0: मोबाइल नम्बर 98455369484।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक, कृषि समूह, सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
4: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
3: इच्छुक कृषक, कृषि समूह, सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
4: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
3: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरू बारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
4: स्वस्थ माटो, स्वस्थ जीवन। अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोत को सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
3: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
0: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ। यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: यो सोलर बलियो र भरपर्दछ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
4: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
1: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
11: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98

0: एमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम होना सकने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नु होला।
1: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही असार 20 गते तेस्रो शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।
1: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 0385-24-442, मोबाइल नम्बर 9858-40-913 र 9754-67-993।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858-40-719 र 9858-51-715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ।
8: रेडियो भेरी एफएम
9: प्रसारण भइरहेको छ।
10: आज 2083 साल असार 18 गते बिहिबार, सन् 2026 जुलाई 2 तारिक असार कृष्ण पक्षको द्वितीय तिथि।
11: काया कैरनका साथमा

0: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्र कुसान किसान
0: अ कम्प्लिट पाइपिंग सोल्युसन्स.
2: आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको किङ एफएम 104.1 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया तैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
3: राजसभाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले अध्ययन थाल्यो. त्रुटिवश बालबालिकाको विवरण समावेश भएको राजसभा महामन्त्री आचार्यको स्पष्टीकरण.
2: अञ्चनपुर र कपिलवस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने. राजमार्गमा पहिरो पन्छाउन 155 उपकरण परिचालन.
3: विपन्न बालबालिकालाई विद्यालय ल्याउनै सकस. बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बालबालिका विद्यालय बाहिर.
2: कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक. दुई देशबीच तनाव कम हुने संकेत. अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यताकै सस्तो.
3: र विश्वकप फुटबलमा इङ्ल्याण्ड र बेल्जियमको पुनरागमन जित. अग्रता जोगाउन नसक्दा कंगो र सेनेगल बाहिरिए. अमेरिका र बोस्निया बीचको खेल चल्दै.
4: प्राविधिक शिक्षा आजको आवश्यकता.
0: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो.
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार.
0: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर.
4: फोन 01-5121-12-21-00 छ. 97-4-18-20-96.
0: वेबसाइट www.nec.edu.np.
5: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक. वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन.
6: हिमस्टार फर अ कम्प्लिट होम.
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो.
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ.
7: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट.
0: फोन 056-494-333-493-555.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। 18 वर्ष मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ़ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले पत्र काटेको छ। आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बाल बालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ। रासोपा महाधिवेशनको बन्द सत्रमा असार 9 तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 जना सदस्य रहेको सूची सार्वजनिक गर्नुभएको थियो। उहाँले पार्टीमा कुल 5,23,465 जना सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूहमा कति छन् भन्ने सूची नै प्रस्तुत गर्नुभएको थियो। त्यो सूची संचार माध्यममा पनि सार्वजनिक गरिएको थियो। बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदन बन्द सत्रले पारित गरेको थियो। रासोपाले 18 वर्षभन्दा कम उमेरका बाल बालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरेको भन्दै आयोगमा प्राप्त जानकारी र विभिन्न संचार माध्यममा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको मानवाधिकार आयोगले जनाएको छ। रासोपाले पारित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढ़ी बागमती प्रदेशमा 13,001 बाल बालिका रासोपा सदस्य छन्। महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिन कुमार आचार्यले सांगठनिक प्रतिवेदनमा त्रुटिवश बाल बालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिनुभएको छ। मानवाधिकार आयोगले पत्राचार गरेपछि महामन्त्री आचार्यले हिजो विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनु भएको हो। रासोपा संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानून तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बाल बालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि आचार्यले जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
2: बालेन्द्र शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने वाचा गरेको थियो, तर पछिल्लो दिनमा धमाधम विभिन्न निकायमा नियुक्ति गर्न थालेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनु भएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले थापालाई सेवा आयोगको अध्यक्ष बनाउनु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार बनाउनु भएको छ। नेपाल वायुसेवा निगममा 5 सदस्य नियुक्त गर्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पद बहाल भइसकेका सदस्य हटाइएका छन्। अदालतको आदेशपछि यसअघि नियुक्त भएका निगमका संचालक सदस्यहरू डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकालको नियुक्ति रद्द गरिएको छ। मन्त्रालयले सर्वोच्चको आदेश बमोजिम नै योग्यताक्रमका आधारमा उपेन्द्र बहादुर कार्की, डाक्टर दीपक प्रसाद बास्तोला र महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले भने पानी पर्ने क्रम केही कम हुँदै गएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो वर्षा भएको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशको तराईको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशको पहाड़ी भेग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
2: यस्तै वर्षा शुरू भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा 155 उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनाथ राखिएको छ। सड़क विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्ना साथ 55 मिल्ने गरी उपकरणको व्यवस्था गरेको छ। शाखा अन्तर्गत समग्रमा 277 उपकरण छन्। वर्खामा पहिरो खसेर अवरूद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ ठाउँमा उपकरण पठाएको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताउनुभयो। पहिरो खसेर अवरूद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ। उहाँले भन्नुभयो, अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायसँग मागेर पनि काम गर्न सकिन्छ। सड़क विभाग अन्तर्गत विभिन्न जिल्लामा विपद व्यवस्थापनलाई ध्यानमा राख्दै अवरूद्ध यातायात सञ्चालन गर्न सड़क डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा टास्क फोर्स बनाएको समेत उहाँले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: कायाकैरनमा सहकारी क्षेत्र सुधारको लागि भइरहेको कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: किरण हेर हेर, त्यो रवि भन्ने केटा त हाम्रो पल्लो गाउँको, उसलाई एड्स भएको छ, उसको बाबा एड्स भएर मरेका अरे, उसँग लाइन नबसौँ, हामीलाई पनि सर्न सक्छ।
4: कक्षामा स्वास्थ्य सरसफाई पाठ पढाउँदा मिसले एचआईभीको बारेमा पनि बताउनु भएको थियो, सँगै बेचमा बस्दा, खाजा खाँदा, खेल्दा, हात मिलाउँदा सर्दैन भन्नुहुन्थ्यो, यो प्रकाशले बिर्सिस कि?
5: ल ल, प्रकाश कता जान लागेको, आऊ यहाँ सँगै बस, विद्यालय सबैको साझा फुलबारी हो, रवि आजदेखि हाम्रो विद्यालयमा तिमीहरू सँगै पढ्नेछ, उनीसँग बेन्चमा बसेर पढ्दा, खेल्दा, हात मिलाउँदा, खाजा खाँदा, लाइनमा बसेर प्रार्थना गर्दा एचआईभी सर्दैन। हाम्रो विद्यालयमा दृष्टिबिन ज्योति बहिनी, वैशाखी टेक्ने उज्जवल भाइ, बोल्न नसक्ने छवि भाइ र एचआईभी संक्रमित भएका रवि भाइ पनि तिमीहरूसँगै मिलेर पढ्ने खेल्नेछन्। एचआईभी कसरी सर्छ भनेर तिमीहरूलाई सर मिसले कक्षामा बताउनुहुनेछ। लौ लौ, सबै आफ्नो कक्षामा जान सक्छ।
6: यौन तथा प्रजनन स्वास्थ्यका लागि ईएलसीए को सहयोगमा सक्रिय साथ। थप जानकारीका लागि फोन 9860362015, इमेल sakriyas@mail.com.np, पोस्ट बक्स नम्बर 10116, काठमाडौँ, नेपाल।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटल को एसआईपी, हरेक महीना को सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंक को शाखा में गई आजै एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ़ने स्मार्ट तरीका।
9: एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले अध्ययन थाल्यो, सरकारले गर्न थाल्यो धमाधम नियुक्ति, कञ्चनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने, राजमार्गमा पहिरो 55 उपकरण परिचालन लगायतका खबर प्रस्तुत गर्यौं।
2: खबर विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षा क्षेत्र योजना एसईएसपी प्रभावकारी देखिए पनि योजना लक्ष्य अनुसार उपलब्धि हासिल गर्न भने सकेको छैन। सरकार र विकास साझेदार निकायको संयुक्त लगानीमा 2079 2088 सालसम्म सञ्चालन हुने गरी एसईएसपी कार्यान्वयनमा ल्याइएको योजना हो। कार्यान्वयन अवधिभर यस योजनाले 21 उपलब्धि अपेक्षा गरेको छ। यसको यसै वर्ष मध्य अवधि मूल्यांकन पनि भएको छ। अझै पनि विद्यालय शिक्षाको तलो तहमा शिक्षक दरबन्दी आवश्यकता भन्दा धेरै छ भने माथिल्लो तहमा अपुग छ। यो असन्तुलन मिलाउन शिक्षा तथा खेलकुद मन्त्रालयले प्राथमिक तहका 6,000 दरबन्दी माथिल्लो तहमा स्तर उन्नति गर्न लागेको छ। यसबीचमा खुद विद्यार्थी भर्ना दरमा पनि कमी आएको छ। एसईएसपी शुरू भएको वर्ष 96.1% रहेको खुद भर्ना दर अहिले घटेर 94.2% झरेको छ। बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बाल बालिका विद्यालय बाहिर रहेको विज्ञको भनाई छ। शिक्षा मन्त्रालयले पनि यस्ता समस्या अल्पसंख्यक समुदायका छात्रा, दलित तथा ग्रामीण भेगमा बढ़ी देखिएको पहिचान गरेको छ। यसको समाधानका लागि मानविकास सूचकांकमा पछि परेका समुदायमा आधारभूत शिक्षाको पहुँच सुनिश्चित गर्न आवश्यक विद्यालय सञ्चालन गर्न लागि शिक्षा मन्त्रालयले जनाएको खबर आजको गोर्खा पत्रले छापेको छ।
1: बचत गर्ने बानीको विकास, साना उद्यमलाई प्रोत्साहन र विपन्न वर्गलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेपालमा सहकारी अभियान विस्तार भयो, तर पछिल्ला केही वर्ष यता वित्तीय अनियमितता, कमजोर व्यवस्थापन र प्रभावकारी नियमनको अभावका कारण सहकारी क्षेत्र गम्भीर संकटमा परेको छ। हजारौं बचतकर्ताको अरबौं रूपियाँ फिर्ता हुन बाँकी छ भने सहकारी प्रतिको नागरिकको विश्वास समेत कमजोर बनेको छ। यही अवस्था सुधार गर्न सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत समस्या ग्रस्त सहकारीको व्यवस्थापन, बचत फिर्ता, ऋण असुली र कानूनी प्रक्रिया अघि बढ़ाएको छ। थप जानकारी अबको पालोमा।
2: सरकारले साना बचतकर्तालाई प्राथमिकतामा राखेर समस्याग्रस्त सहकारीको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। त्यसका लागि बजेट व्यवस्थासँगै सहकारीबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन र कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। चरणबद्ध रूपमा थप बचतकर्ताहरूलाई राहत दिने सरकारको तयारी छ। पछिल्लो समय सरकारले सहकारी समस्या समाधानका लागि गरिरहेका ठोस कामबारे राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्ण:
13: वर्तमान सरकार आइसके पछाडि यो पहिलो संशोधन अध्यादेश आयो, यो प्राधिकरणलाई चाहिँ नि एकदम सक्षम र तपाईँको डेलिभर गर्ने चाहिँ एउटा निकाय बनाउनु पर्छ भनेर अहिलेको मन्त्रीज्यू लगायत भनौँ सरकारले चाहिँ त्यसलाई राम्ररी बुझेर अहिले चाहिँ अधिकार चाहिँ दिएको अवस्था छ। अहिले चाहिँ म्याक्सिमम तपाईँको अब काम पनि हामीले यसलाई अगाडि चाहिँ बढ़ाएका छौँ, तत्काल चाहिँ तपाईँको कारवाही गर्छ भन्ने चाहिँ एउटा मान्छेमा एउटा त्यो धारणा चाहिँ बनेको छ। म्याक्सिमम आउने भनेको बचत फिर्ताको लागि हो, उजुरी र गुनासो नै हामी लिने गरेका छौँ, एक प्रकारको चाहिँ हामीले काम चाहिँ अगाडि बढ़िरहेका छौँ।
2: बचतकर्ताको ठूलो रकम अझै फिर्ता हुन बाँकी छ भने समस्याग्रस्त सहकारीका सम्पत्ति व्यवस्थापन, ऋण असुली र कानूनी प्रक्रियाले अपेक्षित गरिदिन सकेको छैन। सहकारी क्षेत्र लाखौं नागरिकको प्रत्यक्ष सरकारसँग जोड़िएको हो, त्यसैले बचतकर्ताको रकम सुरक्षित गर्ने, दोषीलाई कानूनी दायरामा ल्याउने र सहकारी प्रतिको जनविश्वास पुनस्थापित गर्ने काम सरकारका लागि अझै चुनौतीपूर्ण भए पनि त्यसतर्फका प्रयासलाई प्रभावकारी रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता छ।
13: कहीँ न कहीँ तपाईँको यस्ता किसिमका केही तपाईँको गलत प्रवृत्तिका मान्छेहरू पसे गए, जसले सहकारीको मूल्य मान्यता सिद्धान्त बुझेनन् होइन, त्यस आधारमा गएर सरकारको नियम कानून मापदण्ड निर्देशिका यिनीहरूलाई पनि लागू नगर्ने होइन, स्वनियमनको नाममा चाहिँ नि विभिन्न किसिमको चाहिँ नि अब त्यहाँ अवचलनका कुराहरू पनि गरे।
2: सहकारी क्षेत्रको सुधार केवल बचत फिर्तामै सीमित छैन, नियमन प्रणालीलाई प्रभावकारी बनाउने, सहकारीको सुशासन सुधार्ने, वित्तीय अनुशासन कायम गर्ने र भविष्यमा यस्ता समस्या दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने उत्तिकै आवश्यक देखिएको छ। त्यसका लागि कानूनी, संस्थागत र व्यवस्थापकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामहरू के हुन्? फेरि एकपटक प्राधिकरणका उपनिर्देशक कर्ण:
13: प्राधिकरणलाई कसरी लाने, के गर्ने, भविष्यमा यसको के तपाईँको प्रारूप हुने, हामीले पनि यहाँबाट सल्लाह सुझाव दिएका छौँ। केही दिनमा मलाई लाग्छ पास पनि हुने अवस्थामा छ, दुवै सदनबाट पास पनि भइसकेका छ। अब अलिकति नेप्सकोलाई संकुचित पार्ने, 3 वर्षभित्र उसले आफ्नो कारोबार गरिसक्नुपर्ने भन्ने स्थिति छ। वित्तीयमा सबभन्दा ठूलो कारोबार गर्ने एउटा सहकारी ब्याङ्क पनि छ, एउटा छाता ऐन आउनुपर्छ कि के हो, राष्ट्रिय सहकारी नियमन प्राधिकरण ऐनै आउनुपर्छ कि सर, छुट्टै हाम्रो आफ्नो स्पष्ट पोलिसी त हुनुपर्छ, रणनीति ल्याइदियो भए हुन्थ्यो, रोड म्याप क्लियर भइदियो भने अनि मान्छेलाई पनि ए यस्तो रहेछ यसको म्याप, यतातिर जाउँ न त भन्ने हुन्छ नि त।
1: राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौँ उपत्यकाका धेरै पेट्रोल पम्प हिजो दिनभर बन्द हुँदा उपभोक्ता शास्तिमा परे, इन्धन भर्न पुगेका गाड़ी चालकहरू एउटाबाट अर्को पम्प धाउन बाध्य भए भने कतिपय ठाउँमा लामो लाइन समेत लागेको थियो। बेलुकदेखि भने धेरै पेट्रोल पम्पहरू सञ्चालनमा आएपछि इन्धन आपूर्ति क्रमशः सहज बन्दै गएको छ। यस्तै हवाई इन्धनको मूल्य घटेपछि नेपालमा चल्ने आन्तरिक हवाई इन्धनको फ्यूल सरचार्ज इन्धन शुल्क घटाइएको छ। यो सँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। यस्तै इन्धनको मूल्य घटेसँगै यातायात व्यवसाय आफैले भाड़ा दर घटाउन माग गरेका छन्। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: सूचना यही असार 20 गते तेस्रो शनिवारको दिन
15: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
16: नशा रोग विशेषज्ञ डाक्टर
15: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
17: एसई सक्यो, अब रमाइलो सुरु भयो।
18: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
17: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
18: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
17: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
19: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: भिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। खेतीपाती, मेलापात, घाँस दाउरा र घरका दैनिक काम, यसरी नै कल्पना कुमारी सिंहको दैनिकी बितिरहेको थियो। यी कामबाट फुर्सद मिल्दा कहिलेकाहीँ सामाजिक सञ्जाल टिकटकमा सामान्य भिडियो राख्नुहुन्थ्यो। यस्ता भिडियो उहाँले सम्झनामा रहिरहोस् भन्ने उद्देश्यले मात्रै बनाउनुभयो, तर यही भिडियोले उहाँलाई अहिले चर्चित बनाएको छ। मेलापात गर्ने क्रममा उहाँले एक दिन कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाउनु भएको थियो। यो भिडियो 2,80,00,000 भन्दा बढ़ी पटक हेरिएको छ। यसपछि उहाँ हुम्ली बुहारीका रूपमा लाखौं दर्शकमाझ परिचित बन्नुभयो। आज उहाँले सामाजिक सञ्जाल मार्फत हुम्लाको संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई विश्व सामु परिचित बनाउनु भएको छ। हुम्लाको चंखेली गाउँपालिकाका मार्सीधारा घर भएकी कल्पना फुर्सद मिल्दा वरपरका दृश्य समेट्दै भिडियो खिच्नुहुन्छ। पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्नुहुन्छ। मेलापात, खेतबारी, गाउँघर र गाउँले परिवेशका कन्टेन्ट राखेर टिकटकमा चर्चित बन्नुभएकी कल्पनाका 230 भन्दा धेरै भिडियोमा 10,00,000 बढ़ी भ्यूज छ। आजको कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टा छुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। इरानले युरेनियम सम्वर्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अरू सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाइन बनाएको छ। विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुल्ला छ। यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य झन्डै 2% घट्दै 4 महिना यताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झन्डै 71.5-72 अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ। दुवै पक्षले तनाव थप बढ्न नदी सम्झौताका प्रावधान, कार्यान्वयन, क्षेत्रीय सुरक्षा, हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमन तथा इरानको रोगका सम्पत्ति सम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन्।
2: अब खेल खबर। इंग्ल्याण्ड र बेल्जियमले फिफा विश्वकप 2026 को प्री क्वार्टर फाइनलमा स्थान बनाएका छन्। इंग्ल्याण्डले कंगोलाई पराजित गर्दा बेल्जियमले सेनेगल विरूद्ध दुई गोलले पछि परेको अवस्था पुनर्गामन जित निकालेको हो। गैराती भएको खेलमा इंग्ल्याण्डले कंगोलाई 2-1 हरायो। खेलको सातौं मिनटमा ब्रायन सिम्पेगाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए। त्यसपछि इंग्ल्याण्डले लगातार प्रहार गरे पनि बराबरी गोल गर्न लामो समय कुर्नु पर्यो। खेलको 75 मिनटमा कप्तान ह्यारी केनले हेड मार्फत गोल गर्दै इंग्ल्याण्डलाई बराबरीमा फर्काए। त्यसपछि 86 मिनटमा उनले नै अर्को गोल गर्दै टोलीलाई 2-1 जित दिलाएका थिए। इंग्ल्याण्डले अब अन्तिम स्वरमा मेक्सिकोसँग खेल्नेछ। विश्वकपमा केनको कुल गोल संख्या 13 पुगेको छ भने यस संस्करणमा उनले 5 गोल गरिसकेका छन्। आज बिहान भएको अर्को खेलमा बेल्जियमले सेनेगलमाथि 3-2 को पुनरागमन जित निकाल्दै अन्तिम स्वरमा स्थान सुरक्षित गरेको छ। खेलको 24 मिनटमा हबिब डायराले र 51 मिनटमा इस्माइला सारले गोल गरी सेनेगललाई 2-0 को अग्रता दिलाएका थिए। तर अन्तिम 5 मिनट सम्हालिन सकेन। खेलको 86 मिनटमा रोमेलु लुकाकुले गोल गर्दै अन्तर घटाए पनि 3 मिनटपछि युरी टिटेमान्सले गोल फर्काएका थिए। निर्धारित समय 2-2 को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्तिम मिनटमा सेनेगलका लामिन क्यामाराले डिबक्स भित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई युरी टिलेमान्सले गोलमा परिणत गर्दै बेल्जियमलाई 3-2 को जित दिलाएका छन्। अन्तिम स्वरमा इंग्ल्याण्डले मेक्सिको र बेल्जियमले अमेरिका र बोस्निया एण्ड हर्जगोविना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अहिले अमेरिका र बोस्निया र हर्जगोविना बीचको खेल चलिरहेको छ।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भने 5,35,32,82,00,00,00 रूपियाँ देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको असार 16 तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक वर्ष सकिन लाग्दा पनि सरकारको पूँजीगत खर्च कमजोर छ। असार 16 लक्ष्यको 35.32% मात्रै पूँजीगत खर्च भएको छ।
2: जघन्य वा गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरुत्साहन वा आपराधिक षड्यन्त्र बाहेक अन्य कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानूनी व्यवस्था प्रस्ताव गरेको छ।
1: देशभरका 166 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिशमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिश गरेको खबर कारोबारले लेखेको छ।
2: शेयर कारोबार मापक नेप्से परिसूचक हिजो 44.59 अंकले बढ़ेको छ। अघिल्ला 7 दिन लगातार घटेको नेप्से एकाएक उच्च अंकले वृद्धि भएको हो।
1: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेशनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र माग भन्दा बढ़ी विद्युत उत्पादन भएकाले प्रणाली ग्रिडको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको खबर कान्तिपुरले लेखेको छ।
2: गृह मन्त्रालयमा दोस्रो पटक कार्यभार सम्हाल्दा गएको जेठ 26 गृहमन्त्री सुदन गुरूङले गरेका 4 निर्णयमध्ये एक थियो दरबार हत्याकाण्डको अनुसन्धान गर्ने। निर्णयको 3 साता बितिसक्दा पनि त्यसको प्रक्रिया भने अझै अघि बढ़न सकेको छैन।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 पालिकासँग स्पष्टीकरण मागेको छ।
2: भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्धन र रोजगारी सृजनामा सहयोग पुर्याउन एसियाली विकास बैंक एडीबीले नेपाललाई झण्डै 7,50,00,00,000 रूपियाँ 5 करोड़ अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको खबर आजको गोर्खा पत्रमा छ।
1: नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागडुंगा सुरुङ मार्ग आउँदो साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। कायाकैरनमा अब पालो उखानको।
2: वर्षाको भेल आयो गयो।
1: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: राष्ट्रपतिले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले अध्ययन थाल्यो। त्रुटिवश बालबालिकाको विवरण समावेश भएको राष्ट्रपा महामन्त्री आचार्यको स्पष्टीकरण।
1: कञ्चनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। राजमार्गमा पहिरो पन्छौ, न 155 उपकरण परिचालन।
2: विपन्न बालबालिकालाई विद्यालय ल्याउनै सकस, बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बालबालिका विद्यालय बाहिर।
1: कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, दुई देशबीच तनाव कम हुने संकेत। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यताकै सस्तो।
2: र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमको पुनरागमन जित अग्रता जोगाउन नसक्दा कंगो र सेनेगल बाहिरिए, अमेरिका र बोस्निया बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। कम्युनिष्ट नेताहरूले अब मिल्नुपर्छ भनेर भाषण गर्न थालेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र प्रचण्ड जस्ता देखिने मान्छे छन्। ओली जस्ता देखिने मान्छे भन्दैछन्, तपाईंलाई त देख्यो कि स्वर्ग नर्क पातल कता हुन्छ, सँगै कुदिहालौं जस्तो लाग्छ। अनि जवाफमा प्रचण्ड जस्तै देखिने मान्छे भन्दैछन्, मलाई नै पत्याइहालौं जस्तो लाग्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारेका कर्णाली राजमार्गका 16 ठेक्का एकैसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी।
1: सेवा प्रभावलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने वीरेन्द्रनगरका वडा कार्यालयहरूको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी बनाइने।
0: कर्णाली प्रदेशमा यस वर्षको मनसूनमा 29,132 घर परिवार पुस्ता प्रभावित हुने आकलन, आज पनि धेरै ठाउँमा पानी पर्ने।
1: र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियम अन्तिम 16 प्रवेश, कंगो र सेनेगल बाहिरिए। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका कर्णाली राजमार्गका 16 रुग्न ठेक्का सड़क डिभिजन कार्यालय एकैसाथ तोड्ने भएको छ। जुम्ला स्थित कार्यालयले कालीकोट, जुम्ला र मुगुमा संचालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम नगरेको भन्दै ठेक्का अन्त्यका लागि 15 दिने सूचना प्रकाशित गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले आर्थिक वर्ष 74-75 देखि 82-83 मा सम्झौता भएका तर काम नगरेका कालीकोटका 12, जुम्लाका 3 र मुगुका 1 रहेको बताउनुभयो। ठेक्का लिने तर काम नगर्ने र आयोजना अल्पत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढ़ाएको उहाँको भनाई छ। पटक पटक लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट कुनै चासो नदेखाकाले ठेक्का अन्त्य गरेको कार्यालयले जनाएको छ।
1: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तारेभिरमा सड़क अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पजभैयाले दैलेखको गुराँस गाउँपालिका 1 स्थित कर्णाली राजमार्ग अवरूद्ध भएको बताउनुभयो। सुर्खेतदेखि दैलेख हिँडेको मधेस प्रदेश 01-03-001 नम्बरको एक चक्के ट्रेलरको टायरको पछाडिको धुरा भाँचिए र सड़कमा फँसेको छ। प्रहरीले तत्काल खुलाउन सहज नभएकाले वैकल्पिक बाटो प्रयोग गर्न भनेको छ। सुर्खेतबाट कालीकोट हुँदै जुम्ला जाने सवारी साधन गुराँसे, रानीमत्ता, कोडावास हुँदै तल्लो डुंगेश्वरको बाटो प्रयोग गर्न सकिने प्रहरीले बताएको छ।
0: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरूले सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्। वडा कार्यालयहरूले आफ्नो वार्षिक समीक्षा तथा सार्वजनिक सुनवाई गर्दै सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउने सामूहिक प्रतिबद्धता जनाएका हुन्। वडा नम्बर 13 गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने प्रतिबद्धता गरिएको छ। यस्तै सिंचाईको समस्या हटाउँदै सबै ठाउँमा सिंचाई सुविधा पुर्याउनका लागि पहल गर्ने तथा अन्य विकासका कामलाई प्रभावकारी रूपमा बनाउने पनि प्रतिबद्धता गराइएको छ। नागरिकको तर्फबाट यामलाल लामिछानेले सिंचाईको अभावले खेतीबाट राम्रो आमदानी दिन नसकेको भन्दै वडा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। जवाफमा वडा अध्यक्ष दिपेन्द्र राज कोइरालाले सिंचाई सुविधा नहुँदा आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता रहेको भन्दै सिंचाईको सुविधा उपलब्ध गराउने गरी पहल भइरहेको बताउनु भएको छ। उहाँले विकास साझेदार र गैर सरकारी संस्थाहरूसँग समन्वय गरेर यो समस्या समाधान गरिने प्रतिबद्धता पनि जनाउनु भएको छ। यस्तै वडा नम्बर 8 कार्यालयमा भएको सार्वजनिक सुनवाईमा बाल मैत्री तथा वातावरण मैत्री वडाको रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता गरिएको छ। यस्तै वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्ने, मुख्य चोकमा रहेका विद्युत पोलहरूको व्यवस्थापन सही ढंगले गर्ने लगायतका प्रतिबद्धता पनि गरिएको छ। वडा सचिव मनोज पौडेलले वडाको सेवालाई सहज र पारदर्शी बनाउनका लागि प्रविधि मैत्री सेवा प्रदान गरिने बताउनु भएको छ। वडा अध्यक्ष टीकाराम शर्माले पनि वडाको समग्र विकास र स्थिति बसाल्ने गरी योजना बनाइएको भन्दै आगामी दिनमा अझै प्रभावकारी विकास गरिने बताउनुभयो। सार्वजनिक सुनवाई कार्यक्रममा सोसियल रिसर्च एण्ड मीडिया सेन्टरको सहजीकरणमा सम्पन्न भएको हो।
1: पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा कञ्चनपुरमा 121 मिलिमिटर र कपिलवस्तुमा 102 मिलिमिटर वर्षा मापन भएको हो। अहिले भने वर्षा केही कम हुँदै गएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यदेखि ठूलो ठाउँमा पानी परिरहेको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँ, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने र मेघगर्जन सहितको पानी पर्ने सम्भावना रहेको छ। मधेस कोशी प्रदेशको तराईका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशको पहाड़ी भूभाग, सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
0: देशैभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। कर्णाली प्रदेशमा यस वर्षको मनसुनमा 29,132 घर परिवार प्रभावित हुने आकलन गरिएको छ। सरकारले विपद पूर्व तयारी तथा प्रतिकारका लागि दुई महत्वपूर्ण कार्य योजना पारित गरिसकेको छ। यसअघि मुख्यमन्त्री प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद पूर्व तयारी तथा प्रतिकार योजना 2082 र मनसुन पूर्व तयारी तथा प्रतिकार योजना 2082 पारित गरिसकेको छ। विशेष गरी मनसुनको समयमा हुन सक्ने प्रभाव, सम्भावित क्षति न्यूनीकरण तथा प्रभावकारी प्रतिकारका लागि प्रदेश सरकारले तयारी थालेको भनाइ छ। कार्य योजनामा गरिएका प्रक्षेपण अनुसार यस वर्षको मनसुन जन्य विपदका कारण कर्णाली प्रदेशमा 29,132 घर परिवार र 1,27,308 जना प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको राष्ट्रिय कार्ययोजनाको आधारमा प्रदेशका लागि यो तथ्याङ्क निकालिएको हो। विपद प्रतिकारलाई प्रभावकारी बनाउन प्रदेशमा 9 विषयको क्षेत्र निर्धारण गरिएको छ, जसको नेतृत्व 6 विभिन्न मन्त्रालयले गर्नेछन्। यसैबीच मनसुन सक्रिय भएसँगै अहिले देशैभर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका बाँकी भूभाग सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको महाशाखाले जनाएको छ। आज कर्णाली सहित 5 प्रदेशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
0: भर्ना खुल्यो
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, भाट भटिनी भन्दा 50 अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य: अरुवा मोटा चामल प्रति बुरा 1,100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1,225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1,800, अरुवा मध्यम चामल प्रति बुरा 1,225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2,860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0383524114, मोबाइल 9858551960 र 9768884566।
4: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति नै हामीले समयमै काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका 16 ठेक्का एकसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी, सेवा प्रभावलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने वीरेन्द्रनगरका वडा कार्यालयहरूको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी बनाइने, आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। राप्ती सुनारी गाउँपालिकामा भूमि प्रशासन कार्यालय सञ्चालन भएको छ। कार्यालय सञ्चालनसँगै अब राप्ती सुनारी गाउँपालिकाका सेवाग्राहीले जग्गा दर्ता, नामसारी, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, अभिलेख व्यवस्थापन लगायतका भूमि प्रशासन सम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने भएका छन्। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यसबाट सेवाग्राहीको समय, खर्च तथा अनावश्यक झन्झटमा कमी आउने बताउनु भएको छ। अध्यक्ष पौडेलले भूमि प्रशासन कार्यालय सञ्चालनमा स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको पनि दावी गर्नुभएको छ। उहाँले अब स्थानीय तहमै छिटो, सहज र पारदर्शी सेवा उपलब्ध हुने बताउनु भएको छ। कार्यालय सञ्चालनको पहिलो दिन राप्ती सुनारी गाउँपालिका 9 रोशन कुमार ओलीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको हो।
1: कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच सहमति जुट्न नसक्दा प्रदेशसभाको बैठक बस्न सकेको छैन। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको 18 अधिवेशन अस्ति मंगलबार 18 बैठक आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जोशीले स्पष्ट लेखिएका कामी कमजोरीले सरकारले सुधार गर्न र सच्याउन सजिलो बाटो दिए पनि त्यसरी नगरी विकृति ढाकछोप गर्दै आएको र आफूहरूले उठाएका मुद्दाहरूमा गम्भीरता नदेखाएको आरोप लगाउनु भएको छ। व्यक्तिगतका नाममा तोकिएका आएका योजना प्रतिपक्षले उठाएका प्रश्न र विषयकोमा स्पष्ट जवाब एवं प्रतिबद्धता नआएसम्म बजेट विगतमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म सभा कार्यसूची अघि बढ़न नसक्ने उहाँले बताउँदै प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरेका थिए। बैठक अगाडि बढ़न नसकेपछि सभामुख गुरूङले सभाको बैठक स्थगित गर्नुभएको थियो। प्रमुख प्रतिपक्ष र नेकपा बीच छलफल हिजो हुने भने पनि टुंगो लाग्न नसक्दा बैठक बस्न नसकेको नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जीसीले बताउनुभयो।
0: कर्णालीको हिमाली जिल्ला हुम्लाको स्याडा गाउँमा पहिलो पटक गाडी पुगेको छ। सिमकोट गाउँपालिका आठमा रहेको स्याडामा गाउँपालिकाले आर्थिक वर्ष 2082-83 1,12,00,000 लागतमा सड़क बनाएपछि गाडी पुगेको हो। यसअघि सिमकोटमा 7 ओडामा यातायातका साधन पुगिसकेका छन्। दुर्गम गाउँमा पहिलो पटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुशी भएका छन्। गाउँसम्म गाड़ी पुगेका दिन स्थानीयले फूलमाला बाजा गाजा र स्वागत कार्यक्रमको आयोजना समेत गरेका थिए। स्याडा सड़क सञ्चालनमा आएपछि खाद्यान्न निर्माण सामग्री औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडाध्यक्ष कमल बुढाले बताउनुभयो।
1: नाका पारीको भारतीय सीमावर्ती बजार रूपैडिया पुगेर दैनिक उपभोग्य लगायतका सामान खरिद गर्ने नेपाली उपभोक्ताको संख्या हाल आएर वात्तै घटेको छ। बिहानदेखि साँझसम्म खरिदका लागि भारतीय बजार रूपैडिया ओहोरदोहोर गर्नेको संख्या घटेपछि अहिले नेपालगंजको जमुना नाका लगायतका त्यहाँका सहायक नाकाहरू सुनसान जस्तै देखिन थालेका छन्। सरकारले भारतबाट 500 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कड़ाईका साथ लागू गरेपछि दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार जानेको संख्या उल्लेखनीय रूपमा घटेको नेपालगंज उद्योग वाणिज्य संघले बताएको छ। संघका अध्यक्ष टंक धामीले 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने पहिलेको नियमको देशव्यापी विरोध भएपछि संशोधन गरी 500 रूपियाँ पुर्याएको स्मरण गराउनुभयो। यही नियमका आधारमा अहिले उपभोग्य सामान खरिदका लागि सीमापारी जानेको संख्या वात्तै घटेको उहाँको भनाइ छ। जमुना नाकामा भारततिर ओहोरदोहोर गर्ने नेपालीको उपभोक्ताहरू बिहानदेखि साँझमा ठूलो भीड़भाड़ हुने गरेको पनि अहिले 80% भन्दा बढ़ी नागरिक घटेको उहाँको भनाइ छ। जमुना नाकामा कर्तव्य पालनमा रहेका सुरक्षाकर्मीका अनुसार हिजो आज भारतीय बजारबाट सामान ल्याउन जाने निकै कम भएकोले नाका सुनसान जस्तै भएको बताएका छन्। नेपाली उपभोक्ता खरिदका लागि भारतीय बजारमा जान छोडेपछि सीमावर्ती रूपैडियाका व्यापारीले नयाँ नियम परिवर्तन गराउन नेपाल सरकारलाई दबाव दिन भारतको केन्द्रीय सरकारलाई गुहारेका छन्। रूपैडिया व्यापार मण्डलका तर्फबाट केन्द्रीय अर्थ मन्त्रालय र व्यापार मन्त्रालयलाई पत्र लेखेर यो नियम हटाउन ध्यानकर्षण गराइएको रूपैडिया व्यापार मण्डलका पूर्व अध्यक्ष जुबेब फारूकीले बताउनु भएको छ। उहाँका अनुसार नेपाली उपभोक्ता नआउँदा अहिले सीमापारी रूपैडिया बजारको व्यापार 80% बढ़ी खस्किएको बताइएको छ। यसैबीच सीमापारीबाट 500 रूपियाँ भन्दा बढ़ी सामान भन्सार तिरेर मात्र ल्याउन पाइने प्रावधान भएपछि सीमावर्ती नेपाली बजार भने चहलपहल व्यापार व्यवसाय बढ़ेको छ। अधिकांश सर्वसाधारणले दैनिक उपभोग्य सामग्री लगायतका सामान खरिद गर्न र भारतीय बजार जान छोडेकाले स्थानीय बजारकै प्रयोग गर्न थालेको नेपालगंज कोलपुर लगायतका नेपाली बजारमा रौनक बढ़ेको नेपालगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताउनुभयो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
5: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
6: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
5: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
6: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
5: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150। र 0815531151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
0: सूचना
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 0385247442 मोबाइल नम्बर 9858404913 र 9754967993। के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
9: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
9: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
8: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सोरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँके खबरतर्फ। बाँकेका 8 स्थानीय तहमा कोटा प्रणाली लागू, अनुरूप रासायनिक मल वितरण शुरू भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगंजका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा 969 बोरा यूरिया, 565 बोरा डीएपी र 157 बोरा पोटास, नेपालगंज उपमहानगरपालिकामा 679 बोरा डीएपी, 174 बोरा पोटास र 1314 बोरा यूरिया वितरण गरिएको बताउनु भएको छ। अन्य पालिकाहरूमा पनि यूरिया डीएपी लगायतका मल वितरण गरिएको छ। नेपालगंज 16 52 वर्षका छविलाल यादवले रासायनिक मल नपाएर शास्ति भोग्नु परेको यो समयमा हाल रोपाईको समय भएका कारण समयमा मल पाउन शास्ति खेप्नु परेको बताउनु भएको छ। जिल्ला सहकारी संघ बाँकेका प्रमुख नवराज उपाध्यायले नेपालगंजका 12 वडामा वितरण गरिएको कुल 81 बोरा रासायनिक मल आएको उल्लेख गर्दै अब यो मल पाउनका लागि किसानहरूको भीड़ लाग्ने गरेको बताउनु भएको छ। सरकारले समयमै मलको व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष धान रोपाईकै समयमा किसानले शास्ति खेप्नु पर्ने गरेको छ।
0: नेपाल टेलिकमले मुगुत जिल्लामा रहेको प्रसिद्ध पर्यटकीय स्थल राराताको सुन्दर दृश्य अवलोकनका लागि परिचित
10: हाल रोपाईको समय भएका कारण समयमा मल पाउन शास्ति खेप्नु परेको बताउनु भएको छ। जिल्ला सहकारी संघ बाँकेका प्रमुख नवराज उपाध्यायले नेपालगंजका 12 वडामा वितरण गरिएको कुल 81 बोरा रासायनिक मल आएको उल्लेख गर्दै अब यो मल

0: गरेको छ। रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्मा टपरारा तालको अनुपम र दृश्यावलोकनका लागि अत्यन्तै लोकप्रिय गन्तव्य हो। रारा तालबाट केही घण्टाको पैदल यात्रापछि पुग्न सकिने यस स्थलबाट रारा ताल विभिन्न हिमश्रृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। मुर्मा टपमा 4G सेवा विस्तार भएपछि पर्यटक स्थानीय बासिन्दा तथा पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज प्रयोग गर्न सक्ने भएका छन्। यस सेवाले मुर्मा टप क्षेत्रसँगै ट्रेकिङ रूटमा पनि भरपर्दो संचार सुविधा उपलब्ध गराउनेछ।
1: भेरी खबरमा अब लागौं एउटा विदेशको खबरतर्फ। कतारको राजधानी दोहामा अमेरिका र इरान बीच चलिरहेको अप्रत्यक्ष वार्ता सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले बताएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलहरूले छुट्टा छुट्टै रूपमा गरेको छलफलमा उल्लेखनीय प्रगति भएको अल जजिराले बताएको छ। दुवै पक्षले आउँदा चरणमा छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको सम्पन्न भएसँगै अब अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। इरानले युरेनियम संवर्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अन्य सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटन लाइन बनाएको छ। विश्लेषकका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुल्ला नै रहेको छ। यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य झण्डै 2% गर्दै 4 महिना यतामै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झण्डै 71.5 देखि 72 अमेरिकी डलर प्रति ब्यालरमा कारोबार भइरहेको जनाइएको छ।
0: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। दैलेखमा सम्पन्न प्रदेश स्तरीय पञ्चकोशी कप पुरूष भलिबल प्रतियोगिताको उपाधि सल्यानले जितेको छ। फाइनलमा सुर्खेतलाई 3-0 सोझो सेटमा हराउँदै सल्यान पहिलो पर्न सफल भएको हो। उपाधि विजेता सल्यानले विजेता 3 लाख तथा उपविजेता बनेको सुर्खेतले 1.5 लाख रूपियाँ पुरस्कार पाएका छन्। यसै गरी रूकुम पश्चिम तेस्रो हुँदै 50,000 रूपियाँ हात पारेको छ। कर्णाली प्रदेश भलिबल संघको आयोजना र प्रदेश खेलकुद विकास परिषदको सहयोगमा प्रतियोगिता गरिएको हो।
1: वीरेन्द्रनगरमा जारी प्रदेश स्तरीय कर्णाली कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुर्खेत र सल्यान भिड्ने भएका छन्। हिजो भएका सेमी फाइनलमा सुर्खेतले कालीकोटलाई र सल्यानले रूकुम पश्चिमलाई हराउँदै आज उपाधि भिडन्त पक्का गरेका हुन्। फाइनल यात्रा तय गर्ने क्रममा सुर्खेतले कालीकोटमाथि 113 रनको शानदार जित निकाल्यो भने सल्यानले रूकुम पश्चिमलाई 69 रनले सहज जित आत्मसात गरेको हो। वीरेन्द्रनगर मैदानमा टस जितेर पहिला ब्याटिङ गर्न रोजेको सुर्खेतले सुधारिएको प्रदर्शन गर्ने क्रममा आक्रामक ब्याटिङ र घातक बोलिङ गर्दै 20 ओभरमा 3 विकेट सुरक्षित राख्दै 187 रन चुनौतीपूर्ण स्कोर खड़ा गरेको हो। सुर्खेतको जितमा निश्चल लावत आवास शाहले अर्धशतकीय पारीमा महत्वपूर्ण योगदान दिएका हुन्।
0: र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमले रोमाञ्चक जीत निकाल्दै अन्तिम स्वरमा स्थान मनाएका छन्। इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दा बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई 3-2 हराउँदै प्री क्वार्टर फाइनलको यात्रा तय गरेको हो। कंगोसँगको खेलमा इंग्ल्याण्ड शुरूआतमै पछि परेको थियो। खेलको 7 मिनटमा ब्रायन सिर्पो गाले गोल गर्दै कंगोलाई अग्रता दिलाउनुभयो। पहिलो हाफमा पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन नायक बन्नुभयो। उहाँले 75 मिनटमा बराबरी गोल गर्नुभयो भने 86 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोललाई 2-1 जित दिलाउनुभयो। अब इंग्ल्याण्डले अन्तिम स्वरमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो। आज बिहान भएको रोमाञ्चक खेलमा 2 गोलले पछि अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम स्वरमा पुग्न असफल भएको छ। खेलको 24 मिनटमा हबिब डिएराले गोल गर्दै सेनेगललाई अग्रता दिलाउनु भएको थियो भने 54 मिनटमा इस्मायला सारले गोल थप्दै अग्रता 2-0 पुर्याउनु भयो। तर अन्तिम समयमा बेल्जियमले शानदार पुनर्गमन गर्यो। 85 मिनटमा रोमेलो लुकाकुले गोल फर्काएपछि 86 मिनटमा एउरी लेटम्यानले बराबरी गोल गर्दै खेल 2-2 बराबरीमा पुर्याउनुभयो। निर्धारित समयपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा सेनेगलका लेमिन केमेराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि बेल्जियमले पेनाल्टी पाएको थियो। टेलम्यानले यो अवसरलाई गोलमा परिणत गर्दै बेल्जियमलाई 3-2 अविस्मरणीय जित दिलाउनु भएको छ। यससँगै बेल्जियम अन्तिम स्वरमा प्रवेश गर्दा सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ। विश्वकपमा अहिले अमेरिका र बोस्निया एण्ड हर्जगोभिना बीच खेल भइरहेको छ।

0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जान अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: समयमा काम नगरेर वर्षौंदेखि अलपत्र पारेका कर्णाली राजमार्गका 16 ठेक्का एकसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी।
0: सेवा प्रभावलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने वीरेन्द्रनगरका वडा कार्यालयहरूको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी बनाइने।
1: कर्णाली प्रदेशमा यस वर्षको मनसुनमा 29,132 घर परिवार प्रभावित हुने आकलन, आज पनि धेरै ठाउँमा पानी पर्ने।
0: र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियम अन्तिम 16 प्रवेश, कंगो र सेनेगल बाहिरिए। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विष्ट विदा हुन्छौ। नमस्ते।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
0: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
0: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98585190960, 98481936 र 98488896।
4: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू, हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत।
5: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
5: डाभेरा,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
6: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: Extreme energy drink.
1: सूचना पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
2: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
2: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौं अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौं, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुखेद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो भेरी एफएम।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 MHz।

0: जय नेपाल सत्य सेवा सुदक्षिणम कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। पछिल्लो 24 घण्टामा कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा सवारी दुर्घटना नभएको जानकारी गराउँदछौ। अब लागौं सड़क अवरूद्ध सम्बन्धी जानकारी तर्फ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुरासा गाउँपालिका एक सेतो भीर स्थित बीरगंजदेखि दैलेख विद्युतको ट्रान्समिटर लिएर दैलेखको चुब्रातर्फ जाँदै गरेको मधेस प्रदेश 03001 ख 77/44 नम्बरको लोट टेलरको धुरा भाँचिन जाँदा सड़क पूर्ण रूपमा बन्द रहेको जानकारी गराउँदछौ। सड़क खुल्न अझै केही समय लाग्ने बताइएको छ। ट्राफिक कार्यवाहीमा परे 73 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 73 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। ३३ स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,869 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 33 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,869 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं, जथाभावी सवारी साधन पार्किङ नगरौं, जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सड़कमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाऊ, आफू खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं, सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं, पैदलाटु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं, सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सड़क पार समेत नगरौ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। अस्त, धन्यवाद। जय नेपाल।
1: आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउण्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेज सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40-519 र 98580-51-715।
4: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सेसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धाम सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल भएर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटेछ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाग्दा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्दैन।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: किताब चर्चामा तपाईँलाई स्वागत छ। हरि शर्मा आजको अङ्कमा धनुष चन्द्र गोतामीद्वारा लिखित पुस्तक घामका पाइलाहरूको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले नेपालको मधेसको ग्रामीण जीवन, मानिसका संघर्षहरू र सामाजिक परिवेशलाई निकै कलात्मक रूपमा प्रस्तुत गरेको छ। घामका पाइलाहरूमा गोतामीले ग्रामीण समाजमा मधेसका मानिसहरूको जीविका, आशा र निराशाका कथाहरूलाई चित्रण गरेका छन्। यस पुस्तकमा प्रकृतिसँगको सह अस्तित्व र जीवनका संघर्षहरूको कथा छ। गोतामेको लेखनी सरल तर गहन छ, जसले हरेक पंक्तिमा नेपाली समाजको एउटा कथा प्रस्तुत गर्छ। हरि शर्मा अब घामका पाइलाहरू र यसले चित्रण गरेको ग्रामीण जीवनका कथा र सामाजिक सन्देश बारे चर्चा गर्दै हुनुहुन्छ।
1: नमस्कार। विशेष परिस्थितिले अहिले म देश बाहिर छु, तर पनि यहाँसँग जुन किताब चर्चा लिएर आउने गरेको थिएँ त्यसलाई रोक्न मनले मानेन। त्यसैले यो आज हामी अडियो भर्जन मात्रै गर्दैछौँ, भिडियो भर्जन छैन हामीसँग, अथवा बोलेर मात्रै हुनेछन्, श्रव्य दृश्य हुने छैन। त्यसको लागि क्षमा प्रार्थी छौँ, किनभने यात्राको समयमा यस्तै परिस्थिति आइपरेको छ। यति भन्दै म आज यहाँहरूसँग 2035 सालमा मदन पुरस्कार प्राप्त पुस्तक घामका पाइलाहरू लिएर आएको छु र यसका लेखक हुनुहुन्छ धनुष चन्द्र गौतम, छोटोमा धच गोतामे। धच गोतामे वीरगञ्ज निवासी हुनुहुन्थ्यो, तर धेरै समय लामो समयसम्म काठमाडौँमा सरकारी सेवामा, नेपाल सरकार अथवा तत्कालीन पाँचको सरकारको सेवामा पनि रहनुभएर निवृत्त हुनुभएको छ। उहाँको यो किताब मैले रोज्नुको दुई तिनवटा कारण छ। जब मैले यो 35 सालमा जब प्रकाशन भयो, मैले लास्ट 36 सालको सेरोफेरोमा यो किताब मैले पढेको हुँ र त्यो पढ्दाखेरि मलाई आफू हुर्केको ठाउँको परपर सेरोफेरोको जुन अनुभव थियो, बाल्यकालको अनुभव, त्योसँग धेरै नजिकबाट मिल्दोजुल्दो पाएँ। यसको अर्थ के थियो भने, हालाकि किताबले कुन समयको यो परिवेश हो भनेर ठ्याक्कै तिथिमिथि पनि तोक्दैन, ठाउँको नाउँ पनि भन्दैन, लेखकले बडो सरलताका साथ अथ चनाखो भएर पनि, सरल र चनाखो भएर हामीलाई एउटा यस्तो ठाउँमा लानुहुन्छ कि कुरा यो किताब पढ्दाखेरि यो एउटा नेपालको सीमावर्ती क्षेत्र हो, मधेस क्षेत्र हो, र जहाँ रेलको आवाज, कल कारखानाको बिहानको चाहिँ समयको सुरु हुने साइरनहरू बज्ने, रिक्सा टाँगा, हलवाईको पसल, पानको पसल, यी कुराहरूको यावत चित्रण गर्छन् र एउटा सामान्य ग्रामीण परिवेश जो नगरोन्मुख ग्रामीण परिवेश छ। तर पढिसक्दा कता कता के लाग्छ भने, लेखक वीरगञ्ज निवासी भएको हुनाले त्यो वीरगञ्जको सेरोफेरोको छ। र यो किताबको एउटा अर्को महत्वपूर्ण पक्ष, मलाई छुने पक्ष त त्यो पनि भयो, किनभने म बाल्यकालमा पख्लेवा भैरुवाको नजिकै नतनवा बजारको सीमावर्ती क्षेत्रमा हुर्केको हुनाले जुन किसिमको पात्रहरू, जुन किसिमको चरित्रहरूको चाहिँ उहाँले वर्णन गर्नुहुन्छ, त्यो चाहिँ मैले पनि अनुभव गरेको छु। किनभने नौतनवाको रेलवे स्टेसन धेरै टाढा थिएन, भारतमा काम गर्न जाने नेपालीहरूको ताँती भैरुवाबाट सुनौली हुँदै गएको मैले देखेको थिएँ। तर यो किताबमा त्यसरी मान्छे जाने आउने क्रम त छैन, तर एउटा एक निश्चित कालखण्ड यो किताब पढ्दाखेरि बुझिन्छ। त्यो के हो भने, कि नेपालमा भर्खरै नयाँ परिवर्तनका रेखाहरू खुल्दै गरेको छ। यो 7 सालको सेरोफेरो पनि होइन, त्योभन्दा अझ अलि अगाडिको राणाकालको अन्त्यतिरको सेरोफेरो हो भन्ने सहजै पाठकले, अलि नेपालको इतिहासमा चाख लिने पाठकले सहजैसँग बुझ्न सक्छ। त्यो त्यो नाम घामका पाइलाले पनि त्यो के बताउँछ भने, कि पुरानो सूर्य उस्ताउँछ, नयाँ सूर्य उदाउँछ, नयाँ दिनका सुरुवातहरू हुन्छन्, र त्यो घामको पाइलासँगै, घामको पाइलालाई समयको पाइलासँग हामीले बुझ्न पर्ने हुन्छ। समय छायाको जुन हामीले पछ्याइ हुन्छ, त्यो पछ्याइको हामीले अनुभव यस किताबबाट गर्न सक्छौँ। धनुषचन्द्र गोतामेले बडा, उहाँको कलम बडा सरल छ र वरिपरिको परिवेशलाई, पात्रलाई, प्रवृत्तिलाई, ऐतिहासिक तथ्यहरूलाई बडो सहजताका साथ सठिक रूपमा बुन्दै कथा लिएर जानुभएको छ। अब यो कथाको प्लट भनेर म पाठकहरूको चाहिँ जुन जिज्ञासा हो त्यसलाई हर्न चाहन्न, तैपनि मैले पढ्दा के अनुभव गरेँ र यो किताबबाट मैले के पाएँ, अहिलेको सन्दर्भमा 35 सालमा लेखिएको किताब जो चाहिँ मैले भनिहालेँ 7 सालभन्दा अगाडिको सेरोफेरो नेपालले जुन परिवर्तनको कोल्टे फेर्दै गरेको समयको भएको हुनाले यसबाट हामी के सिक्न सक्छौँ, यसबाट मैले पुस्तकबाट के देखेँ भन्ने कुरा साझा गर्छु। म नितान्त एउटा पाठकको हैसियतले कुरा गर्दैछु, म कुनै समालोचक होइन, किनभने यसको विधा पात्र संयोजन लेखन संयोजन यी सबै कुराहरूको बारेमा म चर्चा गर्ने छैन, तर के हो भने मैले आफूलाई लागेको पाठकको हैसियतले लागेको कुरा मैले यो किन रोजेँ भन्ने कुरा भनिसकेँ कता कता मेरो बाल्यकालको स्मृतिसँग यो व्रत बृहत्तर परिवेश जोडिएको मैले देखेँ, त्यसले गर्दा पनि मलाई रमाइलो लाग्यो। अब यो कथामा मुख्य पात्र पवन भन्ने एउटा सुरुमा बालक हुन्छ, त्यो पछि बढ्दै गएर वयस्क त हुँदैन तर युवा हुन्छ, त्यसको कथा छ, त्यसको सेरोफेरोको कथा छ। र के छ भने यसमा विभिन्न पात्रहरू छन् जसले त्यो बेलाको नेपालको परिवर्तित समयलाई बुझाउने किसिमको परिवेश छ, कसरी एउटा सामान्य गाउँ अथवा गाउँ कसरी सहरतिर उन्मुख हुन्छ, यसले गर्दाखेरि यो किताब साहित्यको भए पनि समाजशास्त्रमा अथवा नेपालमा गाउँ सहरको सम्बन्ध के हो, औद्योगिकरणको सम्बन्ध के हो बुझ्नलाई पनि यसले बडा मद्दत गर्छ जस्तो मलाई लाग्दछ। के छ भने यो सामान्य प्लट के छ भने एउटा परिवार हुन्छ ब्राह्मण परिवार, त्यो परिवार चाहिँ काठमाडौँको राजनीतिक उथलपुथलका कारणले केही कारणले मधेसको त्यो क्षेत्रमा आएर बसेको हुन्छ, तर मधेस भन्दा पनि के छ भने मधेस र पहाडको कोसमा आएर बसेको जस्तो देखिन्छ, किनभने जहाँबाट तपाईँको रेलवे अम्लेखगञ्ज हुँदै आउने रेलवेको कल्पना हामी गर्न सक्छौँ, जस्तो बुटोलको सेरोफेरो भन्न सकिन्छ, अम्लेखगञ्जको सेरोफेरो भन्न सकिन्छ, अथवा रक्सौल र अम्लेखगञ्जको बीचको सेरोफेरोलाई पनि बुझ्न सकिन्छ, जहाँ पहाड पनि देखिन्छ, डाँडाकाँडा पनि देखिन्छ, पहाडबाट आएका मानिसहरू पनि छन्, पारीबाट इन्डियातिरबाट आएका मानिसहरू पनि छन् र त्यहीँका स्थानीय वासीहरू पनि छन्। र यसले एउटा किसिमको के छ भने यी समयले कोल्टो फेर्दै जाँदाखेरि र बाह्य पात्रहरू पनि छन् यसमा, इन्डियाबाट आएका पात्रहरू छन्, विशेष त नेपालको जागरणको सन्दर्भमा विकासको सन्दर्भमा बंगालको ठूलो भूमिका छ, र ती पात्रहरू विभिन्न ठाउँ पक्रेर आउँछन् र त्यो पात्रहरूले आफूले गर्ने जुन भूमिका छ त्यसबाट हामी के देख्छौँ भने नेपाल एउटा नयाँ परिवेशमा आउँदैछ, गाउँ भने एउटा फ्युडल सामन्ती व्यवस्थाबाट एउटा खुला व्यवस्थामा आउँदैछ, गाउँबाट सहरतिर जाँदैछ, विश्वतिर पनि आकृष्ट हुँदै गरेको यो कथाको जुन पनोट छ त्यसले बताउँछ। पवन एउटा अदब मैले एउटा बालक हुन्छ, यो कथा सुरु हुँदा बाबुआमाले छोडेर गएको एउटा द्वारिका भन्ने मास्टरसँग, त्यो मास्टर पनि भारतबाट आएको छ, हामीले अधिकांश तराईका ठाउँहरूमा पहाडहरूमा पनि 7 सालभन्दा अघि र 7 सालको सेरोफेरोमा हामीले विशेष गणितको शिक्षकहरू विज्ञानको शिक्षकहरू आएर देख्छौँ, र द्वारिकासँग द्वारिकालाई पवनले मामा भन्दछ, र त्यो मामा हुने परिवेश कसरी सिर्जना भयो भन्ने कुरा कथाले एकदम मजासँग बुनेर लिएर आउँछ। त्यहाँ पवनका बाबु पुरुषोत्तम छन्, उनी आफ्नै किसिमले कठोर परिश्रम गरिरहने मान्छे छन्, पवनका हजुरबा छन् दुर्गा दत्त उनको नाम हो, उनी छन्। त्यसपछि पवनको आमा, त्यसपछि त्यहाँ एउटा सेरोफेरो छ, रेलवेको सेरोफेरो छ, त्यो के हो भने भर्खर काठमाडौँको व्यापारको निम्ति त्यो ठाउँमा रेलवे आएको हुन्छ, पण्डित दुर्गानाथको नाति पवन, मैले अघि दुर्गादत्त भने दुर्गानाथको उनको नाउँ, राणाहरूको द्वन्द्वमा परेर भाइ बारदारको झगडामा देव शमशेर र चाहिँ चन्द्र शमशेरको बीचको तनावबाट उनीहरूको द्वन्द्वबाट निष्कासित भएर मधेसमा आएर बसेका हुन्छन्, काठमाडौँमा राम्रो छाका साथ बसेको त्यो परिवार त्यो तराईको त्यो परिवेशमा आएर गर्मीमा औलोमा बसेको हुन्छ, किनभने रेलवेको आगमनका कारणले बजारको विस्तारीकरणको कारणले एउटा सानो हस्पिटल बनेको हुन्छ, दुर्गानाथ बाजे पण्डित दुर्गानाथलाई दमको बिरामी हुन्छ, त्यसकारण स्वास्थ्य उपचारको लागि बडा अनौठो छ। किनभने मान्छे कसरी कहाँबाट जान्छ, के को खोजी हुन्छ, एउटा स्कुल पनि हुन्छ त्यहाँ, त्यो स्कुलमा पढाउन भारततिरबाट बाहिरबाट शिक्षकहरू पनि आएका हुन्छन्। त्यस्तै गर्दा बजारको सुरुवात भइरहेको हुन्छ, रेलवे भन्ने बित्तिकै बजारको सुरुवात हुन्छ, त्यहाँ सेठ हुन्छन्, त्यो सेठहरूले रेलमा कसरी खाना थाप गर्छन्, ट्रलीमा आउने सामानहरूको लागि, त्यो पनि बडा रमाइलो किसिमले आर्थिक परिवेशको कुरा पनि त्यहाँ गरिएको छ। तर सबैभन्दा महत्वपूर्ण यो कथाको मलाई के लागेको भने, एउटा बालकको चरित्रबाट, उसको आँखाबाट रेलको बिम्बको प्रयोग गरेर समय कसरी बग्छ, मान्छेहरू कसरी एउटा प्लेटफर्म, जस्तै संसार भनेको एउटा प्लेटफर्म हो जहाँ तपाईँ मानिसहरू आउने जाने गर्छन्, मान्छेहरूको जुन सामाजिक परिवेश हुन्छ उनीहरूलाई छोड्न पनि सक्दैन, नयाँ परिवेशमा आउँदा नयाँ परिवेशसँग बस्ने हुन्छ तर पुरानो परिवेशलाई छोड्न नसक्ने किसिमको तपाईँको हामी यसमा तनावहरू देख्दछौँ। अन्तर समुदाय संवादका विषयमा जुन भाषाको प्रयोगहरू गरिएको छ बडा सठिक भाषा छ, जसले हामीलाई त्यो बेलाको समयमा कसरी अन्तर समुदायमा हुन्छ, जस्तो फर इक्जाम्पल त्यहाँ एउटा महत्वपूर्ण पात्र, यो चाहिँ वेस्टर्न लिटरेचरहरूमा पनि एउटा जोकर भन्ने गरिन्छ अथवा सूत्रधार भन्ने गरिन्छ, एउटा सूत्रधार यो उपन्यासमा पनि छ जसको नाम हो गणेशी। गणेशी एउटा पान बेच्ने मान्छे हुन्छ, गल माने घाँटीमा एउटा ठुलो काठको डब्बा बोकेर त्यसमा पान बेच्छ, प्लेटफर्ममा, रेलवे स्टेसनमा प्लेटफर्ममा जान्छ, कुरा गर्छ, सबैका घरमा पुग्ने एउटा हँसिलो क्यारेक्टर, जसले हरेक मान्छेको घरको द्वन्द्वलाई, समाजको चाहिँ इच्छा आकांक्षालाई पनि एउटा व्यङ्ग्यको रूपमा अथवा हल्कासँग प्रयोग गरेर लिएर जान्छ। मलाई मन परेको पात्र यो पुस्तकमा यसको प्रोटागोनिस्ट पवन बाहेक गणेशजी पनि हो, किनभने त्यसले बजार र एउटा सामान्य तहको काम गर्ने मानिसले कसरी चाहिँ समाजलाई जोड्छ अथवा विग्रह पनि ल्याउँछ, उसका कारणले विभिन्न पात्रहरूका बीचमा झगडा भएको पढ्न पनि रमाइलो देखिन्छ। र यसले एउटा नेपालको त्यो बेलाको राजनैतिक इतिहासलाई सिधै राजनीतिक रूपमा त भन्दैन, तर हरफहरूका बीचमा हामीले बुझ्न सक्यौँ भने कस्तो किसिमको परिवर्तनबाट तात्कालीन नेपाल अथवा एउटा काल्पनिक नेपाल छ, तर त्यो नेपाल चाहिँ यो प्रजातन्त्र आउनुभन्दा अगाडिको नेपाल हो, एउटा बोर्डर एरियाको सीमान्त क्षेत्रको समाज कसरी घुलिन, एकअर्कामा अन्तर्घुलिन झुलन भएर अगाडि बढ्दछ, काठमाडौँबाट एउटा रेलवे भएको हुनाले त्यहाँ एउटा डक्टर पनि छ, डक्टर काठमाडौँको सम्भ्रान्त परिवारको छ, उसकी श्रीमती हुन्छ, त्यो श्रीमतीले जुन किसिमको भाषा प्रयोग गर्छ, मधेसका मानिसहरूलाई आजभोलि हामीलाई त्यो सुन्दा कठिन हुने किसिमको ल्याङ्ग्वेज छ, तर के भने त्यो यथार्थ फरक ल्याङ्ग्वेज हो, किनभने समाज व्यक्ति प्रवृत्ति फरक फरक छ। त्यो यो घामका पाइलाहरूमा अहिलेको नेपाललाई हेर्ने हरेक किसिमको पात्र हामीले पाउँछौँ र एउटा नयाँ समय र नयाँ परिवेशको निर्माण कसरी हुन्छ भन्ने कुरा हरेक पात्रहरूको संवादबाट, उनीहरूको इच्छा आकांक्षा कुण्ठाहरूबाट हामी देख्न पाउँछौँ। तर अनौठो के छ भने नेपालको परिवर्तन त्यो सामाजिक जागरणका सन्दर्भमा, त्यो आधुनिकरणको सन्दर्भमा, यातायात विशेष गरेर रेल, अहिले वीरगन्जमा नेपालको पहिलो चाहिँ तपाईँको एउटा विराटनगर र के भन्छ तपाईँको रङ्गेली बजार थियो भने अर्को विराटनगर के वीरगन्जको बजार हो, त्यो बजारमा कसरी चाहिँ साहुकारहरू आए कसरी कल्पना गर्न सकिन्छ, तर वीरगन्ज त भन्दैन तर त्यसले कल्पना गर्न सकिन्छ कसरी त्यहाँ व्यापार भयो। र मलाई एउटा रमाइलो के लाग्यो भने त्यो बेलामा रेलवेमा आफ्नो सामानहरू लिएर आएर काठमाडौँ पठाउने, रोपवे मार्फत पठाउनेमा ठेक्कापट्टाको विषयहरूमा त्यहाँ कामदारहरूलाई कसरी चाहिँ व्यापारीहरूले प्रयोग गर्थे भन्ने कुरा पढ्दाखेरि अहिलेको नेपाललाई अघिल्लो समयको चाहिँ ऐतिहासिक परिवेशबाट पनि हेर्न सक्ने बनाएको छ। रमाइलो छ त्यो ब्याक एन्ड फोर्थ, त्यो कथा पढ्दै हुँदा अहिले पनि यस्तै छ, यहाँ पनि त्यस्तै छ, होइन, हामीले मधेसीलाई हेर्ने दृष्टिकोण, मधेसीले हामीलाई हेर्ने दृष्टिकोण, हामीले सहरका मान्छेलाई हेर्ने दृष्टिकोण, सहरका मान्छेले गाउँका मान्छेलाई हेर्ने दृष्टिकोण, अर्को भाषाका मान्छेलाई हेर्ने दृष्टिकोण पनि हाम्रो यो कथामा चाहिँ त्यो पवन भन्ने पात्र मार्फत र विभिन्न अरू क्यारेक्टरहरू मार्फत चाहिँ धनुषन्द्र गोतामीले एकदम सजीव रूपमा बुन्नु भएको छ। यसकारण नेपाली समाजको विकासक्रमलाई बुझ्नको निमित्त पनि एउटा, हुन त हालाकि यो पोडकास्ट सिरिजमा मैले राजनीतिक किताबहरू मात्रै गरेँ भन्ने चर्चा पनि उठेको छ, तर साहित्यलाई पनि राजनीतिक रूपमा बुझ्नलाई, साहित्य पनि समाजको दर्पण हो र त्यसले हामीलाई राजनीति, समाज, अर्थव्यवस्था बुझ्न मद्दत गर्दछ। हाम्रा पाइलाले एउटा आञ्चलिक रूपमा, आञ्चलिक परिवेशका रूपमा हामीलाई बताउँछ कि कुनै कालखण्डमा नेपालमा सहरहरू कसरी उत्पन्न भएका थिए र हामीसँग यातायात व्यापारको परिवेश कस्तो थियो र त्यो वरिपरि सामाजिक सम्बन्धहरू कसरी निर्माण हुन्छ भन्ने छ। अर्को महत्वपूर्ण पक्ष के छ भने त्यसमा एकजना नेपालको रेलवेको सुरुवाती समय हुनुपर्छ, एउटा लोको बाबु छ, लोकोमोटिभ अफिसर छ, जो चाहिँ बङ्गाली छन्, बङ्गाली उनको रहन सहन आँट बाट र उनले नेपालका सम्रान्त वर्गसँगको सम्बन्ध योगदानका कारण चाहिँ अमलेन्दु हो उनको नाउँ, उनको छोरी पनि छ, उनको वाइफ दुलै चाहिँ धेरै अगाडि बितेको हुनाले टुहरी छोरीका साथमा बसेका छन् र बडा रमाइलो किसिमले अमलेन्दुले नेपालको नेपालमा यातायात रेलवेलाई कसरी हेर्छन्, रेलवेको सुरुवातीका दिनहरूको कथा पनि उनी पात्र मार्फत, होइन बङ्गाली रेल बनाउन त बङ्गाली आउनु पर्यो कि बेलायती आउनु पर्यो, हाम्रो त टेक्नोलोजी थिएन नि त भन्दाखेरि त्यो मार्फत एउटा आधुनिकीकरणको समयको पनि एउटा व्याख्या हुन्छ, परिवर्तन। अब बङ्गालीको छोरी भएको हुनाले अणु भन्ने क्यारेक्टर पनि बडा रमाइलो छ, त्यो पढ्दाखेरि चाहिँ के लाग्यो भने कि नेपालमा चिया पिउने भर्खर भर्खर सुरुवात भएको कुरा त्यसबाट देखिन्छ कि जब पवन र अणु भएर भर्खर बन्दै गरेको बजारमा कलकत्ताबाट आएको कुनै एउटा नेपालीले चिया पसल खोज्छ र एउटा महिला चिया पसलमा जाँदा जुन किसिमको चर्चा परिचर्चा हुन्छ त्यो पनि बडा रमाइलो छ र चिया पसलको सेरोफेरोमा त्यो समाज कसरी बनेको छ भन्ने कुरा घामका पाइलामा पनि हामीले पढ्न पाउँछ। एउटा महिला चिया पसलमा जाँदा जुन किसिमको तरङ्ग उठ्छ र त्यो जुन चिया पसलले के भन्छ भने कि बङ्गालमा त सबै चिया आउँछ, महिलाहरू पनि आउँछन्, सबै आउँछन्, त्यो प्रगतिशील समाज हो, महिलालाई हेर्ने दृष्टिकोणमा श्रद्धाका दृष्टिकोणले हेर्नुपर्छ भन्ने त्यो पात्रको मुखबाट हामीले जब सुन्छौँ भन्दा हामी कुन परिवेशबाट गुज्रेको समाज रहेछौँ र अहिले सम्झिँदाखेरि धेरैलाई चाहिँ नौलो लाग्न सक्छ कि एउटा महिलालाई लिएर एउटा पुरुष केटा मान्छे चिया खान पसलमा जाने। मलाई पनि सम्झना छ कि 35-34-35 सालमा हामी काठमाडौँ आउँदा काठमाडौँ भ्याली स्विट्समा कीर्तिपुरबाट आएपछि धेरै कम महिलाहरू त्यहाँको चिया पसलमा भ्याली स्विट्स भन्ने थियो रानी पोखरीमा त्यहाँ चिया खान जाने पनि थिएन भन्दाखेरि त्यो परिवर्तन एउटा बजार महिला समाज जात जाति भाषा भाषीलाई कसरी हेर्ने भन्ने कुरामा आज नेपालमा जुन हामीसँग संवेदनशीलता छ अथवा संवेदनशील भएर हामीले हेरिरहेका छौँ, एकअर्कालाई होच्याउनु हुँदैन, एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने जुन पोलिटिकल डिस्कोर्सेसहरू सोसल डिस्कोर्सेसहरू चलिरहेको छ त्यसको सन्दर्भमा पनि यो किताबलाई मैले हेर्ने जमर्को गरेँ पढ्ने। त्यसै गर्दा म पाठकलाई मेरो अनुरोध के छ भने त्यसलाई पढ्दाखेरि साँगुरो रूपमा नहेरिदिनु होला कि कसरी आफ्नो समाज परिवर्तन भएको छ र यो लेखकले कसरी नेपालको कुनै बेलाको समाजलाई गर्छन्। तर घामको पाइला कस्तो थियो भने घाम आज उदाउँछ के अरे आज अस्ताउँछ भोलि उदाउँछ र के हुन्छ भने यो अगाडि बढिरहन्छ। रेलवेको प्रतीक म यसमा के छ भने एउटा रेलवे नेपालको सन्दर्भमा परिवर्तनको प्रतीक पनि हो। अहिले हामीले विगत केही समयदेखि रेल आउँछ उत्तरबाट दक्षिणबाट रेलवे समृद्धिको प्रतीक हो भन्ने भनेका छौँ भने त्यो मायामा पनि पढ्दाखेरि कुनै पनि नयाँ चिज आउने कुरा भयो भने समाजमा उथल पुथल हुने रहेछ, मत मतान्तर हुने रहेछ। भारतवर्षको इतिहासले पनि के देखाउँछ भने जातीय छुवाछुतलाई कम गर्नलाई रेलवेले ठूलो महत्वपूर्ण भूमिका खेलेको छ। महात्मा गान्धी जस्तो मान्छे साउथ अफ्रिकामा रेलवेबाट धकेलिनु परेको थियो, थर्ड क्लास फर्स्ट क्लासको टिकट लिएर चढ्न पाउनु भएको थिएन। एउटा सामाजिक जागरण र रेलवे हाम्रो सब कन्टिनेन्टमा हो, हाम्रो उपमहाद्वीपमा एउटा महत्वपूर्ण एउटा इनोभेसन, टेक्नोलोजिकल इनोभेसन जस्तै पोलिटिकल सोसल चेन्जलाई पनि रिप्रेजेन्ट गर्दछ। त्यस बारेमा रामका पाइला मलाई लाग्छ सम्भवतः एउटा पहिलो उपन्यास हो नेपाली साहित्यमा जसले यो औद्योगिकरण यातायातको विषयको वरिपरि बसेर सामाजिक परिवर्तनका चिन्हहरूलाई पदछापहरूलाई पहिल्याउने प्रयास गरेको छ। त्यस बारेमा मलाई लाग्छ हाम्रा पाइलाको कन्ट्रिब्युसन चाहिँ छ। अर्को कुरा के छ भने हालाकि हो मधेसको परिवेशमा अथवा फोजको परिवेशमा पहाड र मधेस जोडिने फोजको परिवेशमा त्यति धेरै किताबहरू लेखेका छन् नयन राज पाण्डेको उलारले नेपालगञ्जको फेरो फेरो बताउँछ भने भवानी भिक्षुको आगत लगायत अन्य उपन्यासले कपिल वस्तुको फेरो फेरोलाई बताउँछ भने धनुषन्द्र गोतामीको किताब दिपी कोइरालाको किताबले कोशीका बगरहरू विराटनगर पूर्णिया फार्मेसगंजका कुराहरूलाई बताउँछ भने धनुषन्द्र गोतामीको किताबले मध्य नेपालको तराई र त्यसले जोड्ने काठमाडौँलाई जोडाउँछ। रेल सामाजिक परिवर्तन सामाजिक घुलिन सम्मिश्रण हरेक समाजका पात्रहरूको आफ्नो आफ्नो कुण्ठा इच्छा आकांक्षा महत्वाकांक्षाको घुम्मेलनले नै आजको नेपाली समाज बनेको हो भन्ने मलाई लाग्छ। त्यस सन्दर्भमा पनि यो किताबले त्यो ती विषयहरूलाई त्यो कौतुकताहरूलाई जगाउनलाई मद्दत गरेको छ। त्यसकारण घामका पाइलाहरू साझा प्रकाशनबाट प्रकाशित छ, यो सजिलै बजारमा उपलब्ध पनि छ। नयाँ जेनेरेसनको भाइ बहिनीहरूले पढ्नुभयो भने निकै राम्रो हुनेछ भन्ने विश्वास लिएको छु। आजलाई धन्यवाद।
0: भर्खर तपाईँले धनुषचन्द्र गोतामीद्वारा लिखित घामका पाइलाहरू पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले ग्रामीण जीवनका संघर्ष र सामाजिक सन्देशलाई जीवन्त रूपमा चित्रण गरेको छ। अर्को हप्ता हरिशर्मा रोबर्ट माइकल्सद्वारा लिखित पुस्तक पोलिटिकल पार्टी अ सोसियोलोजिकल स्टडी अफ द ओलिगार्किकल टेन्डेन्सीज अफ मोडर्न डेमोक्रेसीको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राजनीतिक दलहरूको संरचना र तिनीहरूको सत्ताको स्वरूपलाई गहिरो रूपमा विश्लेषण गरेको छ। पडकास्टको यो अंक कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब लगायत विभिन्न पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। यो पोडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल, जया लुइखेल, आयाम र म राजन पराजिललाई बिदा दिनुहोस्। अर्को अंकमा भेटौँ।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-521-755 मोबाइल नम्बर 98-480-50-227।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

0: me a
1: extreme energy drink.
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका.
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ.
6: विस्तृत जानकारीका लागि राष्ट्रिय
4: स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
6: सूचना
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै

0: नम्बर 083-524-7042, मोबाइल नम्बर 98-580-40913 र 97054-67993।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाग्दा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, तिमी गर्ने गरी मलाई दुक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

हिमाल पहाड़ तराई जोड़सम सबैलाई बिहान 8 बजेको भेरी आइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा समयमा काम नगरेर वर्षौंदेखि अलपत्र पारेका कर्णाली राजमार्गका 16 वटा ठेक्काका साथ तोड्ने तयारी, 15 दिने सूचना जारी। सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने वीरनगरका वडा कार्यालयको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी बनाइने र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियम अन्तिम शरमा प्रवेश, कंगो र सेनेगल भने बाहिरिए। समयमा काम नगरेर वर्षौंदेखि अलपत्र पारेका कर्णाली राजमार्गका 16 वटा रुग्ण ठेक्का सड़क डिभिजन कार्यालयले एकैसाथ तोड्ने भएको छ। जुम्ला स्थित कार्यालयले कालीकोट जुम्ला मुगुमा संचालित 16 वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम नभएको भन्दै ठेक्का अन्त्यका लागि 15 दिने सूचना प्रकाशित गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले आर्थिक वर्ष 74-75 देखि 82-83 सम्झौता भएका तर काम नगरेका कालीकोटका 12, जुम्लाका 3 र मुगुका एउटा योजना रहेको बताउनुभयो। ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढ़ाएको उहाँको भनाइ छ।

पटक पटक लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट कुनै चासो नदेखाएकाले ठेकारो अन्त्य गरेको कार्यालयले जनाएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरूले सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। वडा कार्यालयहरूले आफ्नो वार्षिक समीक्षा तथा सार्वजनिक सुनवाई गर्दै सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउने सामी प्रतिबद्धता जनाएका हुन्। वडा नम्बर 13 गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने प्रतिबद्धता गरिएको छ। सिंचाईको समस्या हटाउँदै सबै समस्यालाई सुविधा पुर्याउनका लागि पहल गर्ने तथा अन्य विकासका कामलाई प्रभावकारी बनाउने लगायतका प्रतिबद्धता पनि गरिएको छ। यस्तो वडा नम्बर 8 कार्यालयमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा बालमन्त्री तथा बालमन्त्री वडाको रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता गरिएको छ। वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्ने, मुख्य चोकमा रहेका विद्युत पुलहरूको व्यवस्था सही ढंगले गर्ने लगायतका प्रतिबद्धता समेत जनाइएको छ। पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा कञ्चनपुरमा 281 मिलिमिटर र कपिलवस्तुमा 102.4 मिलिमिटर वर्षा मापन भएको छ। अहिले भने वर्षा केही कम हुँदै गएको छ भने विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो पानीको सम्भावना रहेको छ। आज दिउँसो पनि गण्डकी सुदूरपश्चिम लुम्बिनी प्रदेशका बागमती प्रदेशका तराई भेगमा थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमले रोमाञ्चक जित निकाल्दै अन्तिम समयमा स्थान बनाएका छन्। इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दै बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई 3-2 हराउँदै प्री क्वार्टर फाइनलको यात्रा तय गरेका हुन्। अब इंग्ल्याण्डले अन्तिम समयमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिकोले इक्वेडोरलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको, अर्को रोमाञ्चक खेलमा 2 गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम स्वरमा पुग्न असफल रह्यो। यो सँगै बेल्जियम अन्तिम स्वरमा प्रवेश गर्दा सेनेगलको विश्वकप यात्रा भने समाप्त भएको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षको सम्पूर्ण सहकर्मीसँगै ढिलो रात बिदा हुन्छु। नमस्कार।

0: रेडियो भेरी एफएम
1: मापदण्डहरू जारी गरेको अवस्था रह्यो तर त्यसलाई दण्डात्मक व्यवस्था अनि त्यसपछि तपाईँको त्यसलाई तत्काल चाहिँ त्वरित कार्यान्वयन गर्ने अवस्थामा जानुपर्ने स्थितिमा प्राधिकरणसँग चाहिँ नि आफूले के गर्ने त्यसलाई तत्काल पुलिसले लेख्न पर्यो भने पनि त्यो पनि अधिकार नभएको एउटा जरिवानाको मात्रै व्यवस्था छ. जरिवाना तिरे पनि तपाईँको के हुन सक्छ, त्यो नतिरे पनि उसले तिर्दैन भने के गर्ने त, त्यो पनि व्यवस्था नभएको कारणले प्राधिकरण त्यो बेलामा अलिक सुस्तै सुस्तै टाइपले
2: समग्रमा यो क्षेत्र भने हल्का
1: रूपमा लिएको अवस्था थियो. व्यतिथी त तपाईँको व्यापक रूपमा अहिले हजुर हामी तपाईँ हेरिरहेकै छौँ. बचत तथा खास गरेर बचत त्यो ऋणकै कारोबार गर्ने संस्थाहरूमा यो अहिले चाहिँ देखिएका समस्याहरू छन्. त अब यत्रो सहकारीहरू 33,000 भन्दा बढी सहकारीहरू छन्, त्यसमध्ये पनि अब हाम्रो अनुमान के छ भने 17,000 करिब करिब बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरू जसलाई हामी बचत तथा ऋण सहकारी संस्था भन्छौँ. बहुद्देशीले पनि त्यही काम गर्छ, कृषिले पनि त्यही काम गरेछ. कृषिको पर्पस भए पनि उसले तपाईँको बचत ऋणकै कारोबार गर्ने साना किसान कृषि सहकारी छ, तिनीहरूले पनि बचत ऋणकै कारोबार गर्छन्. त्यहाँ पनि तपाईँको अब भनौँ न गैर ब्याङ्किङ ऊहरूमा गएर अचल सम्पत्तिहरूमा गएर लगानी गरिदिने होइन, अब संस्थालाई चाहिँ नि सहकारीको मूल्य मान्यता सिद्धान्त विपरीत चाहिँ नि गएर तपाईँको त्यो सहकारी सञ्चालन गर्ने र दक्ष जनशक्तिको अभावको कारणले पनि सहकारी संस्थाहरू यो यसरी अहिले चाहिँ व्यथिति भएको अवस्था छ. तर वर्तमान सरकार आइसके पछाडि एउटा राम्रो काम के गरेको के देखिन्छ भन्दाखेरि अध्यादेश यो पहिलो संशोधन अध्यादेश आयो, मलाई लाग्छ यो वैशाख 17 हो कि जस्तो लाग्छ. वैशाख 17 गते आइसके पछाडि यो प्राधिकरणलाई चाहिँ नि एकदम सक्षम र तपाईँको डेलिभर गर्ने चाहिँ एउटा निकाय बनाउनु पर्छ भनेर अहिलेको मन्त्रीज्यू लगायत भनौँ सरकारले चाहिँ त्यसलाई राम्ररी बुझेर अहिले चाहिँ अधिकार चाहिँ दिएको अवस्था छ. अहिले चाहिँ म्याक्सिमम तपाईँको अब काम पनि हामीले यसलाई अगाडि चाहिँ बढाएका छौँ. अहिले अब प्राधिकरणको ल यही यस्तो छ प्राधिकरण भन्ने बित्तिकै तुरन्तै मान्छेहरू तत्काल चाहिँ तपाईँको कारवाही गर्छ भन्ने चाहिँ एउटा मान्छेमा एउटा त्यो धारणा चाहिँ बनेको छ. र यहाँ अब यो अफिसमा म्याक्सिमम आउने भनेको बचत फिर्ताको लागि हो. जस्तो अफिसमा बचत कर्ताहरू चाहिँ नि मलाई फलानु सहकारीले चाहिँ नि बचत दिएन, बचत फिर्ता भएन, कति ऋण सम्बन्धी मुद्दाहरू पनि आउँछन् होइन, गुजुरी र गुनासो नै हामी लिने गरेका छौँ. र केही सहकारी संस्थाहरू तपाईँको कस्तो छ भने अब बचतकर्ताको बचत फिर्ता दिन नसक्ने, ऋणीहरूले ऋण नतिर्दिने, उतातिर केही सम्पत्ति अरू पनि जति लगानी भएको छ त्यो लेन्डिङहरू जति सबै गैर ब्याङ्किङ क्षेत्रमा लगानी हो, जग्गामा भयो, अरू कहीँ सेयरमा राखे, अरू केमा राखे, अनि त्यसरी संस्था यो सञ्चालकहरू तपाईँको त्यसरी भाग्दै हिँड्ने, लुक्ने, कोही विदेश गइदिने होइन, यस किसिमको चाहिँ व्यतिथि देखिएको हुनाले अहिले अब त्यसै उसलाई चाहिँ टेकेर अहिले अध्यादेशको पहिलो संशोधन जुन आएको छ त्यसले चाहिँ नि अहिले के गरेको छ भने अब यो करिब करिब हामीले अध्यादेशमा आए पछाडि अहिले डिभोर्सै गरेको श्रीमती छ भने पनि तिनलाई पनि मुद्दा चलाउने अधिकार दियो, परिवारको परिभाषै अलिकति फराकिलो बनाइदियो. त्यो त्यसले गर्दाखेरि अहिले सञ्चालकहरू पनि तपाईँको भागेको अवस्थामा पनि तपाईँको विदेश यात्रा रोक्ने भनिदियो, तुरन्तै तपाईँको अब धितोपत्र बोर्डमा यदि कारोबार गरेको छ उसले तपाईँको कारोबार गर्यो अथवा चाहिँ कुनै सेयर खरिद गरेको छ तत्काल रोका गर्ने, ब्याङ्क खाता रोका गर्ने, पुलिसलाई लेख्ने, यी सबै यावत तपाईँको अधिकार तपाईँको प्राधिकरणलाई दिएको हुनाले अहिले हामीले त्यसैतर्फ चाहिँ अगाडि पनि बढाएका छौँ. करिब करिब हामीसँग यो सहकारी नियमन प्राधिकरणमा अहिले उजुरी समस्याग्रस्त सहकारी घोषणा गरिदेऊ भनेर मलाई लाग्छ करिब करिब 150 जति फाइल आइसकेका छ. त्यो 150 फाइल मध्ये हामीले विगत सरकारलेको समयमा यो पीड़ित महासंघ भन्ने एउटा छुट्टै छ सर, त्यहाँबाट आएको 16 फाइल थियो, हामीले पटक पटक मन्त्रालय 2 पठायौं. तर यो सरकार आइसके पछाडि एउटा पोजिटिभ पक्ष के गर्दै हो तपाईँहरू प्राधिकरणमै पहिला फर्स्ट स्टेप चाहिँ स्टेप तपाईँहरूको के हो, कुन कुन चरण हो, 103 104 कदेखि 6 व्यवस्था तपाईँको तपाईँहरूले गर्नुभयो कि गर्नु भएन भनेर पहिला त अधिकारै थिएन, त्यसकारण हामी खालि पठाइदिन्थ्यौँ मात्रै. संस्थाहरू बन्द भएको अवस्था छ, त्यसको वित्तीय अवस्था अध्ययन पनि गर्न नसक्ने, संस्थाको संचालक को छन् त्यो पनि थाहा नपाइने, ती यावतहरू समस्या भएर हामीले पठाउन त पठायौँ तर मन्त्रालयले होइन यो विधिवत रूपमा चाहिँ गर्नुपर्छ भनेर फेरि चाहिँ नि त्यो 16 हामीले पठाएको 16 फाइल फिर्ता भएर आएको अवस्था छ. त्यसमा हामीले चाहिँ नि अहिले चाहिँ नि कारवाही सुरु गरिसकेका छौँ. त्यो कारवाही चाहिँ नि करिब करिब हाम्रो 16 फाइलको यो महिनाभित्रमा मलाई लाग्छ करीब करीब हाम्रो अध्ययन गर्नेदेखि लिएर वित्तीय विश्लेषण गर्ने त्यसपछि त्यसको सम्पत्ति कहाँ छ सम्पत्ति रोका गर्ने त्यो विदेश यात्रा रोका गर्ने यी धितो पत्र बोर्डमा पनि हामीले लेखेर पठाइसकेको अवस्था राष्ट्र ब्याङ्कमा पनि सबै खाता पत्ता हामीले रोका गरेर अहिले एक प्रकारको चाहिँ हामीले काम चाहिँ अगाडि बढाइरहेका छौँ र बचत फिर्ताको हकमा पनि हामीले के गर्छौँ पीडितकर्ता कोही 10,000 कोही 5,000 कोही 20,000 त्यस्ता पनि छन् मेरो 20,000 दिएन अलिक 25,000 दिएन हामी उजुरी लिन्छौँ उजुरी लिएपछि तत्कालै हामी तपाईँको सञ्चालकलाई फोन गर्छौँ जुन संस्था खोलेको छ त्यो संस्थाका सञ्चालकलाई बोलाउने अध्यक्षलाई बोलाउने यहाँ बोलाएर सहमति गराइदिने तुरन्त देऊ भन्ने अनि त्यस किसिमले त्यस्ता फाइलहरू पनि हामीले धेरै फर्सुट गरेको अवस्था छ अब त्यो यति नै गर यति उति भन्न पनि
2: समग्रमा काम भइरहेको छ। आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा हुनुहुन्छ राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्ण। विशेष गरी हामी सहकारी क्षेत्रको वर्तमान अवस्था र यसको सुधार प्रक्रिया बचतकर्ताको हित र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका का विषयमा कुराकानी गरिरहेका छौं। अब सरले भन्नुभयो जस्तो कुनै पनि सहकारी चाहिँ फाइल पेश गरेर हामीलाई चाहिँ समस्याग्रस्त घोषणा गरिदिनु पर्यो भन्ने छ त्यसमा चाहिँ उहाँहरू समस्यामा छ भन्ने चाहिँ हामीले मापदण्ड के हुन्छ त्यस्तो खालको
1: मापदण्ड के छ भने नि सर अब संस्था बचतकर्ता 10% ऐनले के भनेको छ भने 10% जति सेयर सदस्य छन् त्यहाँ सदस्य अथवा बचतकर्ता चाहिँ कति छन् त जस्तै 4,000 सहकारी कुनै सदस्य छ भने कुनै संस्थाको त्यसमध्ये 10% सदस्यहरूले मेरो बचतकर्ता दिएन भनेर यहाँ हामी कहाँ उजुरीमा आउँछन् भन्ने कुरा गरी 400 मान्छे भयो 400 बचतकर्ता अथवा सेयर सदस्य यदि तपाईँको हामी कहाँ उजुरी लिएर आयो भने त्यसलाई हामीले इन्टरटेन गर्नुपर्ने हो त्यो इन्टरटेन गर्दाखेरि 10% सेयर अब कसरी त त्यो 10% हो कि होइन भन्ने कुरो कति संस्था त फेरि बन्दको अवस्था पनि छ कति चाहिँ खुल्या पनि छन् खुल्याको हकमा चाहिँ हामीले तुरन्तै त्यसको लागतै माग्छौँ होइन त्यो हामीले सेयर सदस्यको संख्या ल्याऊ भनेर त्यहाँबाट पनि हामीलाई उपलब्ध भयो भने एउटा सहकारी विभागसँग एउटा सफ्टवेयर छ सर त्यो के अरे कोपोमिस भन्ने कोपोमिसबाट हामीले तपाईँको त्यहाँ उनीहरूले विवरण भरेकै हुनुपर्छ प्रत्येक सहकारीले आफ्नो चाहिँ विवरण चाहिँ हरेक वर्ष त्यहाँ चाहिँ विवरण बुझाएकै हुन्छ त्यो कोपोमिसबाट हामीले चाहिँ सेयर सदस्य कति छ भन्ने कुरो त्यहाँबाट हामीले थाहा पाउँछौँ अनि त्यसको 10% चाहिँ हामीले छुट्याएर 10% चासे हो भनेपछि हामीले चासे हो भनेपछि त्यो कोपोमिसको सही तपाईँ प्रमाण राखेर त्यो फाइललाई चाहिँ नि अब घोषणा गर्न मिल्ने भन्ने कुरो पहिलो चरणको चाहिँ नि त्यो अवस्था हो त्यो पहिलो चरण भइसके पछाडि अनि त्यसपछि चाहिँ संस्थाको अनुगमन के अरे निरीक्षण गर्ने मुचुल्का गर्ने त्यहाँ भएको वित्तीय कारोबार बन्दको हकमा त गर्न सक्ने स्थिति भएन मुचुल्का गर्ने बाँकी उपाय छैन अब सञ्चालक पनि भागे कहाँ कहाँ के भयो त्यो त्यो त फेरि अब पुलिसको प्रहरीतिर जाने स्थिति रह्यो अब जो खुलेको हकमा चाहिँ नि खोलिरहेको संस्था छ तर त्यो समस्याग्रस्तमा अवस्था आइसकेको छ भने त्यही स्पटमै गएर हामीले त त्यसको सिस्टमदेखि लिएर टोटल वित्तीय अवस्था कस्तो छ त्यसको खाता पाता माइनेटदेखि लिएर सबै कुरो हेर्छौँ त्यहाँ सञ्चालकलाई पनि राख्ने कर्मचारीको बदमासी भयो कि कहाँ के भयो कि कहाँ ल्याकिङ गरेको छ भनेर हामीले चाहिँ नि हामी कहाँ एक्सपर्ट राष्ट्र ब्याङ्कको पनि साथीहरू हुनुहुन्छ हामीसँगै यहाँ काम गर्छौँ अनि हामी 3 थरी कर्मचारी छौँ कि सर अनि त्यो सबै साथीभाइ हामी त्यहाँ गएर चाहिँ एउटा कमिटी बनाएर त्यहाँ गएपछि एउटा रिपोर्ट आउँछ सघन अनुगमनबाट एउटा रिपोर्ट आउँछ त्यो रिपोर्ट आइसके पछाडि अनि त्यसपछि त्यसलाई विश्लेषण गरेर पठाउनु पर्यो सम्बन्धित निकायमा हामीले कि त स्थानीय निकायमा पठाइदिनु पर्यो कि त तपाईँको प्रदेशमा पठाउनु पर्यो कि त सङ्घमा पठाउनु पर्यो त्यसरी पठाएर समस्याग्रस्त सिफारिस गर्ने मात्रै हाम्रो अधिकार छ त्यो हामीलाई त्योभन्दा बढी अधिकार छैन घोषणा गर्ने अधिकार छैन नेपाल सरकारलाई संघीय सरकारलाई छ कि प्रदेश सरकारलाई छ कि स्थानीय सरकारलाई छ अलिक विडम्बना कस्तो आयो सर म सानो कुरा अलिकति बढी बोले जस्तो
2: लाग्छ
1: विडम्बना के आयो भन्दाखेरि सहकारी ऐन बनाउनु पर्छ भनेर तपाईँको अब संविधानमै छ स्पष्ट छ अनुसूचीमै राखेको कुरो हो त्यो सहकारी भनेको तिनटै सरकारलाई चाहिँ अधिकार दिएको स्थिति छ संघीय उतातिर प्रदेश र तपाईँको स्थानीय स्थानीयले पनि हतार हतारमा कस्ता ऐन बनायो भन्दाखेरि संघीय ऐन हेरे बनाउने तर उसँग स्रोत साधन छैन भोलि तपाईँको त्यसको मोनिटरिङ गर्नलाई सहकारी भनेको त सर अलिकति भेग विषय छ नि त्यो टेक्निकल विषय पनि हो अब आफूसँग एक्सपर्टी छैन मोनिटरिङ गर्नलाई उसले एउटा सहकारी शाखा हेर्नलाई इन्जिनियरलाई नियुक्त गरिदिन्छ एउटा तपाईँको के अरे भेटनरी परेको के अरे कर्मचारीलाई उसले राखिदिया हुन्छ समस्या त्यस्तो
2: हो
1: अनि यदि समस्याग्रस्त घोषणै गर्न पर्यो ल हामीले घोषणा गरेर सर हाम्रो एउटा प्राधिकरणको एक्सपर्टी संस्था हो भन्न पाइयो त त्यो गर्दाखेरि पनि तपाईँको त्यो हामीले यहाँबाट तपाईँ घोषणा गर्यो ल तैँले अब कसरी निकाल्छ गर नि त अब घोषणा गर भन्यो भने उसलाई अब त्यो पनि थाहा छैन केही पनि बुझा छैन, तर ऐन चाहिने बनाएर घोषणा गर्नेछ गरिनेछ भनेर समस्याग्रस्त घोषणा गरिनेछ भनेर लेखेर त भएन नि। उसले आफूले आफ्नो कार्यक्षेत्रभित्र रहेको सहकारी संघ संस्थाहरू कति छन् संस्थाहरू, ती संस्थाहरूको पनि मात्रै मोनिटरिङ गरे गर्दै भए पनि धेरै समाधान हुन्थ्यो कि,
2: भन्नाले तिनै सरकार बीचको समन्वयको पनि
1: अभाव
2: कारण बाज्यो अथवा
1: कानुन
2: बाजेको
1: जनशक्ति चाहिने नभएको कारणले उनीहरूले आफूलाई जुन त जुन हिसाबले अनुगमन गरिदिनु पर्ने, निरीक्षण गरिदिनु पर्ने, सुपरिवेक्षण गरिदिनु पर्ने थियो, त्यो भएन के सर। त्यसले गर्दाखेरि उनीहरूलाई कस्तो भन्दाखेरि जे गरे नि हुन्छ भन्ने चाहिँ त्यस किसिमको छ।
2: यो सहकारी भने सम्बन्धित क्षेत्रमा उडाको मान्छे त्यसमा चाहिँ समावेश छ, त्यो हुँदाखेरि त उहाँहरूले गर्न सके भए अझ सजिलो हुन्छ,
1: अझ सजिलो
2: हुन्छ। संघीय सरकारले त अझ ठुलो कामहरू गर्थ्यो,
1: ठुलो काम गर्थ्यो नि। नीतिगत तहमा धेरै कामहरू सबै कुरो छ,
2: सरकारै छ,
1: सरकारै छ, स्थानीय सरकार उसलाई त जब जति पनि अधिकार दिएको छ नि त सर।
2: त्यसमा चाहिँ यो चाहिँ समन्वय अभाव अथवा चाहिँ उहाँहरूले नबुझेर समग्रमा यो त फेरि अर्को प्रश्न आउँछ, संहिताको प्रश्न उठ्छ, त्यतातिर हामी नजाउँ। अघि यहाँले अलिकति महत्वपूर्ण, अब यहाँले अघि एउटा महत्वपूर्ण कुरा सुरुमै उठाउनु भएको थियो, सहकारी धेरै किसिमको हुन्छ, यहाँ चाहिँ बचत गर्ने र ऋण दिने सबैले गर्न थालेर यो समस्या आयो भन्नुभयो, यसमा अलिकति जाउन कस्तो प्रकारको हुन्छ, यहाँको त लामो समय 20 वर्षको अनुभव छ भन्नुभयो यो क्षेत्रमा काम गरे पनि।
1: यो कस्तो छ भने सरकारले अब यो अब विदेशहरूमा हेरौँ भने सबै यो अन्तर्राष्ट्रिय स्तरमा हेरिदियो भने सहकारीको ठुलो एउटा योगदान त छ सर, कन्ट्रिब्युसन भन्ने कुरो जिडिपीमा कन्ट्रिब्युसनका कुरा होइन, वर्ल्ड जिडिपी कन्ट्रिब्युसन पनि सहकारीका धेरै राम्रा राम्रा उदाहरणहरू पनि छन् सर। कोही अब भनौँ न विद्युत जर्मनीतिर हेऱ्यौँ भने तपाईँको विद्युतमा राम्रो लगानी गरेका तपाईँको सहकारी संस्थाहरू पनि छन् कि, त्यसरी कम्युनिटीमै आधारित भएर पनि छ। अब इङ्ल्यान्ड त त्यहीँबाट तपाईँको माथि भएकै प्रादुर्भावै त्यहीँको छ सहकारी संस्थाको। तर हामी कहाँ के भइदियो भन्दाखेरि सबै कुरो यतातिर ल्याएर तपाईँको गर्न चाहिँ खोज्ने, तर कहाँ के नमिले मिले नमिले नमिलेको, जस्तै अब कृषि सहकारी छ, कृषि सहकारीले कृषि मात्रै उद्देश्य राखेको छ भने कृषिमा गर्नुपर्ने के हो त नि, उद्देश्य चाहिँ राख्ने, तर उसले खालि लेन्डिङ र सेभिङ र लेन्डिङको काम मात्रै गर्ने, बजारबाट पैसा खरिद गर्ने अनि तपाईँको त्यसलाई फेरि बेच्ने, त्यति मात्रै हो काम त, अरू त्योभन्दा बढी केही पनि छैन। त्यही बीचमा खेल जे जे गर्नपर्छ त्यो सबैले गर्न पाउनुपर्छ भन्ने सबै सहकारी छ, सबै प्रकृतिका सहकारीहरू पनि छन्, सदाप प्रकृतिका छन् हेर्नुहोस्, उपभोक्ताले पनि त्यही काम गर्ने, उपभोक्ताका काम त कन्ज्युमर कोअपरेटिभ जुन छ सर,
2: ब्याङ्किङ सिस्टम जस्तो,
1: ब्याङ्किङ सिस्टम जस्तो आफूले बनाउन खोज्ने कि, कति चाँडै तपाईँको त्यहाँबाट कमाउन सकिन्छ, मान्छेलाई तपाईँको सदस्य बनाउने, पैसा खालि डिपोजिट गर्न लगाउने, त्यसलाई विभिन्न किसिमको लोक प्रलोभन तपाईँको दिएर भए पनि तपाईँको त्यो त सहकारीको मूल्य मान्यता त होइन, समुदायमा आधारित हो भने त्यो उसको सदस्यको जति अधिकार छ त्यति एउटा अधिकार त सञ्चालक समिति अधिकारको हो पनि त हो नि, वान म्यान वान भोटको कुरा गर्दैछ होइन, उसले त्यो एउटा नेतृत्व मात्रै गर्दै आऊ, सहकारी भनेको त फेरि भोलन्टियर सर्भिस पनि हो, त्यहाँ अध्यक्ष बस्नेले कुनै दुरुपयोगको तपाईँको कुनै किसिमको चाहिँ लोभ लालच केही पनि नगरिकन उसले आफ्नो संस्थालाई चाहिँ भोलन्टियर सर्भिस गरिरहेको अवस्था हुन्छ, तर त्यो हुँदाहुँदै पनि यस किसिमको कसरी किन दुर्घटना भइरहेछ त, कहीँ न कहीँ तपाईँको यस्ता किसिमका केही तपाईँको गलत प्रवृत्तिका मान्छेहरू पसे गए, जसले सहकारीको मूल्य मान्यता सिद्धान्त बुझेनन् होइन, त्यस आधारमा गएर सरकारको नियम कानून मापदण्ड निर्देशिका यिनीहरूलाई पनि लागू नगर्ने होइन, स्वनियमनको नाममा चाहिँ विभिन्न किसिमको चाहिँ अब त्यहाँ अवचलनका कुराहरू पनि गरे, त्यो गएको खास कारण त्यो छ क्या, बहुद्देश्यले गरे, बहुद्देश्य भन्न त भन्दै मल्टिपर्पज भन्ने उसले काम गर्छ, एउटा मात्रै यस्तो यस्तै लेन्डिङकै काम गर्ने सरी, त्यस किसिमले तपाईँको बचत ऋणकै कारोबार गर्ने उसले त अब मैले भने नि हजुरलाई कन्ज्युमर कोअपरेटिभ छ, उसले कन्ज्युमर कोअपरेटिभ भनेको त के मार्केटिङको कम्तीमा ल यो एरियामा तपाईँको कुनै मार्केटको सिस्टम छैन, कन्ज्युमरलाई कति एकदम आवश्यक छ, कसको मार्केट तपाईँले हामीले एउटा डिपार्टमेन्टली यसको खोलिदिउँ भने तपाईँको त्यही वरिपरिका तपाईँको समाजले तपाईँको त्यहाँ उपभोग गर्छ, त्यही सामान तपाईँको ल्याउने उसलाई तपाईँको सहुलियत दरमा तपाईँको दिँदैन हो सर होइन, त्यस्तो किसिम अब त्यो कन्सेप्टमा तपाईँको सहकारी आएको हुन्छ, तर उसले के गर्छ भन्दाखेरि उपभोक्ता नभएर उसले के गर्छ आफूलाई एउटा विनियम बनाइदिने कन्ज्युमर भन्ने, तर काम के गर्ने भन्दाखेरि पाँच चारजना मिल्यो पाँचजना मिल्यो अनि उसले गएर तपाईँको फेरि उतातिर त्यही लेन्डिङकै कुरा गर्ने, त्यो समस्याहरू आए, त्यो समस्याहरू आउँदै गर्दा अब रह्यो कुरो अब सरकारले किन त्यस बेला नियमन गरेन त, नियमनकारी निकाय त थियो सहकारी विभाग, अब सहकारी विभाग थोरै अब त्यो बेलामा डिभिजन कार्यालय थियो, जबसम्म डिभिजन कार्यालय थियो तबसम्म सब त्यत्रो ठुलो समस्या देखिएको अवस्था थिएन, जब डिभिजन कार्यालय तपाईँको 5-6 वर्ष 6-7 वर्षदेखि रहेन, सरकारी विभाग मात्रै रह्यो, उसँग म्यान पावर पनि कम, दक्ष म्यान पावर पनि नहुने, कर्मचारी तपाईँको आउने 6 महिनामा सरुवा हुने, रजिस्ट्रार 6 महिनामा सरुवा, 3 महिनामा सरुवा हुने, अनि मोनिटरिङ कसरी गर्छ? कोअपरेटिभ सेक्टर आफैमा क्रस कटिङ इस्युज हो, त्यो क्रस कटिङ कटिङ इस्युजलाई तपाईँको बुझ्न सक्ने फेरि कर्मचारीहरूमा त्यति ऊ पनि हुँदैन, त्यसमा 3 महिनामा कसरी बुझ्छ सर कोअपरेटिभको सिस्टमलाई? यी सब यावत कारणले तपाईँको अब माछाको सहकारी छ, फलफुल तरकारीको सहकारी छ, तपाईँको यतातिर मार्केटिङको सहकारी छ, यतातिर बचत ऋणको छ, मल्टिपर्पज छ, मल्टिपर्पजले सबै कुरो गर्न पाउँदैन, यी यावत छ सर। यो यस्ता यस किसिमले गर्दा दर्तामा पनि अलिकति सर व्यतिथि त भयो,
2: सुरुमै भयो,
1: सुधारणलाई समस्या भइरहेछ, तर सरकारले चाहिँ अहिले केही स्रोत सेवा केन्द्रहरू बिस्तारै बिस्तारै अब कम गर्दै जाऊ भनेर सरकारले निर्देशन पनि दिइरहेछ। त अहिलेको सरकारले जी होस् कम्तीमा अहिले अब बचतकर्ताहरूको बचत फिर्ता हुनुपर्छ र गराउनुपर्छ भन्ने चाहिँ त्यो कुरोमा चाहिँ सरकार चाहिँ नि म अठोट भएको देखिन्छ कि गरौँ भन्ने चाहिँ नि मानसिकता देखिन्छ र त्यस अनुरूपको अब कार्यहरू भनौँ न अब अहिले आएको अध्यादेशले पनि तपाईँको ठुलो एउटा उदियो हामीलाई एउटा मेसेज त दियो तपाईँको र मान्छेहरू आशान्वित छन् सर, हामीले काम गर्दै गइरहेछौँ।
2: यसमा चाहिँ बचतकर्ताको पनि त्यत्तिकै जिम्मेवारी छ कि उहाँहरूको गल्ती
1: छ सर? बचतकर्ताको बदमासी भन्दा नि बचतकर्ता सजग भइदिनु,
2: सजग नभएको,
1: सजग नभएकै कारणले आज यो त दुर्घटना भएको। इब मैले सर मसँग 10 रुपियाँ छ भने मेरो 10 रुपियाँ सर मेहनतले कमाएको पैसा हो नि त, त्यो मैले त्यहाँ गएर आफ्नो संस्थामा हाल्दैछु, मेरो सँग आफ्नै संस्था हो भनेर, समुदायको संस्था हो, हाम्रै संस्था हो भनेर तपाईँको बुझेपछि त त्यहाँ तपाईँको सर सञ्चालक को छ, कस्तो अवस्थामा छ, कर्मचारी कस्ता छन्, त्यहाँको खाता पता कस्ता छन्, ठिकै छ, सबै पढा लेखाका हुँदैनन्
2: छैन,
1: तर कम्तीमा चाहिँ मिटिङमा के भइरहेछ, सांसभामा के भइरहेछ, सांसभा गर्ने सर, होटलमा गर्ने 500 रुपियाँ पाइन्छ भनेर तपाईँ आउने, थपडी बजार जाने होइन नि त सर सरकारी त,
2: त्यसैमा बोल्नु उहाँहरू
1: उहाँहरू भुल्ने अनि भुलेपछि तपाईँको एक्सिडेन्ट भइसकेपछि मेरो त बचतको पैसा खाइदियो भन्ने
2: यो भने चाहिँ एउटा एक हिसाबले अझ यो अब सरकारी तवरबाटै हुनुपर्ने थियो यो काम, सहकारीको अवधारणा आइसके पछाडि लगत्तै जस्तो वित्तीय साक्षरता र सदस्य बन्ने खालको त्यो प्रक्रिया छ, यसमा चाहिँ बुझाइ चाहिँ भएन,
1: बुझाउन सकिएन सर। होइन हामीले सर पहिला राष्ट्रिय सहकारी विकास बोर्ड हुँदाखेरि र विभाग दुवैजना दुवैले मिलेर सर शिक्षा सहकारी शिक्षा सम्बन्धी सर तालिम पनि अहिले पनि सहकारी प्रशिक्षणका उसमा प्रतिष्ठानमा सर त्यहाँ तालिम चाहिँ दिने एउटा ऊ छँदैछ, त्यसमा तपाईँको हामीले रेडियो मार्फत पनि हामीले गर्थ्यौँ सर कार्यक्रम, हामीसँगै पनि आफ्नै रेडियो थियो होइन, हामीले पनि काम गर्थ्यौँ। दोस्रो कुरो हाम्रो पाक्षिक रूपमा तपाईँको त्यो बेलामा ऊ पनि चलिरहेको थियो सर, टेलिभिजन नेपाल टेलिभिजनबाट हामीले यो शिक्षा दिने भयो, तर देशभरिमा अब त्यस किसिमले व्यापक रूप जुन रूपमा जानु पर्थ्यो त्यो गर्न चाहिँ सकिएन। यसमा अब सदस्यहरू पनि अलिकति छ अब चासो नराखिदिने के हो होइन, अब हामीले 2 लाख रुपियाँ राख्न गइरहेछ भने कसरी राख्ने के राख्ने ब्याज, अब हजुरलाई भन्नुहोस् त कुनै संस्थाले तपाईँको 36% ब्याज दिन्छ, 22% ब्याज दिन सक्छ? सम्भवै छैन। गभर्मेन्टले त तपाईँलाई स्पष्ट भनेको छ तपाईँको क्यापिङै छ, 14.75 भन्दा तपाईँको बढी राख्न 15% भन्दाबाट जानु हुँदैन, तपाईँ चाहिँ 22% दिइरहेछ भने तपाईँले बुझ्नु पर्थ्यो नि त, त्यो पढे लेखेका मान्छे पनि त्यसमा त्यसरी भएको छ क्या सर, फसेका छन् त्यसका लोभ लालचमा क्या सर, ब्याज बढी पाइन्छ भनेर लिने अनि त्यसपछि पछि गएर।
2: अब यो यसमा अर्को भने सहकारी समस्याग्रस्त हुनुको कारण यसमा यो जुन धितोको कुरा प्रश्न बेला बेला उठ्छ कि, धितो चाहिँ अनिवार्य हुनु पर्थ्यो तर धितो राख्ने राखेन, नराख्दाखेरि अन्तिममा
1: 3 लाख भन्दा बढी हुने बित्तिकै धितो राख्नु पर्थ्यो नराख्ने, तर सञ्चालकहरूको के भन्दा त्यही छ क्या सर, अब सञ्चालकहरू मिल्ने अनि बस्ने बसेर
2: ऐनमा व्यवस्था थियो कि थिएन हाम्रोमा के छ स्पष्ट?
1: छ सर छ, ऐनमै पनि व्यवस्था छ, त्यो 3 लाख भन्दा बढी मापदण्डहरू निर्देशिकाहरूमा त्यो जारी भएर 3 लाख भन्दा बढीमा धितो राख्नै पर्छ भने त्यो 3 लाख राख्नलाई सामूहिक जमानी राख्नुपर्ने हो कि सर, जमानीमा दिनुपर्ने हो, तर के भन्दाखेरि अब सहकारी संस्थामा ब्याङ्कमा जाँदा झन्झटिलो हुन्छ, त्यहाँ नागरिकता र यसो सानो पैसा भन्यो अनि चट्टा चाहिँ तपाईँको दिइहाल्ने त्यो विश्वासको भरमा पनि दिने गर्थे, तर एकैचोटि यस किसिमले अब धेरै अब एउटालाई दिँदाखेरि त्यसो हुँदा हुँदै मास भयो के सर, मास हुँदाखेरि त्यहाँ त्यहीबाट अब ऋण असुली गर्न अप्ठ्यारो भयो, त्यसले गर्दाखेरि पनि सहकारीको त्यो समस्या आउने कारण त्यहाँ पनि छ एउटा।
2: यसमा यो वर्गीकरण र जोखिमका आधारमा चाहिँ त्यो बोर्ड हुँदाखेरि अनुगमन कति हुन्थ्यो त्यो अवस्थामा त्यो बेलाको
1: बोर्डको काम सर, खास राष्ट्रिय सहकारी विकास बोर्डको काम चाहिँ नीति निर्माण मात्रै थियो सर, अनुगमन को पाठ हामीलाई नियमनकारी निकाय थिएन त्यो बेला यो प्रमोसनले पाठ मात्रै थियो बोर्ड र नियमन अथोरिटी चाहिँ नि उसलाई थियो सरकारी विभागलाई विभागले नियमन अनुगमन गर्यो ठिक हो हामीलाई कुनै त्यस्तो अब कुनै हार्ड एन्ड फास्ट जानै पर्छ गर्नै पर्छ भन्ने थिएन हामी त प्रमोसनल एक्टिभिटिजमा गभर्मेन्टलाई एउटा चाहिँ एडभाइजरीको रूपमा थिङ्क ट्याङ्कको रूपमा एउटा ठुलो संरचना चाहिँ नि बनाएको थियो त्यो कार्यकारी समिति मन्त्री स्वयं आफै अध्यक्ष हुने सहअध्यक्ष त्यही बेला हुन्थ्यो सदस्य सचिव हुन्थ्यो राष्ट्र ब्याङ्कको गभर्नर समेत तपाईँको त्यो कार्यकारी समितिको सदस्य भएको हुनाले नीति नियममै बढी चाहिँ नि हामी फोकस गर्थ्यौँ अब 74 ऐन ल्याउने 69 हामीले राष्ट्रिय सहकारी नीति पनि ल्यायौँ होइन त्यस्तै कामहरू हामी खास गरेर राष्ट्रिय सहकारी विकास बोर्ड पनि त्यतातिर लागे अब राष्ट्रिय अब उतातिर अनि नियमनकारी निकायले नियमन गर्न चाहिँ नि अलिकति त्यहाँ कतै न कतै तपाईँको चुकेको चाहिँ नि देखिन्छ के छ
2: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ आज हामी सहकारी क्षेत्र सुधारका लागि सरकारले चालेका कदम साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर शुरू गरिएको रकम फिर्ता प्रक्रिया समस्याग्रस्त सहकारीबाट ऋण असुली सम्पत्ति व्यवस्थापन तथा कानूनी प्रक्रियालाई प्रभावकारी बनाउने प्रयासबारे राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँग कुराकानी गरिरहेका छौं उहाँसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
3: खाद्य वस्तुको किसिम र मूल्य अरुवा मोटा चामल प्रति बुरा 1100 अरुवा सुना मनसुली चामल प्रति बुरा 1225 स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800 अरुवा मध्यम चामल प्रति बुरा 1225 चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत खुशीको खबर
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
3: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
4: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 9845536984
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्
5: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही असार 20 गते तेस्रो शनिबारका दिन
5: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
3: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिरान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरीचोक देखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
6: तपाई अहिले सुनिरहनु भएको छ कार्यक्रम बदलिदियो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरि रेडियो स्टेशन एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी लामो समयसम्म ग्रामीण अर्थतन्त्रलाई टेवा दिएको सहकारी क्षेत्र पछिल्लो समय वित्तीय अनियमितता कमजोर नियमनका कारण समस्यामा परेको विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रम बदलिदियो नेपालको दोस्रो खण्ड शुरू गरौं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँगको कुराकानीबाट।
7: सहकारी चाहिँ यसरी जथावत रूपमा जुन दर्ता र सञ्चालनको कुरा गर्नुभयो, यहाँले अलिकति यसबाट शुरू गरेँ मैले।
1: अब यस्तो भयो सर, ब्याङ्क त थियो सर, ब्याङ्कको ब्याङ्क भनेको कस्तो भन्दाखेरि खास गरेर सहरमुखी मात्रै भयो कि। ब्याङ्कले आफ्नो वित्तीय कारोबार गर्ने भनेको अब अथवा जनताको चाहिँ वित्तीय पहुँच कहाँसम्म छ त भन्दाखेरि त्यही ब्याङ्क मात्रै हो। ब्याङ्क कहाँ छ त भन्दाखेरि सहरमा मात्रै छ। सङ्घीयता आएपछि त्यसपछि चाहिँ अलिअलि चाहिँ त्यो ऊ चाहिँ नि भएको देखिन्छ, भित्रभित्रसम्म अलिकति चाहिँ अलिकति फैलावट थियो
7: जाँदैछ।
1: तर त्योभन्दा पहिले तर सानसानो रकमका कुरा होइन, 10,000, 5,000, 20,000, 1,00,000 यस किसिमको रकमहरूलाई समेत तपाईँको गाउँघरमा जान पर्यो भने त वित्तीय पहुँच त तपाईँको अरूसँग त थिएन, विपन्न परिवार छ कहाँ जाने त, ब्याङ्कमा एक्सेसै छैन, सहरसम्म जाने स्थिति पनि अवस्था थिएन। त्यो बेला पनि कम्तीमा सहकारीले वित्तीय पहुँच त त्यहाँसम्म पुर्याएको त घर घरमा पुर्याएको थियो, पहाड़का कन्द्रासम्म थियो, तराईको एकदमै रिमोट गाउँमा पनि हजुर जानुभयो भने एउटा सहकारी हजुरले पाउनुहुन्छ, उसले कम्तीमा त्यति त कम्तीमा त्यहाँ सुविधा त दिएको थियो। त्यो एउटा महत्वपूर्ण पक्ष, त्यसकारण मलाई लाग्छ त्यो बेला सहकारी संस्थाहरूलाई त्यस किसिमले डेभलप गरेको राज्यले प्रोत्साहन दियो। त्यसकारण चाहिँ त्यो बेलामा बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू चाहिँ दर्ता गर्ने प्रक्रिया त्यसरी अगाडि बढ्यो। सँगसँगै त्यसको के थियो भन्दाखेरि अलिकति नियमनकारी निकायले अथवा त्यो चाहिँ अलिकति नियमन गरिदिएको भए धेरै वर्ष पछि पहिला त ठिक ठिकै थियो, तर पछिल्लो कालमा चाहिँ खास गरेर त्यो पनि अब गाउँघरमा चलेका त सहकारी अहिले पनि राम्रा छन् सर, वित्तीय त्यो बचत ऋणकै कारोबार गर्ने सहकारी अहिले पनि जानुहुन्छ। महिलामा सर कुनै समस्या देख्नुहुन्न, महिला सहकारी महिलाले चलाएको बचत ऋणको कारोबार गर्ने सहकारी त्यो अहिले पनि हजुर जानुहोस् जतिसुकै बेला जानुहुन्छ, एकदम फी एकदम फियर देखिन्छ, त्यो कुनै किसिमको तपाईँको अप्ठ्यारो छैन। तर के भने मेन कुरो काठमाडौँ मा यो खास गरेर र सहर केन्द्रित जति पनि बचत ऋणका सहकारीहरू छन् त्यसैमा सब समस्या आएको देखिन्छ कि सर।
7: अब गाउँमा त पछिल्लो समय के देखिन्थ्यो भने यो समस्याग्रस्त भन्दा पहिला अलिकति अगाडि दुई चारजना मिल्ने अलिकति पैसा भयो भने सहकारी खोल्नुपर्छ,
1: हजुर
7: त्यो चाहिँ कमाइ खाने जस्तो एउटा प्रवृत्ति देखियो। अब ठ्याक्कै हामी स्पेसिफिक एक ठाउँमा नजोड्यौँला, तर समग्रमा त्यस्तो देखियो, त्यसैको परिणाम अहिले चाहिँ देखिरहेको छ। अब अलिकति नेपालमा सहकारीको अवधारणाको बारेमा अलिकति जाउँ, यहाँसँग अनुभव लामो भएको भएर कति सालदेखि यो सुरु भयो होइन, सरकारको उद्देश्य चाहिँ के थियो र यसले चाहिँ अर्थतन्त्रमा कस्तो खालको टेवा पुर्यायो?
1: अब यो कस्तो छ भने सर, सहकारीको 2014 सालदेखि नै यसको सर प्रादुर्भाव भएको देखिन्छ कि सर। त्यो ठ्याक्कै एक्ज्याक्ट मलाई त्यो सम्झ थाहा छैन, हजुरले यसलाई अलिकति उगाडिदिनु होला। बिबी कोइराला चाहिँ नि प्रधानमन्त्री हुँदाखेरि पहिले उहाँको भिजिट चाहिँ नि त्यहाँ इजरायल भएको रहेछ। इजरायलबाट उहाँ आएपछि र इजरायल चाहिँ नि त्यहाँ मोसाद र त कोसोबो भन्ने तपाईँको दुईटा सहकारी छ, त्यो सहकारीले सर त्यो त्यहाँ प्रडक्सनदेखि लिएर ठुल्ठुलो तपाईँको जहाजसम्म बनाउने काम चाहिँ कोअपरेटिभबाटै गर्ने कि, कम्युनिटी बेस मात्रै छ कि त्यो सर त्यहाँ त्यहाँ। अनि त्यसकारण त्यहाँ देखेर उहाँले चाहिँ काठमाडौँमा आएर नेपालमा आएर नेपालमा चाहिँ कोअपरेटिभको चाहिँ ल अब यहाँ यस्तो सम्भावना रहेछ, कोअपरेटिभ पनि बाट पनि विकास गर्न सकिन्छ भन्ने त्यो त्यहाँबाट आएर पहिलो सहकारी चितवनमा तपाईँको बथान सहकारी भन्ने खोलेको थियो,
7: पहिलो नेपालकै
1: पहिलो सहकारी त्यसरी त्यो हुँदै गर्दाखेरि हुन त अब हाम्रो परापूर्व कालदेखि पनि यो के अरे यो भखारी सखारी वाला त्यो सिस्टम हुन्छ, परमा दा भखारी यस्ता त्यो सिस्टम त आएको त्यहीँबाट हो, हामीले पनि ल्याएकै हो, त्यो गर्न गरे होइन। त्यसलाई चाहिँ नि अब त पछि चाहिँ नि विशेषज्ञ प्रसाद कुरालाई आइसके पछाडि प्रधान मिनिस्टर भइसके पछाडि त्यसपछि उहाँले पहिलो सहकारी विभाग पनि खोल्नुभयो, ऐन पनि ल्याउनुभयो त्यसको, कानुनै बनाएर त्यसपछि चाहिँ त्यसलाई डेभलप हुँदै हुँदै पञ्चायती व्यवस्थामा आएपछि अलिकति यसलाई कन्ट्रोल चाहिँ नि पुरा कम्प्लिटली गभर्मेन्टले मात्रै गर्यो. अब त्यो बेला हजुरले सुन्नु भएको थियो होला यो साझा किनमेल केन्द्र होइन, त्यो बेला साबुन पाइन्थ्यो हजुरहरू त्यो बेला
7: सानो
1: उमेर थियो जुन नजन्मेको पनि हुनुहुन्छ, त्यो खाद संस्थाहरू थियो विभिन्न तपाईँको गाउँहरूमा अहिले पनि हजुरहरू देख्नुहुन्छ कुन कुनै सहरमा गाउँमा ठुल्ठुलो खाद्य संस्थाहरू थियो. त्यहाँबाट तपाईँको साबुन त्यो के अरे यो नुन जति जे जति बिक्री वितरण हुन्थ्यो सहकारी संस्थैबाट हुन्थ्यो,
7: उत्पादन नहुने
1: बेच्ने मात्रै काम गर्ने गर्थ्यो, उत्पादनतिर क्षेत्रमा गएको थिएन. तर यी यावत कुराहरूमा चाहिँ त्यो बेलामा सहकारी मार्फत नै चाहिँ काम गर्ने गर्थ्यो सर. यसरी चाहिँ डेभलप हुँदै आएको छ सर, यो हुँदै हुँदै त 48 पछि चाहिँ नि यसलाई चाहिँ नि सर कम्प्लिटली सहकारी ऐन 2048 ल्याए, अब प्रजातन्त्र आइसके पछाडि त्यसपछि यो कोअपरेटिभमा चाहिँ नि ड्रास्टिक चेन्ज भएको छ. ड्रास्टिक चेन्ज भयो यति तपाईँको फेरि मोडर्नाइजेसन ग्लोबलाइजेसन भए जस्तो देखिन्छ यसमा. त्यसमा सबभन्दा बढी चाहिँ नि अब फ्री इकोनोमी भयो, स्वाभाविक मान्छेले चाहिँ नि अब कतै न कतै यसलाई चाहिँ नि अलिकति राम्रो हिसाबले हेर्नुपर्छ. हुन त मान्छेलाई समाजवादी एउटा चाहिँ नि पुँजी हो भन्ने कुरो बुझाए पनि छन्, तर के हो भन्दाखेरि यो प्रजातन्त्र आइसके पछाडि बिस्तारै बिस्तारै अब यसलाई चाहिँ नि अनि यो जिडिपीमा यसको राम्रो कन्ट्रिब्युसन पनि हुनसक्छ, आर्थिक कारोबार हुनु पर्यो. हुन त फेरि यसलाई राष्ट्र ब्याङ्कले चाहिँ फेरि ऊ मान्दैन सर, गैर बैंकिंग भन्छ, गैर बैंकिंग भन्छ उनीहरूले आफ्नो मेन च्यानल भित्र चाहिँ तपाईँ राखेन कि मेन च्यानल भित्र. तर कस्तो छ भने आधिकारिक ऊ नभए पनि डाटा नभए पनि करिब करिब अहिले हामीले 4-5% भन्छौँ जिडिपीमा कन्ट्रिब्युसन छ, नेपालको कन्ट्रिब्युसन हाम्रो हाम्रो इकोनोमीमा त्यो स्थिति छ अहिलेसम्मको. अब यसरी अब यत्रो ठुलो सर कारोबार छ, 6-6 खर्बको कारोबार गर्ने 16-16 खर्बको कारोबार भइरहेको छ, तर हाम्रो स्थिति अब अहिले यस्तो विस्फोटक भइदियो,
7: हाम्रो अर्थतन्त्रसँग यसको तालमेल मिल्न सकेन
1: यसलाई चाहिँ नि सर फर्मली कोडिङ मानेन, फर्मल इकोनोमी नभएको. अब हेर्नु न सर, राष्ट्र ब्याङ्कले एउटा मोनिटरिङ गरेर एउटा रेगुलेटरी बडी भएर उसले तपाईँको हेर्नुहोस् सारा तपाईँको ब्याङ्किङ एक सेकेन्ड पनि तपाईँको येलोमा गयो रेडमा गयो कि ग्रिनमा छ उसले सबै कुरो थाहा पाउँछ कि त्यसको चाहिँ यत्रो ठुलो तपाईँको इकोनोमी हुँदै हुँदै पनि यसलाई तपाईँको मोनिटरिङ गर्ने अथवा यसलाई रेगुलेट गर्नुपर्छ भन्ने चाहिँ राज्यको त्यतातिर
7: पब्लिकसँग ठ्याक्कै सरकार राख्ने, तर राज्यले चाहिँ त्यो रूपमा
1: नहेर्दै
7: निजी जस्तो
1: अब छोड्दै त्यो खासै
7: होइन भन्ने कुरामा
1: हजुर
7: खबर देखियो. पहिला
1: चाहिँ त्यसरी देखियो, तर जब यसरी चाहिँ यस किसिमको चाहिँ जब समस्याहरू आउँदै गए, जब यसको अध्ययनहरू अनुसन्धानहरू हुँदै गए, मान्छेहरू राम्रा अब भनौँ न यसमाथि पनि अब अनुसन्धानहरू राम्रै मान्छेहरू गर्दै गए, हेरे इकोनोमी त राम्ररी इकोनोमी छ यार, 16-16 खर्बको इकोनोमी भने सानो नटे स्मल हो बजेटै हो, त्यत्रो ठुलो इकोनोमी छ यसलाई किन हामीले इनफर्मल भनेर छोडिदिइरहेछौँ. यसको तपाईँको रेगुलेटरी बडी पनि छैन, केही पनि छैन, आवश्यकता पनि यस किसिमले देखियो. त्यसकारण यो सहकारी नियमन प्राधिकरण पनि मलाई लाग्छ अहिले अब विदेशीको कारण पनि होला, अब इकोनोमी पनि ठुलो छ, यसको भल्युम बढ्दै गइरहेछ, त्यसकारण चाहिँ यसलाई रेगुलेटरी बडी बनाएर यसलाई रेगुलेसन गर्नै पर्छ है अब संस्थाहरूलाई भनेर गभर्मेन्टले अहिलेको गभर्मेन्टले त झन् बढी चाहिँ एकदमै प्राथमिकतै दिएर चाहिँ नि यसमा चाहिँ तपाईँको काम चाहिँ अगाडि बढाइरहेको अवस्था छ. कारण पनि हाम्रो अलिक तरिकै छन् मन्त्रीज्यूहरू पनि एकदमै चासो लाएर क्या एकदमै तुरन्तको तुरन्त यो गरिहालौँ भन्ने चाहिँ त्यो देखिन्छ क्या.
7: हो अब यसमा एउटा महत्त्वपूर्ण कुरा अब अहिले यो प्रविधिको युग हो होइन, यसलाई यसमा डिजिटल प्रणालीमा लाने कुरा यसलाई जस्तो जसरी राष्ट्र ब्याङ्कले ब्याङ्कहरूको नियमन गर्छ त्यस खालको कामहरू त्यो भइरहेछ अहिले प्राधिकरणले के
1: हो सर. प्राधिकरणमा हाम्रो सोच त छ सर यसलाई डिजिटाइज गरौँ भन्ने हो होइन. अब कस्तो छ भने अब हामीले यहाँ सफ्टवेयरको कुरा गर्छौँ भने अब 17,500 सहकारी छन्, ती सहकारीहरू तपाईँको आफ्नै सफ्टवेयर चलाउँछन्, ती सफ्टवेयर कस्ता छन् के छन् भन्ने कुरा हामीसँग पनि रेकर्ड छैन. हामीले एउटा रजिस्ट्रेसनको काम अहिले गरिरहेछौँ सर, बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई इजाजत सञ्चालन पत्र लिनै पर्छ सर. इजाजत सञ्चालन पत्र हामीले इजाजत पत्र चाहिने सञ्चालनको लागि इजाजत पत्र चाहिने अनिवार्य भनेको छ. अब त्यसको लागि लास्ट इयर हामीले मनसेदेखि खोलेको सर, अहिलेसम्म पनि तपाईँको सहकारी संस्थाहरू इन्ट्री गर्ने चाहिँ नि ऊ सिस्टममा छँदैछ, केही अषाढ मसानसम्म राखेको छ सर. करिब करिब हामी कहाँ इन्ट्री भएको सहकारी संस्था 13,360 जति मैले देखाएको छु. त्यसमध्ये हामीले 4184 करिब करिब हामीले चाहिँ नि एप्रुभल गरेर लाइसेन्स नै दिइसक्यौँ. अब यदि अपरेटिङ लाइसेन्स उनीहरूसँग छैन भने अब उनीहरूले सञ्चालन गर्न पाउँदैन भन्ने यो प्राधिकरणको बुझाइ हो. अब सरकारले पनि त्यसलाई चाहिँ अलिकति अब कडाई गर्नुपर्ने. ती डाटाहरू आउँदाखेरि हामीसँग ती 4184 हजुरलाई आवश्यक परेलो मलाई फलास सहकारीको डाटा दिनुहोस् भन्यो भने हजुर 2 वर्षको लेखा परीक्षण प्रतिवेदन चाहियो त्यो पनि पाउनुहुन्छ. लेखा परीक्षण समिति
7: सबै प्रोफाइल
1: टोटल हामीसँग सफ्टवेयर छ. त्यो सफ्टवेयर बनाउँदै हामीले टोटल प्रोफाइल हामीले हजुरलाई चाहिँ दिन्छौँ. जस्तै एउटा ऋणीका पनि तपाईँ दिन सक्नुहौ, सेभिङमा के छ तिनको पनि पाइयो, लेन्डिङ गरेछ लेन्डिङको लागि पनि पाइयो, इएससिआर पनि कति छ त्यो पनि पाइन्छ. डाटाहरू हामीले चाहिँ कलेक्सन गरेर अहिले यिनीहरूलाई चाहिँ गरेका छौँ सर होइन. लाइसेन्स दिने हाम्रो प्रक्रिया जारी रहेको छ, पछि चाहिँ बिस्तारै यसलाई अगाडि चाहिँ हामी बढाउँछौँ सर.
7: अब यसमा अलिकति मैले जोड्न परेको विषय थियो, अहिले जुन समस्याग्रस्त भनेर अथवा बचतकर्ताहरूलाई ऋण फिर्ता भइरहेको छ, यसमा चाहिँ तपाईँ आफै पनि यो काम गरिरहेका कति सन्तुष्ट, बचतकर्ताहरू यसबाट कति सन्तुष्ट छन्, अथवा सरकारले प्रक्रिया चाहिँ सुरु गर्यो तर ठ्याक्कै चाहिँ पीडितहरू अझै पनि समस्यामै छन् भन्ने खालको त्यस्तो
1: समस्या त छ. समस्यामा पीडितहरू छन् अहिले पनि. उहाँहरूलाई के छ भन्दाखेरि एस्योरेन्स हुन सक्या एस्योर्ड हुन सकेका छैन कि साँच्चीकै फिर्ता हुन्छ कि हुँदैन, किनभने विगतका काम कारवाहीबाट 4 वर्ष 5 वर्ष 7 वर्ष सड़कमा उनीहरू बसे, आवाज उठाए, अभियानीहरूले पनि तपाईँको त्यसमा आफ्नो आवाजहरू उठाए, तर कसैले सरकारले नसुनिदिएको अवस्थामा उनीहरू निराश त निराश हुन्छ. हामी कहाँ पनि आउँछन् विभिन्न खालका बचतकर्ताहरू, अब कि इभन कि तपाईँको एउटा नाम्लोमा एउटा सुपारी कि चक्लेट सक्लेट राखेर तपाईँको त्यसरी बेचेर राखेका बिचरा 50,000 25,000 त्यस्ता मान्छेहरू पनि आफूलाई पनि सब विरक्त लाग्छ है. ती यस्ता मान्छेहरूको पनि हामीले 10,000 फिर्ता गर्न गराउन सकेनौँ.
7: जे होस् राज्यको निकायमा गएर अवैध ढङ्गबाट पैसा नपाएको मान्छेको पैसा छ,
1: पैसा छ. अब त्यस्ता पैसाहरूलाई पनि हामीले तपाईँ गर्न सकेनौँ भने आफूलाई पनि अलिकति पश्चाताप त भइरहेको छ. तर हिजोका विगत दिनमा कस्तो भइदियो भन्दाखेरि त्यसलाई अलिकति दण्ड चलाउने कानुन भएन कि सर हजुर. त्यो कानुन नभइदिएको हुनाले सबै त फटा बदमासहरू तपाईँको निस्केर हिँड्ने, अदालतमा गयो भने पनि के गर्ने, एउटा सरकारी ठगी सम्बन्धी मुद्दा हालिदिने, अदालतबाट तपाईँको ऊ जमानतमा छुट्छ, ऊ मजाले घुम्छ, ल जान त पैसा त्यहाँबाट माग नि त ले न अदालतबाट भनिदिने, यस किसिमको चाहिँ त्यो विगतका दिनमा. तर अहिले अब कानुन अध्यादेश आइसके पछाडि चाहिँ नि अब चाहिँ आशान्वित चाहिँ छन् तपाईँको बचतकर्ताहरूलाई. के भइरहेछ भने अब हामीले चाहिँ नि पैसा पाइन्छ है, किनभने कानुन कडा आयो, कानुनले चाहिँ निश्चित रूपमा तपाईँको अब हामीलाई दिलाउँछ भन्ने त्यस कुरामा हामी पनि अलिकति अब कर्मचारी भएर पनि अलिकति हामीलाई पनि मोरली र तपाईँको भित्रबाट कहीँ न कहीँ तपाईँको इनर्जी आए जस्तो, ल अब यो हामीसँग यो हतियार त छ नि त, यसले गर्दाखेरि यसलाई यसो गर्नपर्छ भनेपछि अहिले पनि हामीले केही मान्छेहरूलाई तुरुन्तै भन्यो भने एकैछिनमा तपाईँको आएर ल हजुर गरिहाल्छौँ भन्ने
7: त्यो अवस्था छ.
1: त्यो अवस्था चाहिँ छ. यो अध्यादेशले चाहिँ ठुलो काम हो. यो नयाँ सरकारले चाहिँ त्यति चाहिँ अहिले हामीलाई चाहिँ बनाएका छन्.
7: अब हामी यो बचतकर्ताहरूलाई अथवा आम नागरिकको मात्रै उहाँहरूलाई त्यो शैक्षिक शिक्षा दिन सकिएन, ज्ञान दिन सकिएन, त्यसैले पस्नुभयो भन्छौँ. सञ्चालक र व्यवस्थापकहरूको पनि क्षमता अभिवृद्धिको प्रश्न उठ्छ होला, प्राधिकरणले त्यसतर्फ के छ, सरकारी योजना के छ त्यसको लागि?
1: छ सर, विभिन्न समयमा अब यस्तो छ सर, कस्तो छ भने अभियानको अवस्था हेर्नुहुन्छ भने सहकारी अभियानकर्ता सहकारी अभियानमा लागेका मान्छेहरू लाखौं मान्छे छन् सर त्यसमा. यसको आफ्नै सर सिस्टम छ सर. कस्तो भन्दाखेरि तल तपाईँको विषयगत सहकारी संघहरू छ, जस्तै बचत ऋणको एउटा कारोबार गर्ने तपाईँको एउटा जिल्लाभित्र तिनीहरू छन् भने तिनीहरूकै जिल्ला बचत संघ भन्ने छ. त्यसभन्दा माथि त्यो 3-tier 4-tier सिस्टम छ क्या, 3-tier टाइपको. अनि एउटा नेप्सकुन छ, त्यो जिल्लाबाट आएर केन्द्रीय स्तरको चाहिँ नेप्सकुन छ. नेप्सकुनले पनि हरेक समय आफ्नो आफूसँग आबद्ध भएको संस्थाहरूलाई उसले चाहिँ तपाईँको विभिन्न समयमा चाहिँ उसलाई ट्रेनिङ दिने, उसलाई वित्तीय साक्षरता दिने, सञ्चालकहरूलाई बोलाएर तपाईँको नभए त्यहीँ अब एक ठाउँमा भेला गराएर अथवा वाट्सएप गरेर भए पनि तिनीहरूलाई आफ्नो किसिमले कहीँ न कहीँ सहकारी शिक्षा यो तपाईँको फाइनेन्सियल तपाईँको युहरू एजुकेसनहरू ती विषयमा उनीहरूले पनि तपाईँको त्यो गरिरहेकै अवस्था थियो. केही विषयमा तपाईँको सहकारी विभागले पनि दिने गर्थे त्यो बेलामा होइन. खास गरेर यी सहकारी महासंघ भन्ने छ, यो राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी महासंघले पनि त्यस्ता कार्यक्रमहरू सञ्चालन गरेर त्यो कामहरू गरिरहेकै अवस्था थियो. तापनि तपाईँको अब कहीँ न केही त तपाईँको बदमासी त अब यस्तै छ, धेरै ठुलो त नभनौ अब त्यहाँ 17,000-18,000 छ, त्यसमध्ये 1,000-500 त्यस्तो तपाईँको सहकारी निस्केको हो। अब त्यसलाई कति नकारात्मक भन्ने कि कति सकारात्मक भन्ने,
7: त्यो त हरेक क्षेत्रमा छ,
1: हरेक सकारात्मक।
7: बचतकर्ताहरूले यो सहकारी रोज्दाखेरि मुख्य गरी के के कुरामा ध्यान दिनुपर्ने हो खासमा, कहाँ चुक्यो भन्दा पहिला आगामी दिनमा चाहिँ त्यो चाहिँ के दिन चाहनुहुन्छ सुझावको हिसाबले पनि
1: कसलाई सरकारलाई
7: बचतकर्ताहरू आम नागरिकलाई? सहकारी देख्ने बित्तिकै आउँछ, उसले दुई चार कुरा गर्यो, त्यस पछाडि हामी त्यहाँ बचत गर्न सुरु गर्छौँ।
1: समस्या त्यही छ सर हजुर, हामीले सहकारी भनेपछि अहिले हजुरले बजारमा यसो एउटा विकृति देख्नुहुन्छ, के गर्छ भन्दाखेरि अब जस्तै मेरो पसल छ भने म सहकारीको बारेमा केही पनि बुझ्दिनँ, तर म कहाँबाट एकजना मान्छे बजार प्रतिनिधि भनेर आउँछन्, उसले बजार प्रतिनिधि एउटा पासबुक बोकेर तपाईँले यहाँ यसमा जम्मा गरौँ अङ्कल, मेरो हजुरको चिन्जानको अवस्था हो क्या, त्यो वरिपरिका हामी छौँ, यही टोलमा बस्छौँ, मेरो पसल छ, म त्यहाँबाट आएँ, म एउटा बजार प्रतिनिधि भएँ त्यही टोलको एउटा कोही मान्छे, अनि हजुर अङ्कल यो फलानु छ फाइनेन्स भन्छ, सहकारी पनि भन्दैन, त्यो फाइनेन्समा चाहिँ तपाईँको 500 रुपियाँ डेली राख्नुपर्छ है अङ्कल भन्यो, अनि लग्यो राख्यो, भोलि के छ संस्थामा को हो को सदस्य छ तपाईँको, त्यो शिक्षा भन्ने कुरो कम्प्लिटली छँदै छैन, मेरो संस्था हो भन्ने तपाईँको बुझाइ छँदै छैन, कोअपरेटिभको तपाईँको त्यो मूल्य मान्यता सिद्धान्तको त परै जाओस् कुरो, बचतकर्ता सजग हुनुपर्ने त्यो कुरो। दोस्रो कुरो सबभन्दा ठुलो कुरो के छ भने यो जुन ब्याज दिने जुन सिस्टम छ नि सर,
7: ब्याज दिने हो
1: ब्याज दिने जुन सिस्टम छ, त्यो ब्याज दिने सिस्टममा हजुरलाई म यति दिन्छु भनेर त्यो लोभ लालचमा लाग्ने जुन तपाईँको बचतकर्ताहरू छन्, म के कृपा गरेर उहाँहरूलाई के भन्छु भने त्यतातिर
7: नजाउँ, फिर्ता हुने अवस्था छैन,
1: ब्याजको लोभमा चाहिँ चट्टा लग्यो, अब यतिसम्म छ कि सर रिटायर भएको कर्मचारीले समेत तपाईँको गरेर आएको छ, एउटा प्रोफेसर छ 2 करोड पैसा हालेको छ, 2 करोड पैसा म ब्याज खान्छु भनेर 22% ब्याज खान्छु भनेर उसले लगाएर आएको थियो, आज संस्था छैन कोही छैन, बुढा एक्लै तपाईँको सधैँ आइसियू गएर बस्छ, यो हालत छ, त्यो उसले आखिरमा एउटा पिएचडी गरेको मान्छे छ, प्रोफेसर छ, उसले तपाईँको अब यो एउटा संस्थाको बारेमा नबुझिदिने, मैले पैसा यत्रो 2 करोड पैसा किन हाल्ने के गर्ने, म यो पनि यो जिम्मेवार व्यक्ति हुन् यो संस्थाको भन्ने कुरो त्यो बुझ्दैन के सर।
7: अब यो अहिले त हामी संघीय संरचनामा 3 सरकारको आफ्नो भूमिका छ, यो आम नागरिकको विषय त सबै सरकारको उत्तरदायित्वभित्र पर्छ, प्रदेश सरकारको भूमिका के छ यसमा, के देख्नुहुन्छ कि हुन्न, अथवा त्यहाँबाट काम केही भइरहेको देखिन्छ माथिबाट हेर्दाखेरि
1: छ सर संरचना हाम्रो राष्ट्रिय सहकारी नियन प्राधिकरणको त छैन, भर्खरै जन्म अब संस्था पर्नु छ, अब हाम्रो धेरै कुरो मन्त्रालयले पनि अहिले अब तुरन्तै गर्नुपर्छ भन्ने छ, ओएनएम अहिले भइरहेको छ, अहिले तपाईँको नियालीहरू बनाउँदैछ, मापदण्डहरू हामी जारी गर्दैछौँ, हाम्रो आफ्नै त साथै प्रदेशमा तपाईँको नेटवर्किङ छैन, तर जे जति छ सीमित स्रोत साधनको उसमा भरमा हामीले जति गर्न सक्छौँ त्यति हामी गरिरहेकै स्थिति छ, हामीले हामीसँग नभएको कुरोहरू हामीले प्रदेशसँग समन्वय गरेर प्रदेशमै पनि प्रदेश अब सहकारी मन्त्रालय छ, त्यहीँ तपाईँको प्रदेश र सहकारी रजिस्ट्रारको कार्यालय पनि तपाईँको खुलेछ, उसले गर्ने काम पनि हामीले जे काम गर्छौँ उसलाई पनि तयारी गरिदिएको छ, त्यही प्रदेशकै कानूनमा उनीहरू टेकेर उनीहरूले आफ्नो चाहिँ मोनिटरिङ, अब कस्तो छ भने सहकारी संस्थाहरू पनि विभिन्न नियमनकारी क्षेत्रभित्र पर्छ क्या सर, कोही स्थानीयमा छ, कोही प्रदेश स्तरीय छ, कोही सङ्घीय छ, सङ्घीय भएपछि देशभरि कारोबार गर्न पाए, प्रदेश भनेपछि बागमती छ भने बागमतीभित्र मात्रै गर्न पाए, एउटा पालिकादेखि अर्को पालिकामा जाने बित्तिकै प्रदेशभित्र पर्यो, अब काठमाडौँबाट ललितपुर जाने बित्तिकै ऊ प्रदेशमा गएर नियमनकारी उसको निकाय चाहिँ त्यहाँ हो, अब दर्ता गर्ने निकाय पनि त्यही हो, नियमनकारी निकाय पनि त्यही हो, अब उनीहरूले हेर्ने अब त्यही छ क्या सर, कस्तो छ भने एक्सपर्टिज छैन कि, अब वित्तीय कारोबार हुन्छ त्यहाँ वित्तीय कारोबार गर्दा हुँदा हुँदै पनि तपाईँको अब हामीले त्यहाँ वित्तीय सम्बन्धी तपाईँको एक्सपर्टिज हामीसँग छैन भने मान्छे हुनु पर्यो नि त, ज्ञान भएको मान्छे हुनु पर्थ्यो, प्रशासनको मान्छे गएर हामी तपाईँको रजिस्ट्रार कार्यालयमा राखिदिन्छौँ, हामीले के एक्सपेक्ट गर्न पर्छ, बढीभन्दा बढी हेरिदिने भनेको सुशासनको व्यवहार छ, उसले पाठ
7: सुशासन
1: चिठी लेख्ने कारवाही गरिदिने ल यसो गरिदिउँ उसो गरिदिउँ भन्ने मात्रै हो, तर एक्चुअल डायग्नोसिस गर्न सकिएको अवस्था छैन कि सर,
7: समस्या कहाँ हो त्यो पहिला आएर त्यसलाई चाहिँ निदान गर्ने उपाय हो,
1: त्यो भएन क्या सर,
7: अब आगामी दिनमा सहकारी क्षेत्र सुधारका लागि होइन संसदमा पनि केही विचाराधीन कानुनहरू पनि होला सम्भवतः अर्को कति छ जानकारीमा, र नीतिहरू के चाहिँ आवश्यक हो नेपालको सन्दर्भमा, के लाग्छ यहाँको अनुभवबाट अहिलेसम्म,
1: सर अहिले अब सरकारले गरेको त काम अब अहिले अध्यादेशलाई मान लाग्छ अहिले संघीय कानून बनाउने कुरोमा पनि सहकारी ब्याङ्कमा पनि
7: प्राधिकरणले पनि केही थप्दै होला
1: त्यसमा चाहिँ हामीले पनि केही सल्लाह सुझावहरू राखेर प्राधिकरणलाई कसरी लाने के गर्ने भविष्यमा यसको के तपाईँको प्रारूप हुने यसले कतिसम्म गर्ने भन्ने कुरोहरू हामीले पनि यहाँबाट सल्लाह सुझाव दिएका छौँ त्यो लगभग लाग्छ मलाई मसौदामा पनि परेको छ अब त्यो केही दिनमा मलाई लाग्छ पास पनि हुने अवस्थामा छ त्यो मसौदा मलाई लाग्छ राष्ट्रपति कहाँ पुगिसकेको छ ऊ के कानुनै पुगिसकेको छ त्यो दुई सदनबाट पास पनि भइसकेको छ जस्तो छ अब आइसके पछाडि अब के आउँछ त्यही पनि सुधारका व्यवस्थाहरू हेर्नै पर्नेछ अब अलिकति नेप्सकललाई सङ्कुचित पार्ने तीन वर्षभित्र उसले आफ्नो कारोबार गरिसक्नुपर्ने भन्ने स्थिति छ अर्को एउटा वित्तीयमा सबभन्दा ठुलो कारोबार गर्ने एउटा सहकारी ब्याङ्क पनि छ राष्ट्रिय सहकारी ब्याङ्क छ होइन यसको बारेमा के गर्ने एउटा छाता ऐनै आउनुपर्छ कि हामीले महसुस गरेको त के हो राष्ट्रिय सहकारी नियमन प्राधिकरण ऐनै आउनुपर्छ कि सर छुट्टै त्यसलाई सहकारी ऐनभित्र राखेर त चारवटा दफामा राखेर त्यसरी चाहिँ हुँदैन भन्ने मेरो आफ्नो पर्सनली व्यक्तिगत चाहिँ मेरो धारणा हो अब प्राधिकरणको धारणा नभन्ने मलाई त्यस्तो लाग्छ अब यो क्षेत्रलाई बनाउन त अब अहिले अहिलेको सरकारले चाहिँ केही चाहिँ अब यो डायग्नोसिस गर्ने हिसाबमा भोलिको दिशा कता हुन्छ त्यो नीतिहरू ल्याउन पर्ने आवश्यकता देखिन्छ सर सरकारी नीति किनकि क्रस कटिङ इस्यु छ एउटा मात्रै बचत ऋण मात्रै यसको समस्या त होइन हामी प्रडक्सनतिर पनि जानु हाम्रो मार्केटिङ पनि
7: समग्र देशकै अर्थतन्त्रमा धराशाही छ यो अवस्थामा सरकारलाई कसरी उकास्ने भन्ने
1: कुरो पनि त त्यो पोलिसी त आउनुपर्छ अब मेरो आफ्नो विचारमा अहिले गभर्मेन्टले चाहिँ जसरी तपाईँको 69 एउटा राष्ट्रिय सहकारी नीति आएको थियो त्यसलाई हरेक 10 वर्षमा रिभ्यू गर्ने भन्ने विषय थियो गभर्मेन्टले अब त्यसलाई ध्यानमा मलाई लाग्छ अब त्यो जान पनि पर्ने हो त्यसलाई रिभ्यू गरेर अब अहिलेको समयमा चाहिँ अब आगामी 10 वर्षपछि के गर्ने यसको कार्ययोजनाहरू तपाईँको के हुन्छ 20 वर्ष अलिक दीर्घकालीन टाइपको चाहिँ रणनीतिहरू के हुनुपर्छ भन्ने विषयमा चाहिँ सरकारले सोच्नुपर्छ मेरो विचारमा किनभने त्यो त्यसको दिशानिर्देश भएन र कार्ययोजनाहरू भएन भने फेरि यस्ता किसिमका चाहिँ तपाईँको अब अहिले यतातिर देख्नुहुन्छ फेरि अर्को त अरू त अरू त थुप्रै एरिया छ त यसको त्यो एरियालाई पनि हामीले तपाईँको अहिले हेर्न सकेन भने भोलि एक्सिडेन्ट नहुने भन्ने कुरो चाहिँ त्यो छैन सर हुन सक्ने सम्भावना देखिन्छ कि अब अहिले अब धेरै लगानी हजुरहरूले हेर्नुहुन्छ नि हाइड्रो इलेक्ट्रिसिटीमा हाइड्रो पावर पनि छ त्यसको कोअपरेटिभहरूको पनि आफ्नै छ हजुरहरूले हेर्नुहुन्छ संसारमै पनि छ संसारमै पनि छ अब कोअपरेटिभ हस्पिटलहरू छन् सर
7: छन् सहकारी भयो भने बचतकर्ताको पैसा छ त्यो राम्रोसँग चले पनि देखिन्थ्यो
1: होइन अब
7: पैसाको सङ्कट हुन्थेन
1: हजुर हो त्यो यस किसिमको छ हामीले त्यो के अरे मनमोहन जुन हस्पिटल हेर्छौँ त्यो कोअपरेटिभबाटै चलाएको त्यसलाई त राम्रै चलाएको छ नि त कम्तीमा मतलब ठिकै छ कम्तीमा त्यहाँको सेयर सदस्यहरूले कम्तीमा लाभ त लिइरहेका छन् नि त ती धेरै सेक्टरहरू यस्ता छन् प्रडक्सनको सेक्टरमा पनि सर कृषि सहकारीहरूले ठुल्ठुलो काम गरेका छ विशेषीकृत सहकारीहरू संस्थाहरू छन् तिनीहरूले तपाईँको इन्डस्ट्रीतिर लान खोज्छ उसले लाने हो भने उसको दिशानिर्देश के हो त कतातिर जाने हो त होइन कति उसको कतिसम्म तपाईँको भलुम बनाउने हो कि ती यावत विषयहरूमा तपाईँको गभर्मेन्टले यदि यो एउटा एक खालको चाहिँ दीर्घकालीन रणनीति ल्याएन भने फेरि यसको लागि फेरि अर्को एउटा समस्या आउन सक्छ यो त तात्कालीन समस्या नै हो यो त अहिले अब यो बचतकर्ताको बचत फिर्ता गर्ने कुरोमा अब हामी प्राधिकरण त पुरा तत्पर भएर लागेकै छौँ मलाई लाग्छ चाँडै चाहिँ समाधान हुन्छ जस्तो लाग्छ यो बचत ऋणको बारेमा अरू त बाँकी त अब सरकारले ल्याउने कुरा योजनाहरू यिनीहरू ल्याउनै पर्ने छ कि सर अब कसरी यो सहकारी नीति 2069 थियो त्यसलाई पनि तपाईँको रिभ्यू गर्न पर्ने स्थिति हो हाम्रो आफ्नो स्पष्ट पोलिसी त हुनुपर्छ नि त्यसपछि तपाईँको ल्याउनु पर्ने 20 वर्ष दीर्घकालीन एउटा रणनीति ल्याइदिए भए हुन्थ्यो सहकारीको यो है भनेर तपाईँको रोड म्याप क्लियर भइदियो भने अनि मान्छेलाई पनि ए यस्तो रहेछ यसको म्याप यतातिर जाउँ न त भन्ने हुन्छ नि त त्यो चाहिँ नभएर पनि अलिकति मान्छे अनुरोध छैन
7: जस्तो बचतकर्ताको सहकारी सञ्चालकबाट अथवा सहकारीको सम्पत्तिबाट तिर्न सकेन भने त आखिरमा सरकारले पनि यसको फेरि वैकल्पिक व्यवस्था पनि गर्नु पर्ला त्यो पनि कुराहरूमा पनि चुनौती छ नि
1: छ छ त्यो चुनौती छ ठुलो चुनौती छ नि सर अब कति सञ्चालक भनौँ न संस्था तपाईँको गइसक्यो केही पनि छैन
7: मान्छे पनि छैन
1: मान्छे पनि छैन केही पनि सम्पत्ति पनि छैन अब गर्ने के त त्यहाँ तपाईँको मानव 85 लाख रुपियाँ दिनुपर्ने तिर्नुपर्ने स्थिति आयो भने त्यस्तो अवस्थामा त सरकारले अब विचार त गर्नुपर्छ
7: अब अहिले पनि तपाईँहरूको यसो हेर्दाखेरि काम यो प्राधिकरणमा अब व्यस्त हुनुहुन्छ मिटिङहरू बसिरहेको छ पीडितहरू पनि आइराख्ने अथवा निवेदन आइराख्ने छ
2: अहिलेको सरकारको के छ यो विषयमा, विशेष गरी होटोटी कसरी लाग्नु भएको छ मन्त्रीज्यू लगायत?
1: होइन, मन्त्रीज्यू लगायत हाम्रो प्रधानमन्त्री कार्यालयबाट पनि प्रधानमन्त्रीज्यूको पनि त्यही देख्छु होइन, चिन्ता खालि उहाँहरूको छैन, बचतकर्ताको बचत कसरी फिर्ता गर्ने एउटै मोटो अहिले चाहिँ नि त्यो इस्यु हामी चाहिँ नि त्यसलाई एड्रेस गर्न सकेनौँ भने तपाईँहरूलाई चाहिँ अप्ठ्यारो छ है, ल है हेर्नुहोस् है हेर्नुहोस् है। यही भर्खरै पनि तपाईँको मन्त्रीजीको सचिवालयबाट मान्छेहरू आइपुग्नु भएको थियो, के गर्नुभयो मतलब एक एक कुरामा उहाँहरूको चाहिँ नि नजर चाहिँ नि छ, आज के गर्नुभयो, भोलि के गर्ने, पर्सि के गर्ने, हिजोका दिनमा कति गर्नुभयो, त्यो एक एक रिपोर्ट चाहिँ नि मन्त्रालयमा अब हरेक दिन तपाईँको युडी सरलाई हाम्रो त्यो राम कुमार सर हुनुहुन्छ उहाँ पनि बडा चिन्तित आउँदा आउँदै भर्खर आउनु भएको छ 10-15 दिन भयो, उहाँ पनि तपाईँको दिन रात लागेर कुनै बेला तपाईँको यहाँ हामी बिहान कति बेला आउँछौँ बेलुका कति बेला जान्छौँ ऊ छैन सर, उहाँको केही पनि छैन, त्यो लागेर त्यसैमा खालि चिन्तित मन्त्रीज्यूको फेरि सबभन्दा बढी ध्यान त्यतिर छ, जसरी पनि बचतकर्ताको
2: विभिन्न वर्ग
1: जोड्या छ, विभिन्न वर्ग छन्, अब मध्यम वर्ग पनि छ, विभिन्न वर्ग पनि छन्, ठुला वर्गहरू पनि जोडिएका छन्, कति त अब ठुला वर्ग त देखिन चाहँदैन, त्यो मध्यम वर्ग विपन्न वर्ग, विपन्न वर्गलाई बढी फोकस छ नि उहाँहरूको त्यो छ कि
2: देखिनुहुन्छ
1: आन्दोलनमा जाने मन्त्रालयमा जाएर गएर त्यहाँ ताकेताक गर्ने मन्त्रीजी हामीलाई यस्तो भयो उस्तो भयो भने त्यो स्वाभाविक हो, उहाँले आश्वासन पनि दिनुभएको छ, उहाँको घोषणा पत्रमा पनि ती कुराहरू छन्, समस्या समाधान गर्छौँ भने प्रधानमन्त्रीजीले पनि अस्ति भर्खरै मलाई लाग्छ 6 महिनाभित्रमा हामीले चाहिँ यसलाई समस्या समाधान गर्छौँ भन्नुभएको छ।
2: अहिले आम नागरिकको बुझाइ के छ सहकारी प्रतिको? अहिले जुन बेला
1: डिस्ट्र्याक्सन छ सर, डिस्ट्र्याक्सन छ, एट्रेक्सन पहिला जुन थियो सर, ब्युटिनेसै त्यही थियो पहिला सर, यसको एट्र्याक्सन भनेकै त पहिला त्यस्तो थियो, त्यो ब्युटिफिकेसन त्यही हो सहकारीको, तर अहिले अब त्यो स्थिति छैन सर, क्लियर भन्दाखेरि फ्याक्ट भन्दाखेरि त्यसमा केही पनि छैन सर, पहिला जस्तो एट्र्याक्सन चाहिँ छैन सर।
2: हस्, यहाँलाई समयको कुरा उहाँ हुनुहुन्थ्यो राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश खडा, उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरोलासँगै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
9: खाद्य वस्तुको किसिम र मूल्य: अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको

460 रुपियाँ साथै छुट कार्यक्रम असार मसान्त सम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: सबैको मन सुने
3: रेडियो भेरी एफएम
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: सम्म नै केही ठाउँमा ठूलो वर्षाको सम्भावना आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम। सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। भरतपुर अस्पतालमा अनलाइनबाट टिकट मेसिनबाट रिपोर्ट। बेलारूसमा स्वतन्त्रता दिवसमा 32 बन्दीलाई आममाथि 28 राजनैतिक मुद्दाका कैदी बन्दी। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। नेपाल खबरमा अब पूरा खबर। गैराती र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ। अहिले भने पानी पर्ने क्रम केही घटेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै मधेस प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना छ। राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेग तथा पर्सी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगकामा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने ठाउँका खोला नदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कागजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई यस्तो निर्देशन दिएको हो। कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारणमा

0: हुने जोखिम उच्च रहन्छ। यसरी राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी र संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु हरेक कार्यालय वा तथा कर्मचारीहरूको दायित्व भएको प्रष्ट पारिएको छ। सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्राचार, निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रवृत्ति बढ़दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढ़ेको छ। राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लंघन भएको भन्दै यो निर्देशनलाई प्राविधिक सजगताका रूपमा मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधिको यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानून बमोजिम कार्यवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै कार्यविधिमा उल्लेख भएको छूट र सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छूट दिने व्यवस्था मिलाउन तथा छूट र सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनेको छ। विपन्न, असहाय र व्यवहारिसे नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन कार्यविधि जारी गरिएको थियो। कार्यविधि अनुसार सरकारी, गैर सरकारी, निजी, सहकारी वा गैर नाफामूलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भए अनुसार छूट र सहुलियत पाउनुपर्नेमा पाउन नसकेको गुनासो गर्दै आएका छन्। बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाट टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 हाराहारी बिरामी पुग्दा चाप ठेक्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीहरूलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालहरूमा रहेका पुराना मेसिनलाई मरमत समार गरी थप अर्को मेसिन जडान गरेर परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि छ। मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा पुगेर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो। प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिनेछ। हाल अस्पतालमा 10 काउन्टरबाट टिकट काट्ने गरिएको छ। क्रमशः नसक्नेहरूका लागि 1-2 मात्रै काउन्टर राख्ने योजना रहेको छ। मोबाइल एपबाट समेत काम गर्न सक्ने गरी योजना बनाएको डाक्टर बगालेले बताउनुभयो। स्वास्थ्य बीमा कार्ड स्क्यान गरेर बिरामीको बीमाको बाँकी रकम र मान्य अवधि समेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ। हिजोदेखि परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै काम सँगै हुनेछ। क्रमशः काउन्टर घटाउँदै लैजाने बताइएको छ। रगत परीक्षण लगायतको रिपोर्ट पनि मेसिनबाट लिने व्यवस्था गरिएको छ। परीक्षण गर्दा दिएको रसिदमा रहेको बार कोड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरेको अस्पतालले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण शुरू गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ सबै जिल्लामा सबै प्रकारका पालिका सेमिटर ऱ्याण्डम च्यापिङ विधिबाट वडा छनौट गरी 10,405 नमूना संकलन गर्ने जनाएको छ। राष्ट्र बैंकले सर्वेक्षण मार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवा सम्बन्धी ग्राहकहरूको धारणा र अनुभव संकलन गर्नेछ। सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक सर्वेक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ। राष्ट्र बैंकले सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क संकलनको कार्यमा सहयोग गर्न सम्बन्धित निकायहरूलाई आह्वान समेत गरेको छ। विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। यसै गरी सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदकहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि 3 जनाको नाम कुलपति समक्ष सिफारिश गरेको थियो। त्यही सिफारिशका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नु भएको हो। आर्किटेक्ट तथा शहरी योजनाविदका रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा 4 दशक भन्दा बढ़ी समय विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ। अब विदेशको खबर। बेलारूस सरकारले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा 32 जना बन्दीलाई आम माफी दिएको छ। तीमध्ये 28 जना चरमपन्थी अपराध सम्बन्धी मुद्दामा दोषी ठहर गरिएका व्यक्ति रहेका एएफपीले जनाएको छ। उनीहरूलाई त्यहाँको मानवाधिकार समूहहरूले राजनैतिक बन्दीका रूपमा व्याख्या गर्दै आएका छन्। राष्ट्रपति अलेक्जेन्डर लुकान्स्केगाले आम माफी सम्बन्धी आदेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। रिहा गरिएका मध्ये 20 जना महिला र 12 जना पुरूष रहेका छन्। यद्यपि रिहा भएका व्यक्तिहरूको नामावली भने सार्वजनिक गरिएको छैन। मानवाधिकार संस्थाका अनुसार बेलारूसका विभिन्न जेलमा अझै 800 भन्दा बढ़ी राजनैतिक बन्दीहरू रहेका छन्। तीमध्ये अधिकांशलाई सन् 2020 राष्ट्रपति लुकासेन्को विवादित पुनर्निर्वाचन विरूद्ध भएका व्यापक प्रदर्शनपछि पक्राउ गरिएको थियो। सन् 1994 सत्तामा रहँदै आएका राष्ट्रपति भने बेलारूसमा राजनैतिक बन्दी रहेको आरोपलाई निरन्तर अस्वीकार गर्दै आउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 आयोजक देश अमेरिकाले बोस्नियालाई हराउँदै अन्तिम 16 स्थान बनाएको छ। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोविनालाई 2-0 पराजित गर्यो। अमेरिकाको तर्फबाट फ्लोरियन बोलोगुनले 44 मिनटमा गोल गर्दै शुरूआती अग्रता दिलायो। त्यसअघि उनले 31 मिनटमा गोलको प्रयास गरे पनि रेफ्रीले अफसाइड संकेत गरेपछि गोल मान्ने भएन। यस्तै 79 मिनटमा पनि क्रिस्टियन पुलिसिकको प्रहार बल पोस्टमा पसे पनि अफसाइड हुन पुग्यो। 81 मिनटमा अमेरिकाकै तर्फबाट मलिक टिलम्यानले गोल गर्दै नतिजा 2-0 बनाएका छन्। अब अमेरिकाले बेल्जियमसँग खेल्नेछ। बेल्जियमले गइराती सेनेगलमाथि पुनरागमन जित निकाल्दै अन्तिम 16 प्रवेश गरिसकेको छ। यस्तै इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दै प्री क्वार्टर फाइनलमा पुगिसकेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सी शनिबारसम्म नै केही ठाउँमा ठूलो वर्षाको सम्भावना, आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम। सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन, भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट। बेलारूसमा स्वतन्त्रता दिवसमा 32 जना बन्दीलाई आम माफी, 28 जना राजनैतिक मुद्दाका कैदी रिहा। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
9: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-719 र 98-85-51-715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: me a
1: extreme energy drink.
2: सूचना यही असार 20 गते तेस्रो शनिबारको दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशारोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: एसई सकियो, अब रमाइलो शुरू भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री एग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-484-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल, नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
5: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98-455-36-98-4।

0: Extreme energy drink.
1: पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
2: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
2: स्वस्थ माटो, स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो भेरी एफएम।

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देउता सबैले काइँ लगाएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गर।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री अघि भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको

Oran gasno betna udama, bengalana udama, ate ni potra.

0: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार

0: शनिबारको दिन
1: शपथ पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
2: नशा रोग विशेषज्ञ डाक्टर
1: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको दुखी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्दै मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुरकसी हो दाजु मैले।
5: अब इन्डिया नै जाने सुरकसिया भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: रेडियो भेरी एफएम 98.6 MHz
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
2: बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 04500100999-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98-580-50-632 98-580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: एसई सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
8: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
9: नेपाल टेलिकम राष्ट्रको सञ्चार
10: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
1: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858517015
11: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही असार 20 गते तेस्रो शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।
6: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 0385-24-442, मोबाइल नम्बर 98-85-40-913 र 97-054-67-993।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-25-414, मोबाइल 98-85-51-960, 98-481-19-336 र 98-88-28-966।
7: रेडियो भेरी FM।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मन्सुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: सूचना
2: यही असार 20 गते तेस्रो शनिवार को दिन
5: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौं।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: एसई सकियो, अब रमाइलो सुरु भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन सुने
9: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, सिस्टम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Patagonia Extreme Energy Drink.
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुरु कसरी हो दाजु? मैले
2: अब इन्डियन
0: Extreme energy drink.

0: जा
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
0: हो त नि, अमृतसर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ।
2: मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु,
3: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो
2: ल टिपिराख। फोन नम्बर 9820293948 9820293948।
4: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा चट्याङमा परि जुम्लामा एकजनाको ज्यान गयो, अरू दुईजना घाइते, केही भेला बाख्रा पनि मरे। समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका कर्णाली राजमार्ग अन्तर्गतका 16 ठेक्का एकैसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी। र विश्वकप फुटबलमा सहआयोजक अमेरिका, इंग्ल्याण्ड र बेल्जियम अन्तिम 16 प्रवेश, कंगो र सेनेगल पनि बाहिरी। जुम्लामा चट्याङमा परि हिमा गाउँपालिका 2 19 वर्षीय रविन्द्र रावतको ज्यान गएको छ। स्थानीय छोटा खर्क पाटनमा एन्सल टावर नजिक परेको चट्याङमा भेडा गोठाला गएका रावतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्ला प्रहरीका सही चिरञ्जीवी दाहालले चट्याङ लागेर 20 वर्षीय बलबहादुर रोकाए र 35 वर्षीय जगत रोकाए घाइते भएका बताउनु भएको छ। घाइते दुवैजनाको अवस्था भने सामान्य नै रहेको प्रहरीले जनाएको छ। चट्याङमा परि केही भेडा बाख्रा मरेको भए पनि संख्या यकिन नभएको प्रहरीको भनाइ छ। यसै गरी चन्द्रनाथ नगरपालिका 10 बोहरा गाउँस्थित सिद्धिगणेश सामुदायिक वनमा पनि चट्याङमा परि 12 खसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका कर्णाली राजमार्ग अन्तर्गतका 16 रूंगण ठेक्का सड़क डिभिजन कार्यालयले एकैसाथ तोड्ने जनाएको छ। जुम्ला स्थित कार्यालयले कालीकोट, जुम्ला, मुगुमा संचालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम नभएको भन्दै ठेक्का अन्त्यका लागि 15 दिने सूचना जारी गरिसकेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले आर्थिक वर्ष 74-75 82-83 सम्झौता भएका तर काम नगरेका कालीकोटका 12, जुम्लाका 3 र मुगुको 1 ठेक्का तोडिने बताउनु भएको छ। ठेक्का लिने तर काम नगर्ने र आजना अल्पत्र पार्ने प्रवृत्ति अन्त्यका लागि ठेक्का तोड्ने प्रक्रिया अघि बढ़ाएको उहाँको भनाइ छ। पटक पटक लिखित तथा मौखिक रूपमा काम पूरा गर्न आग्रह गर्दा पनि निर्माण व्यवसायबाट कुनै चासो नदेखाइएकाले ठेक्का अन्त्यका लागि प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। फिफा विश्वकप फुटबल अन्तर्गत सहआयोजक अमेरिका पनि अन्तिम 16 प्रवेश गर्न सफल भएको छ। आज बिहान भएको खेलमा बोस्निया हर्ज गोविन्दलाई 2-0 पराजित गर्दै अमेरिकाले अन्तिम 16 ठाउँ पक्का गरेको हो। गोलकर्ता फेलारिन बालो गुनो रातो कार्ड पाएर मैदान छाडे पनि घरेलु टोली अमेरिकाले राम्रो प्रदर्शन गर्दै जीत दर्ता गर्यो। 45 मिनटमा बालो गुनले गरेको गोल मा पहिलो हाफमा अमेरिकाले 1-0 अग्रता बनायो। खेलको 64 मिनटमा ट्यारिक मुहारेभिसलाई फाउल हानेको कारण रेफ्रीले बालोगुनलाई सिधै रातो कार्ड दिएपछि अमेरिका 64 मिनटबाट 10 खेलाड़ीमा समेटियो तर बोस्नियाले यसको फाइदा भने उठाउन सकेन। खेल सकिन करिब

0: 8 मिनट छँदा टिलम्यानको फ्रिकिक गोलमा परिणत भएपछि अमेरिका बोस्निया हर्जगोभिनालाई 2-0 हराउँदै प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अब अमेरिकाले क्वार्टर फाइनल प्रवेशका लागि बेल्जियमसँग सिएटलमा प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले सेनेगललाई 3-2 पुनरागमन जित निकाल्दै अन्तिम स्वरमा ठाउँ बनाएको हो। रोमाञ्चक खेलमा 2 गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम स्वरमा पुग्न असफल रह्यो। बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई 3-2 गोल अन्तरले हराउँदै प्री क्वार्टर फाइनलको यात्रा तय गरेको छ। यसै गरी इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डले अब अन्तिम स्वरमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। खेलको 7 मिनटमै कंगोले अग्रता लिए पनि दोस्रो हाफमा इंग्ल्याण्डका कप्तान हेरी क्यानले 10 मिनटभित्र 2 गोल गर्दै टोलीलाई हारबाट जोगाउनु मात्र भएन, अन्तिम स्वरमा प्रवेश गराउन सफल हुनुभयो। हस्तारीलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सकियो। अब दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी हजुर भेटमा गएर आएँ के। यो देखेनौ यो यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
8: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सेसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
7: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री सेग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956
9: र मोबाइल 9845504330।
6: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
5: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
5: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
5: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43।
10: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
11: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
10: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
11: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
10: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
11: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
11: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
11: लटिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
12: तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
11: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065/01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: SE सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: सबैको मन सुने
3: रेडियो भेरी FM।

0: सूचना
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
0: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रवर्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
0: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनौ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुखेद्वारा जनहितमा जारी सन्देश।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: सूचना
6: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
6: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: खुशीको खबर।
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Mia.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956
7: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858654555।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कत भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
2: ल टिपिराग, फोन नम्बर 9820293948, 9820293948।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने छ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383525414, मोबाइल 9855190960, 9841919336 र 9848289066।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383520045,
4: मोबाइल 9855190960, 9841919336 र 9848289066।
3: विगत 30 वर्ष

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। थमन विकह सांसद महतो तीनजनाको जन्मकैद फैसला सदर। आज सुनसादीको भाव बढ़्यो, सुन तोलाको 2,83,500 रूपियाँमा कारोबार। रूसद्वारा युक्रेनमा ठूलो आक्रमण, कम्तीमा 10 जनाको ज्यान गयो, कैयौं मानिस घाइते। र विश्वकपमा आज राति स्पेन र अस्ट्रियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज पश्चिम तराईका जिल्लाहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका क्षेत्रमा बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै देशका धेरैजसो ठाउँका ससाना नदी तथा खोलामा पानीको बहाव बढ़ने र बाढ़ीको सामान्य जोखिम रहने महाशाखाले जनाएको छ। नदी तटीय क्षेत्र, खोला आसपास तथा डुबान हुन सक्ने ठाउँमा अनावश्यक आवत जावत नगर्न महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना छ। राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। प्रहरी सहायक निरीक्षक थमन विकह हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेश प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मा सहित 6 जनालाई 5 वर्ष कैद तथा 3 जनाको जन्मकैद सजायलाई सदर गरेको छ। कायमुकाय मुख्य न्यायाधीश टेकनारायण कुंवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले पूर्व सांसद महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन काफरलाई जनहे 5 वर्ष कैदको सजाय सुनाएको हो। यस्तै प्रतिवादी प्रदीप शाह महाजी, संजय कुमार शाह र मोहन ठाकुरलाई तत्कालीन मुलुक एनको ज्यान सम्बन्धी महल अन्तर्गत दोषी ठहर गर्दै जन्मकैदको सजाय दिने महोत्तरी जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ। अदालतका अनुसार मृतक असय थमनको कुटपिटबाट ज्यान गएको पुष्टि भएको छ। पूर्व सांसद महतो सहित 5 वर्ष कैद सजाय पाएका प्रतिवादीहरूले प्रत्यक्ष रूपमा कुटपिट गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि सह अभियुक्तहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै अदालतले सजाय निर्धारण गरेको हो। असय थमन विकको 2072 साल भदौ 25 गते मधेस आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारीको कुटपिटबाट ज्यान गएको थियो। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए नभएको बारेमा विद्यालयमा पढ़ने बालबालिकाहरूमा अध्ययन शुरू गरेको छ। केन्द्रका निर्देशक डाक्टर भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका 240 विद्यालयका कक्षा 1 र 2 पढ़ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकाहरूमा अध्ययन शुरू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाहरूको रगतको नमूना संकलन गरिरहेका छन्। इलाम र पाँचथरमा 1,570 जना विद्यार्थी र 13 थुममा 1,410 जना विद्यार्थीको रगत निकालेर परीक्षण शुरू गरिएको छ। विद्यार्थीको रगतको नमूना संकलन गर्न 65 जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। आज सुनचाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,77,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,270 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सरकारको 100 दिने उपलब्धिमा विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास, भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, थमनबीक हत्या प्रकरणमा पूर्व सांसद महतो सहित 6 जनालाई 5 वर्ष कैद सजाय, आज सुनचाँदीको भाव बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। सरकारका पहिलो 100 दिनको महत्वपूर्ण उपलब्धि मध्ये यसलाई एक मानिएको छ। मन्त्रालयको नेतृत्व वैज्ञानिक तथा आविष्कारक महावीर पुनले सम्हाल्नु भएको छ। उहाँले मन्त्रालयलाई शून्यबाट संस्थागत रूपमा अघि बढ़ाउँदै विज्ञान अनुसन्धान, नवप्रवर्तन र स्टार्टअप प्रवर्तनका लागि आवश्यक कानून तथा संरचना निर्माणको काम शुरू भएको बताउनु भएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा 4 अर्ब रूपियाँ तथा नेपाल इन्टरप्राइजेज फेसिलिटी स्थापना गर्न 50 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 हाराहारी बिरामी पुग्दा चाप थेक्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेका पुरानो मेसिनलाई मरमत समाहार गरी थप अर्को मेसिन जडान गरेर परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि हो। मोबाइल वा कम्प्यूटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। अब विदेशको खबर। रूसले युक्रेनको राजधानी किवमा आज बिहान व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 10 जनाको ज्यान गएको र त्यसमा बालबालिका सहित अन्य मानिसहरू रहेका बीबीसीले जनाएको छ। रूसले आवासीय क्षेत्रहरूलाई लक्षित गर्दै लगातार आक्रमण गरेको हो। आक्रमणपछि शहरका विभिन्न क्षेत्रमा आगलागी भएको, भवनहरूमा ठूलो क्षति पुगेको तथा केही बस्ती खाली गराएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रातभर किवमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको थियो। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यसअघि नै रूसले ठूलो आक्रमणको तयारी गरिरहेको गुप्त सूचनाका आधारमा चेतावनी दिनुभएको थियो। यता रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले रूसका ऊर्जा पूर्वाधारमा गरेका आक्रमणको जवाब स्वरूप युक्रेनका ऊर्जा तथा सैन्य संरचनालाई निशाना बनाएको जनाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा आज राति 1:15 बजे स्पेन र अस्ट्रियाले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। यस्तै भोलि बिहान 4:45 बजे पोर्चुगल र क्रोएसियाले क्यानाडाको टोरन्टो रंगशालामा खेल्नेछन्। यस्तै बिहान 9 बजे क्यानाडाको भ्यानकुभरमा स्विजरल्याण्ड र अल्जेरियाले खेल्नेछन्। विश्वकपमा आज बिहान भएका खेलमा आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोविनालाई 2-0 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। बेल्जियमले गैराती सेनेगलसँगको खेलमा पुनरागमन जित निकाल्दै अन्तिम 16 स्थान बनाएको थियो। यस्तै राति भएको खेलमा इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, थमनबीक हत्या प्रकरणमा पूर्व सांसद महतो सहित 6 जनालाई 5 वर्ष कैद सजाय, 3 जनाको जन्म कैद फैसला सदर, आज सुनचाँदीको भाव बढ़्यो, सुन तोलाको 2,83,500 रूपियाँमा कारोबार, रूसद्वारा युक्रेनमा ठूलो आक्रमण, कम्तीमा 10 जनाको ज्यान गयो, कयौं मानिस घाइते, र विश्वकपमा आज राति स्पेन र अस्ट्रियाले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।
2: सूचना पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक, कृषि समूह, सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
3: आयोजनाले स्याउ, सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
2: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
2: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाउ।
3: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनौ।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोटी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिना, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस्पार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-4-80-44-6-31।
10: हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिन क्या।
11: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
13: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क रु 1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-6501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoyanus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoyanus.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-307।
1: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: तपाईको मन जित्छ बारम्बार। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भो बोला दाई, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: Radio Bheri FM

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-5-66
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा पढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने BBSमा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BITमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
1: साथै BBA, BIT र BHMको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने छ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-91-960 98-481-19336 र 98-488-9066
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
4: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: रेडियो भेरी FM।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858656455।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: सूचना
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 0383521987 र मोबाइल 9858506696।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
7: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।

0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।

0: 6.9 inch standard display, AI powered camera, 3 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta haru le tapai ko man jitcha barambar.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ. उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ.
0: 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति साह्रै गाली गरेको
0: किन गराउँछ नि बुढा
1: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: के पनि होइन जानेर हिँड्न किनेको

0: extreme energy drink.
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769093।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
4: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414 मोबाइल 98585190960 98481936 र 98488896।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतसँगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँतसँगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी एफएम

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका.
2: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ. झ्याल बाहिर धुलोले लाग्छ. बत्ती, फोन सबको लाइन काटिन्छ. सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ. शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन. अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ. अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
4: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
6: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430.
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो. क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
9: तै त. ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो. तै त म क्यारु त आफै भन्दिन क्या.
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त.
10: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्.
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ.
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल, गणेश चोक काठको पुल नजिक, उत्तर पूर्व सटर, सुर्खेत. मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576.
12: रेडियो भेरी FM.

0: झरना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अप्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
0: बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।

0: नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: एसई सकियो, अब रमाइलो शुरू भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम र मूल्य: अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्किम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्त सम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 98578920935, 98682129133 र 98655566।

0: extreme energy drink.
1: सूचना पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
2: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
2: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौं अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौं, पानी स्रोतको सुरक्षा अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाश, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पत्ती। मोबाइल नम्बर 98484631।
6: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 इंच को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउन पर्छ छ। के गर्ने गर्ने मलाई दिक्क भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820 29 93 48, 9820 29 93 48।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM।

song goes out to you. Your butler.

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670712484 र 97458040।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत, मोबाइल नम्बर 98580405719 र 98580517115।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो,
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टी, मोबाइल नम्बर 98480444631।
7: रेडियो भेरी एफएम

0: स्कूल देखि क्याम्पस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायत का पाठ्य सामग्री
1: लोक सेवा आयोग का किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेशनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148-520-702।
6: खुसीको खबर
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
6: भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-1114 मोबाइल 98-585-51-960 र 97-688-84-566।
9: सबैको मन सुने
10: रेडियो भेरी एफएम
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
13: Thank you. नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। दैलेखमा यात्रुवाहक बस कर्णाली नदीमा खस्यो, एकजनाको शव फेला, उद्धार चल्दै बसमा रहेको यात्रुको संख्या खोलिन। जून महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि। भारतमा चिया निर्यात नियमित, 2 महिनादेखिको समस्या समाधान, स्थायी समाधान खोज्न व्यवसायीको अनुरोध। थाइल्याण्डमा बालकले चलाएको ट्रकले ठक्कर दिँदा 8 जना बिच्छुको ज्यान गयो, 10 जना भन्दा धेरै घाइते। र विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। दैलेखमा कर्णाली नदीमा यात्रुवाहक मिनी बस खसेको महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि। भारतमा चिया निर्यात नियमित, 2 महिनादेखिको समस्या समाधान, स्थायी

0: 2001 10055 नम्बरको मिनी बस बिहान 11:30 बजेतिर चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ कर्णाली राजमार्गको साङ्गेतारामा रहेको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार बसमा कति यात्रु थिए भन्ने खुलेको छैन। सोकेत बस पार्कबाट छुट्दा भने 6,000 यात्रु रहेको बताइएको छ, तर बाटोमा थप यात्रु चढ़े नचढ़ेको यकिन नभएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार भीड़मा अड्किएको एउटा शव निकालिएको छ। बस सड़कबाट 600 मिटर तल कर्णाली नदीमा खसेको हो। दुर्घटनापछि उद्धारका लागि शस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बीच र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ। सड़क विभागले मनसूनका समयमा हुन सक्ने सड़क अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर पूर्व तयारी पूरा भएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जैशीका अनुसार 15,000 किलोमिटर सड़क सञ्जाल मध्ये झण्डै 10,000 किलोमिटर सड़कमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। मुख्य राजमार्गहरूमा पहिरो गएमा दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने विभागको लक्ष्य छ। यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोग गर्दै सेतु नामक सफ्टवेयर मार्फत देशभर रहेका 277 वटा हेभी इक्विपमेन्ट र अपरेटरहरूको लाइभ लोकेशन ट्र्याक गर्ने व्यवस्था मिलाएको छ। यसले पहिरो गएको ठाउँमा सबैभन्दा नजिक रहेको मेसिन तत्काल परिचालन गर्न सहज हुनेछ। यस्तै नागढुङ्गा मुगलिन र नारायणगढ़ मुगलिन लगायतका मुख्य पहिरोहरूलाई बायो इन्जिनियरिङ र अन्य प्रविधि मार्फत स्थिर बनाइसकेको विभागको दावी छ। विभागले मनसूनको समयमा मौसम पूर्वानुमान र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अपील गरेको छ। सन् 2026 को जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै COVID-19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको वर्ष सन् 2019 को जूनमा 74,883 पर्यटक नेपाल आएका थिए। यस वर्षको जून महिनामा सन् 2019 को तुलनामा 22.01% वृद्धि भएको हो। मध्यपूर्वमा चलेको युद्धका कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याका बीच पनि पर्यटक आएका हुन्। नेपाल आएका पर्यटक मध्ये 41,809 भारतीय नागरिक छन्। यस्तै अर्को छिमेकी देश चीनबाट 8,875 जना पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार युरोपबाट 13,119 जना र अमेरिकी महादेशबाट 6,954 जना पर्यटक नेपाल आएका छन्। बितेको 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काँकर भिट्टा नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार अर्थात अस्ति र हिजो गरेर चिया बोकेका 5 वटा ट्रक भारततर्फ गइसकेका छन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 70% परीक्षणको सट्टा 20% खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि यो सहजता आएको हो। निर्यात अवरोधका कारण झापा र इलामका झण्डै 79 वटा चिया उद्योग बन्द गरेर किसान र मजदूरहरूले आन्दोलन थालेका थिए। अहिले पहाड़ी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सीटीसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकाले रोकिएको छ। अनुसार यो अस्थायी समाधान मात्रै हो। दीर्घकालीन समाधानका लागि नेपाल र भारत बीच सरकारी स्तरको सम्झौता र तेस्रो देशमा बजार विस्तार आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट

0: भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल रेडक्रस सोसाइटीले कुनै पनि तहको समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दल तथा दलका भातृ संगठनको पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ। रेडक्रसमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दल वा दलका भातृ संगठनको पदाधिकारीमा भएका व्यक्ति रेडक्रसका कुनै पनि तहमा सदस्य वा पदाधिकारी नरहने व्यवस्था छ। सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था अनुसार गर्न भनिएको छ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा रेडक्रसका सात सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था हो। नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भनी बेला बेलामा सरकारवालाहरूबाट टिप्पणी भइरहेको छ। अब विदेशको खबर। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले किचेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुलाई ठक्कर दिँदा 8 भिक्षुको ज्यान गएको छ। अरू 10 भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्नो अभिभावकको ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफपीले जनाएको छ। प्रहरीका अनुसार 35 भिक्षु र 5 सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सड़क किनार हुँदै हिँडिरहेका बेला बालकले चलाएको ट्रक नियन्त्रण बाहिर गई जुलुसमा ठोकिएको थियो। हानका प्रान्तीय गवर्नर बोरा एन बुनारतले यो घटनालाई सड़क सुरक्षाबारे गम्भीर चेतावनीको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले पछिल्ला वर्षहरूमा सड़क सुरक्षा कड़ा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिन सबैको विशेष गरी अभिभावकको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पूर्व विजेता स्पेन र अस्ट्रिया खेल्दैछन्। अमेरिकाको लस एन्जलस रंगशालामा हुने यो खेल नेपाली समय अनुसार भरे राति 12:45 शुरू हुनेछ। समूह एसको विजेता स्पेन र समूह जीएको उपविजेता अस्ट्रिया बीच विश्वकपमा यो दोस्रो भेट हो। यसअघि सन् 1978 विश्वकपमा अस्ट्रियाले स्पेनलाई 2-1 हराएको थियो। समग्रमा भएका 16 खेलमध्ये स्पेनले 9 र अस्ट्रियाले 4 खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएको छ। यसैगरी भोलि बिहान 5:00 क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसिया खेल्नेछन्। समूह के र एलका उपविजेता बीच विश्वकपमा पहिलो प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म भएका 10 भेटमा पोर्चुगलले 7 र क्रोएसियाले 1 खेल जितेका छन्। भोलि नै बिहान 9:45 स्विजरल्याण्ड र अल्जेरिया बीच खेल हुनेछ। स्विजरल्याण्ड समूह बीको विजेता र अल्जेरिया उत्कृष्ट तेस्रो टोली रहँदै नकआउटमा पुगेका हुन्। विश्वकपको प्री क्वार्टर फाइनलमा अहिलेसम्म 10 टोलीको टुंगो लागिसकेको छ, जसमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे तथा मेक्सिको र इंग्ल्याण्ड बीच खेल हुने पक्का भइसकेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। दैलेखमा यात्रुवाहक बस कर्णाली नदीमा खस्यो, एकजनाको शव फेला, उद्धार चल्दै बसमा रहेका यात्रुको संख्या खुलेन। जून महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि। भारतमा चिया निर्यात नियमित, 2 महिनादेखिको समस्या समाधान, स्थायी समाधान पनि खोज्न व्यवसायीको अनुरोध। थाइल्याण्डमा बालकले चलाएको ट्रकले ठक्कर दिँदा 8 भिक्षुको ज्यान गयो, 10 भन्दा धेरै घाइते। र विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दै।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी
3: भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: Estonia.
1: Extreme energy drink.
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065/01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007। सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: एसई सक्यो, अब रमाइलो शुरू भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भयो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: AI-powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सबैको मन सुने
2: रेडियो भेरी FM।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिन्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी एफएम

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सूचना यही असार 20 गते तेस्रो शनिवारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
5: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत, सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9966।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: रेडियो भेरी एफएम

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाँठी कुरा आयो।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
2: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रणालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही असार 20 गते तेस्रो शनिबारका दिन
4: यस राणा हस्पिटल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्रणाली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383590693।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपा क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9848044631।
2: खुसीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 9845536984।
7: रेडियो भेरी एफएम। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पाहा
1: अहिले ठीक 4 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेखमा कर्णाली नदीमा हाँसगाड़ी खस्ता एकजनाको ज्यान गयो, अरू यात्रु सहित गाड़ी कर्णाली नदीमा डुबेको प्रहरीको भनाई, जुम्लामा चट्याङमा परि एकजनाको मृत्यु र दुईजना घाइते, र विश्वकप फुटबलमा अमेरिका इंग्ल्याण्ड र बेल्जियम अन्तिम स्वरोमा प्रवेश, कंगो र सेनेगल बाहिरिए। दैलेखमा कर्णाली नदीमा हाँसगाड़ी खस्ता एकजनाको ज्यान गएको छ भने अरू यात्रु र गाड़ी बेपत्ता भएका छन्। सुर्खेतबाट कालीकोट हिँडेको कर्णाली प्रदेश 02001 10-55 नम्बरको गाड़ी 11:30 बजेतिर चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ कर्णाली राजमार्गको सांगेता स्थित कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। दैलेख प्रहरीले गाड़ीमा 14 जना रहेको प्रारम्भिक जानकारी आएको भन्दै थप विवरण आउन बाँकी रहेको बताएको छ। दुर्घटनामा भीड़मा अड्किएको अवस्थामा एउटा शव भेटिएको भन्दै प्रहरीले गाड़ी र अरू यात्रु नदीमा डुबेकाले खोजी जारी रहेको जनाएको छ। गाड़ी सड़कबाट करिब 400 मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ। दुर्घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली पुगेर खोजी जारी राखे पनि गाड़ी नदीको गहिराईमा डुबेका कारण अहिलेसम्म फेला पर्न नसकेको उनीहरूको भनाइ छ। जुम्लामा चट्याङमा परि एकजनाको ज्यान गएको छ भने अरू दुईजना घाइते भएका छन्। हिमा गाउँपालिका 2 का 19 वर्षीय रविन्द्र राउतको चट्याङमा परि घटनास्थलमै ज्यान गएको हो। स्थानीय छोटा खर्क पाटनमा एन्सल टावर नजिक परेको चट्याङमा भेडा गोठला गएका राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्लाका शहीद चिरञ्जीवी दाहालले चट्याङ लागेर 20 वर्षीय बलबहादुर रोकाएर 35 वर्षीय जगत रोका घाइते भएका बताउनु भएको छ। घाइते दुवैको अवस्था अहिले सामान्य रहेको जनाइएको छ। फिफा विश्वकप फुटबल अन्तर्गत आयोजक अमेरिकाले बोस्निया हर्जगोविनालाई 2-0 पराजित गर्दै अन्तिम स्वरोमा स्थान सुरक्षित गरेको छ। गोलकर्ता फ्लोरिन बालो गुण रातो कार्ड पाएर मैदान छाडे पनि घरेलू टोलीले राम्रो प्रदर्शन गर्दै जीत दर्ता गरेको हो। 45 औं मिनटमा बालो गुणले प्रहार गरेको बल गोलमा परिणत भएपछि पहिलो हाफमा अमेरिकाले 1-0 अग्रता लिएको थियो। खेलको 64 औं मिनटमा ट्यारिक मोहारेभिसलाई फाउल गरेको कारण रेफ्रीले बालो गुणलाई सिधै रातो कार्ड दिएपछि अमेरिका 10 खेलाड़ीमा समेटिए पनि बोस्निया हर्जगोविनाले यसको फाइदा पनि उठाउन सकेन। खेल सकिन करिब 8 मिनट बाँकी छँदा टिलम्यानको फ्रीकिक गोलमा परिणत भएपछि अमेरिका बोस्निया हर्जगोविनालाई 2-0 हराउँदै प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अब अमेरिकाले क्वार्टर फाइनल प्रवेशका लागि जुलाई 6 बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले सेनेगललाई 3-2 स्तब्ध पार्दै अन्तिम स्वरोमा प्रवेश गरेको हो। रोमाञ्चक खेलमा 2 गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम स्वरोमा पुग्न सफल भएको हो। बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई 3-2 हराउँदै प्री क्वार्टरको यात्रा तय गरेको हो। यसै गरी कंगोलाई 2-1 पराजित गर्दै इंग्ल्याण्ड अन्तिम स्वरोमा पुगेको छ। कंगो 7 औं मिनटमा गोल गर्दै अग्रता लिन सफल भए पनि अन्तिम 15 मिनटमा 2 गोल खाएपछि हार बिहोर्न बाध्य भएको हो। इंग्ल्याण्डका कप्तान ह्यारी केनले 2 गोल गर्दै टोलीलाई पुनरागमन जीत दिलाउनु भएको हो। हस् तारीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सक्यो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: सूचना
2: यही असार 20 गते तेस्रो शनिवारको दिन
3: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याए

0: गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
2: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया।
3: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
2: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
3: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
4: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हाखुटाको बाछोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य SCRC अस्पताल, नेपालगञ्ज 4 बानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
5: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली SCRC अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान 4 बानी रोड, नेपालगञ्ज। सम्पर्क मोबाइल नम्बर 98-455-36-98-4।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
9: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
9: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-96-66।
10: रेडियो भेरी एफएम

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गएर के हो कसो।
2: लकिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862829133 र 9655555606।
5: रेडियो भेरी FM।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौं र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
6: Extreme energy drink. Time check. Aile thik 5 bajeko cha.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझको साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा दैलेखमा कर्णाली नदीमा हाइस खस्दा एकजनाको ज्यान गयो, अरू यात्रुसहित गाड़ी कर्णाली नदीमा डुबेको प्रहरीको भनाई, जुम्लामा चट्याङमा परि एकजनाको मृत्यु अरू दुईजना घाइते, र विश्वकप फुटबलमा अमेरिका इंल्याण्ड र बेल्जियम अन्तिम स्वरमा प्रवेश, कंगो र सेनेगल बाहिरिए। दैलेखमा कर्णाली नदीमा हाइस गाड़ी खस्दा एकजनाको ज्यान गएको छ भने अरू यात्रु बेपत्ता भएका छन्। सुर्खेतबाट कालीकोट हिँडेको कर्णाली प्रति 02001X1055 नम्बरको गाड़ी 11:30 बजेतिर चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ कर्णाली राजमार्गको सांगेतरा स्थित कर्णाली नदीमा खसेको हो। दैलेख प्रहरीले गाड़ीमा 14 जना रहेको प्रारम्भिक जानकारी आएको भन्दै थप विवरण आउन बाँकी रहेको जनाएको छ। दुर्घटनामा भीड़मा अड्किएको अवस्थामा एउटा शव भेटिएको भन्दै प्रहरीले गाड़ी र अरू यात्रु नदीमा डुबेको भन्दै खोजी जारी रहेको जनाएको छ। गाड़ी सड़कबाट करिब 400 मिटर 2001X1055 नम्बरको गाड़ी 11:30 बजेतिर चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ कर्णाली राजमार्गको सांगेतरा स्थित कर्णाली नदीमा खसेको हो।

0: पेट्रोली पुगेर खोजी कार्य तीव्र बनाए पनि गाड़ी नदीको गहिराईमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन। जुम्लामा चट्याङमा परि हिमा गाउँपालिका दुईका 19 वर्षीय रविन्द्र रावतको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय छोटा खर्कपाटनमा एनसीएल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्लाका सही चिरञ्जीवी दाहालले चट्याङ लागेर 20 वर्षीय बलबहादुर रोकाया र 35 वर्षीय जगत रोकाया घाइते भएको बताउनुभयो। घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। समयमा नै काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका 16 रुग्ण ठेक्का सड़क डिभिजन कार्यालयले एकसाथ तोड्ने जनाएको छ। जुम्ला स्थित कार्यालयले कालीकोट जुम्ला र मुगुमा संचालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम नभएको भन्दै ठेक्का अन्त्यका लागि 15 दिने सूचना प्रकाशित गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले आर्थिक वर्ष 2074-75 2082-83 सम्झौता भएका तर काम नभएका कालीकोटका 12 जुम्लाका 3 र मुगुका 1 रहेको बताउनु भएको छ। हवस् त साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: भर्ना खुल्यो
2: सिटिभिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।

0: extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिम्याक परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np

0: You are www.tudoms.org CMAT Bata download garna sakine cha.
1: Practical ma C-grade sahit CGPA 1.8 ल्याएको हुनु पर्ने.
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत. सम्पर्क फोन नम्बर 083-520-307.
3: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515. प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ कक्षा 11 र 12 को रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन् तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
7: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
8: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
8: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्ने
3: सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-19336 र 98-488-9066

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिगेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लाइज अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
6: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रिबेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
5: नशा रोग विशेषज्ञ डाक्टर
4: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9985-50-696।
7: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
8: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
9: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
7: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत। फोन 083-522-360।
10: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
11: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
10: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिज, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 9840-50-227। खुसीको खबर।
11: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
10: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
11: एचसीआरसी अस्पताल नेपालगंज तपाईको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा।
12: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
13: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
14: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कर्णाली नदीमा बेपत्ता भएको मिनी बस र यात्रुको खोजीका लागि गोताखोर परिचालन, उद्धारमा कठिनाई, एकजनाको ज्यान गयो, यात्रुको संख्या अझै यकिन भएन।
0: प्रतिनिधि सभाबाट तीनवटा महत्वपूर्ण विधेयक बहुमतले पारित, मन्त्री परिषदबाट शिक्षा दशौं संशोधन नियमावली र राष्ट्रिय सदाचार नीति स्वीकृत।
1: बर्खाको बेला पानीका मुहान दूषित हुने जोखिम उच्च, स्रोतमा समस्या देखिए तत्काल ओडामा जानकारी गराउन विज्ञको सुझाव।
2: पानी दूषित भएको त्यस्तो आयो भने कमैमै जानकारी अहिले वडावडामा स्वास्थ्य युनिटहरू पनि छ, त्यहाँ चाहिँ जानकारी गराउन नागरिकहरूलाई चाहिँ सचेत गर्नुपर्ने स्थिति हुन्छ।
0: व्हाट्सएपको नयाँ सुविधामा भारत सरकारको आपत्ति, ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने चिन्ता।
1: र अहिलेको सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बन नभएको सरकारका प्रवक्ता पोखरेलको दावी, विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई
4: को माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि

0: सक्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गीताबाट कर्णाली नदीमा दुर्घटना भएको मिनीबस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट 6 जना गोताखोर सहितको थप टोली परिचालन गरिएको हो। उद्धारका सामग्री सहित प्रहरी सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोजी गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02001X1055 नम्बरको मिनीबस बिहान 11:30 बजेतिर कर्णाली राजमार्ग कर्णाली नदीमा खसेको हो। दुर्घटनास्थलबाट भीरमा अड्किएको अवस्थामा एकजना पुरूषको शव निकालिएको छ। नदीमा जलसतह बढ़ेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकाले जानकारी दिनुभयो। सुर्खेत बस पार्कबाट बिहान बस छुट्दा 5 जना चढ़ेको र पछि बाटोमा पनि यात्रु थपिएका जानकारी प्राप्त भएको तर एकिन संख्या खुलि नसकेको विकले बताउनुभयो।
2: सड़क विभागले मनसूनको समयमा हुन सक्ने सड़क अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर पूर्व तयारी पूरा भएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार 15,000 किलोमिटर सड़क सञ्जाल मध्ये झण्डै 10,000 किलोमिटर सड़कमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। मुख्य राजमार्गहरूमा पहिरो गएमा दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने विभागको लक्ष्य छ। कि विभागले आधुनिक प्रविधिको प्रयोग गर्दै सेतु नामक सफ्टवेयर मार्फत देशभर रहेका 277 वटा हेभी इक्विपमेन्ट र अपरेटरहरूको लाइभ लोकेशन ट्र्याक गर्ने व्यवस्था मिलाएको छ। सड़क विभागले मनसूनको समयमा मौसम पूर्वानुमान र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अपील पनि गरेको छ।
1: पछिल्लो 24 घण्टामा कञ्चनपुरको दोधारामा 175 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरकै कृष्णपुरमा पनि 24 घण्टामा झण्डै 150 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा कोशी कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी क्षेत्र बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। आज बेलुकी पख काठमाडौँ उपत्यका र आसपासमा पनि पानी परेको छ। गैराती र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगमा तथा पर्सी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तराई भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: प्रतिनिधि सभाबाट आज 3 वटा महत्वपूर्ण विधेयक बहुमतले पारित भएका छन्। अर्थमन्त्री डाक्टर सोनी मुवागले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 पारित भएको छ। मन्त्री वागले सम्पत्ति शुद्धिकरण विभागलाई प्रभावकारी बनाउन सरकार गम्भीर रहेको र आर्थिक अपराध विरूद्ध अख्तियार जस्तै शक्तिशाली आर्थिक अपराध प्राधिकरण बनाउने विषयमा समेत छलफल भइरहेको बताउनुभयो। सम्पत्ति शुद्धिकरणलाई राजनैतिक अभिष्ट पूरा गर्न दुरूपयोग गरिदा नेपाल ग्रेलिस्टबाट निस्कन नसक्ने उहाँको भनाई छ। यस्तै भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 पनि पारित भएको छ। सहकारी क्षेत्रको समस्या समाधान गर्न सहकारी ऐन 2074 संशोधन गरिएको मन्त्री रावलले जानकारी दिनुभयो। सहकारी बचत अपचलनमा संलग्नको सम्पत्ति जफत र ऋण वसूली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनुभयो। त्यसै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि प्रतिनिधि सभाबाट पारित भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न यो विधेयक सदनमा ल्याइएको थियो।

0: यस्तै सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषदले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समयमा बीबीसी नेपालीमा आबद्ध रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा पनि काम गर्नुभएको थियो। यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ। प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले नेपाल प्रहरीका 8 जना अतिरिक्त महानिरीक्षकलाई सरूवा गरेको छ। बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 र शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस्तै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। सरकारले राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्नुको साथै राष्ट्रिय विज्ञापन नीति 2083 पनि स्वीकृत गरेको छ।
1: कोशी प्रदेश सभाको आज दिउँसो 1 बजेका लागि तोकिएको बैठक भोलिका लागि सरेको छ। प्रदेश सभाको 9 अधिवेशनको 16 बैठक असार 11, असार 16 र आज पनि तोकिएको समयमा बस्न नसकेपछि भोलिका लागि तोकिएको प्रदेश सभाका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। सत्तापक्षकै सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाएपछि बैठक बस्न नसकेको हो। यसैबीच मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बजेट संशोधनको माग गर्दै विपक्षी दलले आज पनि अवरोध गरेका कारण सभामुख राम आशिष यादवले अर्को सूचना नआउन्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरूद्ध गरेका हुन्। हिजो पनि 10 मिनट बसेपछि बैठक स्थगित भएको थियो।
0: सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक गाड़ीको भाड़ा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा समायोजन गरेको हो। विभागले सूचना निकालेर सार्वजनिक गाड़ीको भाड़ा 2% घटेको जानकारी गराएको छ। यसअघि सार्वजनिक गाड़ीको भाड़ा दर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेकोमा अहिले घटेर औसत 192.83 रूपियाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा झण्डै 18.23% आउँछ। वैज्ञानिक भाड़ा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा त्योभन्दा बढ़ी घटबड़ हुँदा स्वचालित रूपमा भाड़ा समायोजन गर्नुपर्ने व्यवस्था छ। तर इन्धनको मूल्य 18% भन्दा बढ़ीले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाड़ीमा 2% मात्र भाड़ा घटाएको छ। नयाँ भाड़ा दर आजदेखि लागू हुनेछ।
1: यसैबीच सरकारले आउँदो साउन 1 गतेदेखि काठमाण्डुमा महिलाहरूका लागि निशुल्क र सुरक्षित ब्लू बस सेवा सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा साझा यातायातका 8 बसलाई ब्लू बसमा परिणत गर्न लागेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिनुभयो। बसको सञ्चालन खर्च नेपाल सरकारले नै बिहोर्नेछ। रिंग रोडमा 4, लगनखेल बुढानीलकण्ठ रूटमा 2 र एयरपोर्ट नागढुङ्गा रूटमा 2 बस सञ्चालन हुनेछन्। सरकारको शासकीय सुधार योजना अनुसार सातै प्रदेशमा निशुल्क ब्लू बस चलाउने र पहिलो चरणमा 100 दिनभित्र 25 बस सञ्चालनमा ल्याउने उल्लेख छ। साझाले अहिले चलाइरहेकै बसमा नयाँ रंग लगाएर चलाउने भएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। वर्षाका बेला पानीका स्रोतमा हुन सक्ने प्रदूषण र सुरक्षाका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्णाली नदीमा बेपत्ता भएको मिनी बस र यात्रुको खोजीका लागि गोताखोर टोली परिचालन उद्धारमा कठिनाई प्रतिनिधि सभाबाट तीनवटा महत्वपूर्ण विधेयक पारित मन्त्री परिषदबाट शिक्षा दशौं संशोधन नियमावली र राष्ट्रिय सदाचार नीति स्वीकृत कोशी र मध्य प्रदेशको प्रदेशसभा बैठक बजेट विवादका कारण स्थगित पछि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने जोखिम सरकारले लामो दूरीको गाडीको भाडा 2% घटायो लगायतका खबर प्रस्तुत गरियो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग बर्खाको समयमा बाढ़ी पहिरो र भेलका कारण पानीका मुहान दूषित हुने सम्भावना उच्च हुन्छ। बर्खामा ढल र फोहोरको मिश्रणले पानी दूषित हुने गर्छ। बाढ़ी र भेलले बगाएर ल्याएको फोहोर पानीले खानेपानीका स्रोत र मुहान नै दूषित हुने गरेका छन्। पछिल्लो समयमा यो समस्या ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा अझ भयावह बन्दै गएको छ। यो समयमा खानेपानी सुरक्षित रूपमा प्रयोग नभएमा यसले गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ। वर्षा लागेसँगै खानेपानीका मुहान दूषित हुने सम्भावना यसले स्वास्थ्यमा पार्ने प्रभाव र खानेपानी सुरक्षित बनाउने उपाय बारेमा खानेपानी तथा सरसफाई विज्ञ मुक्तिराम पोखरेलसँग साथी सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
4: मनसुनको शुरूआत भएको छ, ठाउँ ठाउँमा बाढ़ी भेलहरू विभिन्न ठाउँहरूमा चाहिँ पानीको मुहानहरूमा अब कति ठाउँमा त लगिसकेको कतिसम्म भल पसेका परिस्थितिहरू छन्। मनसुन बढ़ी हुँदाखेरि पानी वर्षाको समयमा चाहिँ यसको कन्टामिनेटेड हुने यो संक्रमण हुने सम्भावनाहरू प्रबल रहेको छ।
5: खानेपानीको मुहानहरू प्रदूषित हुँदा यसले चाहिँ खासमा स्वास्थ्यमा चाहिँ कस्तो खालका समस्याहरू चाहिँ निम्त्याउन सक्छ?
4: नेपाल हाम्रो समुदायको सन्दर्भमा त यो अति झन् जटिल कुरो हो। खुला दिशाको कारणले गर्दाखेरि जताततता दिशा पिसाब हुने, हाम्रा फोहोर मैलाहरू जाने अनि पानीले त्यसलाई बढाएर अनि मुहानसम्म लैजाने र यसरी जाँदाखेरि अब अतिकांश स्थितिमा चाहिँ के देखिने भन्दाखेरि त्यसमा हैजा, झाडा पखला, चौरुवा रोगसँग सम्बन्धित, पानीसँग सम्बन्धित रोगहरू चाहिँ अत्याधिक बढेर जाने र विशेष गरी यस्तो बेलामा हैजाको संक्रमणहरू ठाउँ ठाउँमा देखिएको स्थिति हो। बेलैमा सचेत हुन सकियो भने यी चिजहरूलाई चाहिँ हामीले रोक्न सक्छौँ भन्ने कुरो हो।
5: खानेपानीको मुहानमै यो ढल अथवा दिशाजन्य चिज अथवा फोहोर नमिसोस् भन्नको लागि विशेष गरेर पालिकादेखि संघसम्म सरकारले गर्नुपर्ने भूमिका चाहिँ के देख्नुहुन्छ?
4: पहिला खानेपानी सरसफाई सम्बन्धी मन्त्रालय नै थियो, अहिले त्यो मन्त्रालय नभइकन स्वास्थ्यतिर यसलाई गाभिएको छ। अब यसमा सरसफाई भनेर जुन कुरो गरिएको छ यसमा एकदम अन्तर्निहित कुराहरू छन्। हामी स्वच्छताको कुरो छ, सुविधाजन्य सरसफाईका कुराहरू छन्, स्वास्थ्यमा स्वच्छताका कुराहरूलाई अनि जनचेतनाका कुराहरूलाई ल्याइयो, तर त्यो सँगसँगै सरसफाईका कुराहरूलाई चाहिँ हामीले लैजानुपर्ने छ। पहिलो कुरो त राज्यले लिनु पर्यो, त्यो संघीय पनि हो, प्रादेशिक तरिकाबाट पनि त्यसलाई ओनरसिप दिनु पर्यो र स्थानीय मात्र त्यो एकदमै झन् दह्रो कुरो छ। त्यसलाई चाहिँ अब विभिन्न संघ संस्थाहरू त्यो अब स्थानीय पालिकाहरूसँग सम्बन्धित संघ संस्था डेभलपमेन्ट निकायहरू सबैसँगको एकरूपता रिप्रेजेन्टेसनको जुन यो कन्सेप्ट अनुसार चाहिँ अब केही कामहरू भइराखेको परिस्थिति छ। खुला दिशामुक्त गर्नको लागि सबै डेभलपमेन्ट पार्टनरहरू सरकारका सबै बनाएर एउटा वृहत मास्टर प्लान बनाएर नै त्यसलाई कार्यान्वयन गरेर चाहिँ जसरी सफल भएको थियो यो प्रक्रियालाई पनि एउटा मास्टर प्लान नै बनाउँदाखेरि बढी उपयुक्त हुन्छ जस्तो लाग्छ।
5: अब यो बेला चाहिँ सुरक्षित पिउन योग्य पानी चाहिँ कसरी बनाउने, घर घरमा चाहिँ सुझाव के दिनुहुन्छ?
4: यसमा दुईटा खालका उपाय छन्। एउटा मास वाटर ट्रिटमेन्टको कुरा गरिन्छ, धेरै ठुलो पानी अथवा विपद पर्दाखेरिका अहिले हामीले जुन मनाउँछौँ मेलाउँथी विभिन्न पानीको ट्याबुहरूलाई ल्याएर रिजर्भरमा राखेर त्यसलाई शुद्धिकरणका कुराहरू गरिन्छ। अर्को भनेको अति महत्वपूर्ण जुन छ घरयासी खानेपानीको कुरो छ, यो घरयासी खानेपानी शुद्धिकरण गर्दाखेरि चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने कुराहरू, एउटा पानीलाई उमाल्ने नै सजिलो कुरो हो, पानी उम्लिएपछि कीटाणु मर्छ, त्यसले गर्दाखेरि पानी उमालेर खाने नै सबभन्दा सरल उपाय हो। र अर्को कुरो छ यो क्लोरिन राख्ने हो, त्यसलाई निश्चित मात्रा मिलाएर क्लोरिन राखेर घरमा शुद्धिकरण पानी प्रयोग गर्न सकिन्छ। अर्को महत्वपूर्ण कुराहरू दिसा पिसाब गरेर चाहिँ चर्पीमा मात्र गर्ने खालको पानी बसाल्न एकदमै आवश्यक छ, बाल बालिकाहरूलाई त्यति ध्यान दिने चलन छैन, त्यसले गर्दाखेरि बाल बालिकाहरूको दिसा पिसाब पनि एकदम व्यवस्थित गर्ने, घरमा भाँडाहरू प्रयोग गर्ने क्रममा पनि बढी ध्यान दिने कुरो, खाना खानुभन्दा अगाडि व्यवस्था गर्दाखेरि हात धोएर मात्रै खाना चलाउने कुराहरू, पानीको प्रयोगमा चाहिँ झाडा पखाला भइहाल्यो भने के गर्ने भन्ने चिजहरू चाहिँ अझ यो समुदायहरूमा दिनुपर्ने देखिन्छ। पानी दूषित भएको त्यस्तो आयो भने समयमै जानकारी अहिले वडा वडामा स्वास्थ्य युनिटहरू पनि छ, त्यहाँ चाहिँ जानकारी गराउन नागरिकहरूलाई चाहिँ सचेत गर्नुपर्ने स्थिति हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई विज्ञ मुक्ति पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला। सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 जना विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै कोविड 19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको वर्ष सन् 2019 जूनमा 74,883 जना पर्यटक नेपाल आएका थिए। यस वर्षको जून महिनामा सन् 2019 तुलनामा 22.01% पर्यटक बढ़ेका हुन्। मध्य पूर्वमा चलेको युद्धको कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याका बीच पनि पर्यटक बढ़ेका छन्। नेपाल आएका पर्यटक मध्ये 41,809 जना भारतीय रहेका छन्। यस्तै अर्को छिमेकी देश चीनबाट 8,875 जना पर्यटक आएका छन्। बोर्डका अनुसार युरोपबाट 13,119 जना र अमेरिकी महादेशबाट 6,954 जना पर्यटक नेपाल आएका छन्।
1: बितेको दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काकडभिटा नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्। मेचीवनसार कार्यालयका अनुसार अस्ति र हिजो चिया बोकेका 5 ट्रक भारततर्फ गइसकेका छन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 100% परीक्षणको सट्टा 20% खेपमा मात्र

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
4: पौडेललाई यो तेस्रो पटकको म्याद थप हो। न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो। व्यापारी दीपक भट्टसँगको सम्बन्धको आधारमा प्रहरीले गएको असार 8 गते पौडेललाई पक्राउ गरेको थियो। हिमालयन एसेट्स म्यानेजमेन्ट मार्फत श्रीराम टोबाको उद्योगको 20% शेयर झण्डै 30 करोड़ रूपियाँ बराबरको हुँदाहुँदै 3.5 करोड़मै किनबेच भएको र यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनैतिक प्रभाव प्रयोग गरेको आरोप छ। यसैबीच सर्वोच्च अदालतमा दर्ता भएको पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट पनि खारेज भएको छ।
5: ट्राफिक प्रहरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई 500 रूपियाँ जरिवाना तिराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्य सहितका प्रहरी टोली शाहको निवासमै पुगेर रसिद थमाएको हो। आफ्नै निवास परिसरमै हेलमेट नलगाई मोटरसाइकल चलाएको तस्विर र भिडियो सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो। धेरै सो समय वैसाईको सहारामा हिँड्ने शाहले निवासभित्रै हेलमेट बिना बुलेट मोटरसाइकल चलाएको भिडियो उहाँका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमा पोस्ट गर्नुभएको थियो।
4: अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशको लागि जारी गरिएका 4072 पास कर्मचारीको सरूवा, अवकाश र राजीनामा पछि पनि सक्रिय रहेको पाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा भएको अध्ययनले कुल 13,815 पास मध्ये 9,000 भन्दा बढ़ी अझै सक्रिय रहेको देखाएको हो। कार्यविधि अनुसार जिम्मेवारी छाडेको 3 दिनभित्र पास फिर्ता गर्नुपर्ने नियम छ। समयमै निष्क्रिय नगर्दा दुरूपयोगको जोखिम बढ़ेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म 507 पास संकलन गरी नष्ट गर्ने प्रक्रिया शुरू गरेको छ। बाँकी पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र गर्दै प्रधानमन्त्री कार्यालयकै सक्रियतामा तत्काल सुधारका काम अघि बढ़ाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
5: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गर गहना सहित 2 जना पक्राउ परेका छन्। जुत्ता, साडी र अन्य कपड़ा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गहना फेला परेका हुन्। सामग्री युनिक कार्गोले एपेक्स लजिस्टिक मार्फत काठमाण्डुबाट अमेरिका पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले एपेक्स लजिस्टिकका संचालक एगिराज सुवेदी र युनिक कार्गोका संचालक रामप्रसाद दाहाललाई पक्राउ गरेको छ।
4: नेपाल रेड क्रस सोसाइटीले कुनै पनि तहको समितिका पदाधिकारी र सदस्यहरू राजनैतिक दल तथा दलका भातृ संगठनको पदहरूमा बहाल रहेको भए नेपाल रेड क्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ। रेड क्रसमा संलग्न स्वयंसेवक तथा कर्मचारीले रेड क्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेड क्रस सोसाइटीको विधान 2020 दल वा दलका भातृ संगठनको पदाधिकारीमा भएका व्यक्ति रेड क्रसका कुनै पनि तहमा सदस्य वा पदाधिकारी नरहने व्यवस्था छ। सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था अनुसार गर्न भनिएको छ। नेपाल रेड क्रस सोसाइटीमा राजनैतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भन्दै टिप्पणी हुने गरेको छ।
5: माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरूलाई प्रहरीले बाटोमै रोकेको छ। सड़क पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनहरू सरकारले व्यवसाय गर्न नदिएको भन्दै 11 दिनदेखि धरना दिइरहेका छन्। सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रूपमा गर्नुपर्ने, योग्यता क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभए अहिले गर्दै आएको स्वरोजगार तथा सड़क संगीत जस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारत सरकारले व्हाट्सएपको युजर नेम अर्थात प्रयोगकर्ता नाम सुविधा तत्काल लागू नगर्न मेटालाई आग्रह गरेको छ। अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ़ने जोखिम रहेको भन्दै सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्र मार्फत अनुरोध गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाम मार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने नयाँ सुविधा विश्वभर ल्याउने घोषणा गरेको थियो। गोपनीयता बढ़ाउने उद्देश्यले ल्याउन लागि यो सुविधा भारतमा भने ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने सरकारको चिन्ता छ। भारत व्हाट्सएपको सबैभन्दा ठूलो बजार हो। भारतमा 50 करोड़ भन्दा धेरै प्रयोगकर्ता छन्। पछिल्ला वर्षहरूमा साइबर ठगी तीव्र रूपमा बढ़दै गएको छ। सरकारी तथ्याङ्क अनुसार सन् 2025 भारतीय नागरिकले साइबर ठगीका कारण झण्डै 3 अर्ब अमेरिकी डलर बराबरको क्षति बिहोरेका छन्। यो सन् 2021 तुलनामा झण्डै 40 गुणा धेरै हो। मेटाले भने यो सुविधा भारतमा अझै शुरू नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार सार्वजनिक व्यक्तित्व र प्रमाणित खाताका प्रयोगकर्ता नाम पहिले नै सुरक्षित राखिएको छ, जसले नक्कली परिचय प्रयोगको जोखिम कम गर्नेछ। साथै प्रयोगकर्ता नाम प्रयोग गरे पनि व्हाट्सएप चलाउन फोन नम्बर अनिवार्य रहने र ठगी रोक्न बहुस्तरीय सुरक्षा संयन्त्र समावेश गरिएको कम्पनीले जनाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाउनुको कारण अहिलेको सरकारको हस्तक्षेप मात्रै नभएको बताउनु भएको छ। मन्त्री परिषदको आजको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले विगतका सरकारदेखि नै एन्फामा हस्तक्षेप गरेकाले फिफाले निलम्बन गरेको बताउनुभयो। विश्वकप हेर्न जाने बेला हामीलाई रोक्यो भन्ने तर्क मात्रै ठिक नहुने उहाँको भनाई छ। एन्फामा भ्रष्टाचार भएको भनेर उजुरी आएको विषयमा छानबिन भइरहेको पनि पोखरेलले बताउनुभयो। इन्फाले स्थानीय डिभिजनको कुनै पनि प्रतियोगिता नगरेको अवस्था रहेको, भ्रष्टाचार धेरै भइरहेको छ भनेर प्रश्न उठेकाले फुटबलको विकास हुन नसकेको उहाँको भनाइ छ। आउँदा दिनमा एन्फामा राजनीतिक रूपमा नियुक्ति नहुने भन्दै उहाँले अब एन्फामा राजनीतिक हस्तक्षेप रोक्ने दावी गर्नुभयो। एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन नदिने उहाँको जिकिर छ।
4: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पूर्व विजेता स्पेन र अस्ट्रिया खेल्दैछन्। अमेरिकाको लस एन्जलस रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। समूह एसको विजेता स्पेन र समूह जेको उपविजेता अस्ट्रिया बीच विश्वकपमा यो दोस्रो भेट हो। यसअघि सन् 1978 विश्वकपमा अस्ट्रियाले स्पेनलाई 2-1 हराएको थियो। समग्रमा भएका 16 खेलमध्ये स्पेनले 9 र अस्ट्रियाले 4 खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएको छ। यसैगरी भोलि बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसियाले खेल्नेछन्। समूह के र एलका उपविजेताहरूबीच विश्वकपमा यो पहिलो प्रतिस्पर्धा हो। साथै रोनाल्डो र मोड्रिचको पनि पहिलो र अन्तिम प्रतिस्पर्धा हो। अहिलेसम्म भएका 10 भेटमा पोर्चुगलले 7 र क्रोएसियाले 1 खेल जितेका छन्। भोलि नै बिहान पाउने 9 बजे स्विजरल्याण्ड र अल्जेरिया बीच खेल हुनेछ। स्विजरल्याण्ड समूह बीको विजेता र अल्जेरिया उत्कृष्ट तेस्रो टोली हुँदै नकआउट चरणमा पुगेका हुन्। विश्वकपको प्री क्वार्टर फाइनलमा अहिलेसम्म 10 टोलीको टुंगो लागिसकेको छ, जसमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे तथा मेक्सिको र इंग्ल्याण्ड बीच खेल हुने पक्का भइसकेको छ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: कर्णाली नदीमा बेपत्ता भएको मिनी बस र यात्रुको खोजीका लागि गोताखोर परिचालन, उद्धारमा कठिनाई, एकजनाको ज्यान गयो, यात्रुको संख्या अझै यकिन भएन।
5: प्रतिनिधि सभाबाट 3 महत्वपूर्ण विधेयक बहुमतले पारित, मन्त्री परिषदबाट शिक्षा 10 संशोधन नियमावली र राष्ट्रिय सदाचार नीति स्वीकृत।
4: बर्खाको बेला पानीको मुहान दूषित हुने जोखिम उच्च, स्रोतमा समस्या देखिए तत्काल ओडामा जानकारी गराउन विज्ञको सुझाव।
5: व्हाट्सएपको नयाँ सुविधामा भारत सरकारको आपत्ति। ठग गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने चिन्ता।
4: र अहिलेको सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बन नभएको सरकारका प्रवक्ता पोखरेलको दावी। विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दै।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।

0: सुर्खेतबाट कालीकोट जाँदै गरेको हाइस दैलेख खण्डको कर्णाली नदीमा खस्यो, एकजनाको ज्यान गयो, अरू यात्रीको खोजीका लागि गोथाखोर परिचालन।
1: जुम्लामा चट्याङमा परि एकजनाको मृत्यु, अरू दुईजना घाइते।
0: प्रदेश अस्पताल सुर्खेतमा विगत भन्दा उपचार पद्धतिमा सुधार, अझै व्यवस्थापनको पाटोमा ध्यान दिन सेवाग्राहीहरूको माग।
1: र विश्वकप फुटबलमा अमेरिका, इंग्ल्याण्ड र बेल्जियम अन्तिम सरणमा प्रवेश, अन्तिम सरणमा पुग्ने 10 टोलीको टुङ्गो लाग्यो।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेखमा कर्णाली नदीमा हाइस खस्ता एकजनाको ज्यान गएको छ भने अरू यात्री बेपत्ता भएका छन्। सुर्खेतबाट कालीकोट हिँडेको कर्णाली प्रदेश 02-001-1055 नम्बरको गाड़ी 11:30 बजेतिर चामुण्डा बिन्नासेनी नगरपालिका 7 कर्णाली राजमार्गको सांगेतरा स्थित कर्णाली नदीमा खसेको हो। दैलेख प्रहरीले गाडीमा 14 जना रहेको प्रारम्भिक जानकारी आएको भन्दै थप विवरण आउन बाँकी रहेको जनाएको छ। दुर्घटनामा भीड़मा अड्किएको अवस्थामा एउटा शव देखिएको भेटिएको भन्दै प्रहरीले गाड़ी र यात्रु नदीमा डुबेको भन्दै खोजी जारी रहेको जनाएको छ। गाड़ी सड़कबाट करिब 400 मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली पुगेर खोजी कार्य तीव्र बनाए पनि गाड़ी नदीको गहिराईमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन।
0: यसैबीच दुर्घटना भएको गाड़ी नदीमा डुबेको प्रहरीले जनाएको छ र यात्रुहरू 14 जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको भन्दै उनीहरूको खोजीको लागि गोथाखोर परिचालन गरिएको प्रहरीले जनाएको छ। यता जुम्लामा चट्याङमा परि हिमा गाउँपालिका 2 का 19 वर्षीय रविन्द्र रावतको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय छोटा खक्रपाटनमा एनसेल टावर नजिकै परेको चट्याङमा भेड़ा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्लाका सही चिरञ्जीवी दाहालले चट्याङ लागेर 20 वर्षीय बलबहादुर रोकाया र 35 वर्षीय जगत रोकाया घाइते भएको बताइएको छ। घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
1: कालीकोटको राजकोट नगरपालिकाले घर दैलोमा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घर दैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। नगरपालिका कोडा नम्बर 6 45 जना, 7 25 जना, 8 18 जना र 9 34 जना गरी कुल 122 जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम साईले नगरपालिकाले ग्लोबल आईएमई ब्याङ्क संघको सहकार्यमा घर दैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको बताउनु भयो। घरदैलोमा भत्ता पाएपछि ज्येष्ठ नागरिकहरू भने खुशी भएका छन्।
0: कुनै समय कर्णालीका नागरिकलाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता थियो। राम्रो उपचारका लागि नेपालगंज, काठमाडौँ लगायतका शहर पुग्नुपर्ने अवस्था थियो। आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि त उपचार गर्न धेरै समस्या थियो, तर समयसँगै कर्णालीको स्वास्थ्य सेवामा परिवर्तन आएको छ। तर बीमा गरेका कर्णाली प्रदेश अस्पताल सुर्खेतले अहिले विशेषज्ञ सेवा दिन थालेको छ। मृगौला प्रत्यारोपणसम्मका सेवा सुर्खेतमै हुने गरेको छ। तर बीमा गरेका नागरिकहरूले सहज सेवा नपाएको गुनासो गर्दै आएका छन् भने अन्य व्यवस्थापनको पाटो पनि सुधार गर्नुपर्ने उनीहरूको माग छ। यी समस्या समाधानको लागि अस्पताल प्रशासनले कसरी काम गरिरहेको छ भनेर हामीले अस्पतालका निर्देशक गणेश थापासँग कुराकानी गरेका छौं।
2: अस्पतालमा त अब हाम्रो भौतिक सुविधाको चाहिँ भवनहरूको चाहिँ प्रशस्त भयो, सम्पन्न भयो, अब भएन। अब हामीलाई ओपिडीको भवन त्यो ओपिडीमा साँगुरो भयो, त्यो भिडभाड बढी हुन्थ्यो। 50 बेडको ओपिडी भएको हुनाले अब हाम्रो चाहिँ अब यो 300 बेडको लागि क्षमताको भयो भने 5 तल्लो ओपिडी भवन पनि बन्दैछ, ठेक्का लागिसक्यो। त्यहाँ पनि समाधान होला। अब हामीलाई सबभन्दा ठुलो चाहिँ चुनौती अहिले भनेको जनशक्तिको यो, किनभने सङ्घ अन्तर्गत भएन, प्रदेश अन्तर्गत भयो। प्रदेश अन्तर्गत चाहिँ अब लोकसेवा नखुलेको एकपटक मात्रै स्थायी प्रकृतिको लागि विज्ञ डक्टरहरूको एकपटकमा लोकसेवा खुल्यो। 16-17 जना चाहिँ डक्टरहरू चाहिँ हाम्रो रिक्रुट भए, त्यहाँ अहिलेलाई चाहिँ हामी चाहिँ सबै छात्रवृत्ति करारको विशेषज्ञ डक्टरहरूमा निर्भर छौँ। हाम्रो छात्रवृत्ति करार भनेको फेरि संघ अन्तर्गत हुन्छ र संघले पठाउने हो। त्यसले गर्दाखेरि हाम्रो सबभन्दा ठुलो चुनौती भने जनशक्ति नै भयो। जनशक्ति प्रशस्त नहुने भएको, जनशक्ति पनि एउटा कुनै विभागमा एकजना मात्रै हुँदाखेरि ऊ बिदामा बस्दा अथवा कतै जाँदाखेरि सेवा अवरुद्ध भयो,
3: जनशक्तिको अभाव छ अहिले प्रदेश सरकारलाई
2: दिइराख्नु पर्यो रेगुलर। अब किनभने वर्षमा एकपटक खुल्छ नि, अब यो गत वर्ष खुल्दै खुलेन होइन, वर्ष खुल्छ खुल्दैन, त्यस हुनाले रेगुलर चाहिँ लोकसेवा खुल्नु पर्यो, जनशक्ति फलपूर्ति हुनु पर्यो। अब हाम्रो त यहाँ अहिले चाहिँ ओएनएम भएको जनशक्तिको विज्ञ डक्टरहरूको ओएनएम भएको जनशक्तिको पनि आधा मात्रै फुलफिल छ नि त, एघारौँ तह त सबै खाली छन्, अब नौ तहका आधा मात्रै जनसङ्ख्या फुलफिल छ। अब आधा जनसङ्ख्या फुलफिल भएर यता जनताको अपेक्षा अनुसार विज्ञ सेवा दिनलाई त गाह्रो हुने भयो नि त।
3: सेवाग्राहीहरूको गुनासो पनि आइराखेका हुन्छ विभिन्न सामाजिक सञ्जालहरूदेखि, अब हामीहरूसँग पनि कुरा गर्दा त्यसरी गुनासो गर्नुभएको हुन्छ, प्रदेश सरकार को सेवा प्रवाह अझै सुधारिन सकेन भनेर उहाँहरूको गुनासो चाहिँ यो जनशक्ति अभावको कारणले त्यहाँ उहाँहरूले भने अनुसार सेवा पाउन नसक्नु भएको
2: हो। एक नम्बरमा त जनशक्ति नै हो, विशेषज्ञ डक्टर नै कम भएपछि चाहिँ गुणस्तरीय सेवा अब त्यहाँ छिटो छरिटो सेवा पाउने कुरो भएन, किनभने भिडभाड बढ्ने भयो, एकजना डाक्टरले चाहिँ धेरै बिरामी हेर्नु पर्ने त भिडभाड बढ्ने भयो, पालो कुर्नु पर्ने भयो, समयमा सेवा पाउनु पाउने भएन त्यो एउटा कुरा भयो भने, अर्को कुरो चाहिँ समानुपातिक ऊ व्यवस्था पनि हुनु पर्यो कि, जस्तो चाहिँ अब यहाँ चाहिँ बिमा सेवा भन्ने छ, निशुल्क सेवा भन्छ, कसै न कसैले पैसा त तिर्नु पर्यो नि। अब बिमा सेवा भने त बिमाले पैसा हामीलाई चाहिँ बिमाले पैसा हामीले तिर्नु, हामीले सेवा दिए अनुसारको अहिले चाहिँ 50% पनि बिमा छ शोध भर्ना दिएको छैन,
3: अहिले बिमा कार्यक्रम नै त्यहाँ बिमा गरेको हामी, तर त्यहाँ बिमाबाट सुविधा पाउन अलिकति कठिनाई भइरहेको छ भनेर
2: के हुन्छ भने, बिमा गर्ने भनेको त सेवाग्राहीले चाहिँ के गरे के बुझ्नुपर्छ भने, आवश्यक परेको चाहिँ सेवाग्राहीले पनि के हुन्छ भने बिमा भनेको लट्ठी परे जस्तो होइन, मेरो 1,10,000 बुझाउन पाउनुपर्छ एक वर्ष भनेर चाहिँ बिमालाई त बिमा त दिँदैन नि त होइन, त्यस हुनाले बिमाले पनि हामीले चाहिँ सेवा दिन्छौँ, सेवा दिए बापत बिमाले त सोध भन्न त हामीलाई दिनु पर्यो, औषधि होइन, हामीले चाहिँ मान्छेले हामीले औषधि पाएनौँ बिमाको भन्छ कतिले होइन, हामीलाई पनि गाह्रो लाग्छ उहाँको गुनासो, तर के हुन्छ औषधि त हामीले उत्पादन गर्दैनौँ, बिमाले उत्पादन गरेर दिँदैन, औषधि कम्पनीले हुन्छ सप्लायरले दिन्छ, बिमाले पैसा दिएन, हामीले चाहिँ क्लेम गरेको पैसा जति, जस्तो मानौ न इक्जाम्पल, हामीले आज एउटा सेवाग्राहीलाई 1,000 औषधि दियौँ, 1,000 औषधि दिन त हामीलाई चाहिँ 10% 20% नाफाले 200 नाफा भयो होला नि त, 1,000 त बिमाले हामीलाई दिएपछि त 800 रुपियाँ हामीले चाहिँ औषधि कम्पनीलाई दिन्थ्यौँ होइन, 200 हामीले राख्थ्यौँ र फेरि उसले चाहिँ अर्को पैसा औषधि पठाइदिन्थ्यौँ त्यहाँबाट बुझ्नु, अब हामीले चाहिँ बिरामी उसलाई बिमा औषधि कम्पनीलाई चाहिँ बद्रुता दिने नसक्ने अवस्था आएपछि त्यहाँबाट उसले कसरी पठाउँछ र निशुल्क बाँड भने त पठाउँदैन औषधि कम्पनीले, सबै कुरो त्यो हुन्छ नि, बिमा त के हुन्छ नि बिमाको पनि कस्तो भइदियो भने चाहिँ अनावश्यक चाहिँ टेस्ट गराउन आउने सेवाग्राही पनि अनावश्यक जाँच गराउन आउने गर्दाखेरि चाहिँ के हुन्छ भने हामीले त गराउँदैनौँ भन्नु त मिलेन।
3: अब प्रदेश सरकारले गौरवको रूपमा त्यो प्रदेश अस्पताललाई लिइराखेका हुन्छ प्रत्येक वर्ष त्यो बजेटमा, यो वर्षको बजेटमा चाहिँ आउँदो वर्षको लागि प्रतिष्ठानको रूपमा विकास गर्नको लागि कानुनी तर्जुमा गर्ने भनेर नीतिगत रूपमै बजेटमै प्रस्तुत गरेको अवस्था छ। यो प्रतिष्ठान बनाउनको लागि अहिले प्रदेश सरकारको सामर्थ्य पुग्छ कि पुग्दैन?
2: अब प्रतिष्ठान चाहिँ अब पहिल्यैदेखि चाहिँ नीति कार्यक्रममा आएको हुनाले निरन्तरता अहिले पनि त्यो राखेको होला, नहटाएको होला होइन। अब प्रतिष्ठान बनाउँदाखेरि चाहिँ अब प्रतिष्ठान बनाउने के को लागि भन्ने हुनुपर्छ कि, पहिला उद्देश्य हुनुपर्छ, प्रतिष्ठान बनाएर जस्तो प्रदेश अस्पताललाई हाम्रो प्रदेश अस्पताल बनाइयो तर दरबन्दी ओएनएम गर्ने दरबन्दी अनुसारको चिकित्सक राख्न सके त यो लेभलको अस्पताल बनाएर मात्रै भयो नि त, भवन मात्रै खण्डहर हुन्छ त भनेर चाहिँ भोलि प्रतिष्ठान किन बनाउने भन्ने हो चाहिँ, प्रतिष्ठान बनाउँदा बनाएपछि त के हुन्छ भने खर्च त बढ्छ नि होइन, खर्च बढ्छ, प्रतिष्ठानका पदाधिकारी हुनुहुन्छन्, अफिस हुन्छन्, किनभने उनले सेवा सुविधा दिनु पर्यो, त्यो खर्च पनि एउटा बढ्छ भने सँगसँगै प्रतिष्ठानले गर्दाखेरि चाहिँ त्यसले उत्पादन पनि गर्छ त, यहाँ विज्ञ डक्टर उत्पादन गर्यो भने त्यसले खर्चलाई मात्रै तुलना गरेर भएन, त्यो कुरो त सरकारले आफ्नो आवश्यकता बोध गर्नु पर्यो, यहाँको चाहिँ विज्ञ डक्टर उत्पादन गरेर हाम्रो चाहिँ 10 जिल्लाहरूमा चाहिँ विज्ञ डक्टर जिल्लामा बसेर जनताहरूलाई विज्ञ सेवाहरू उपलब्ध गराउने, घर दैलेमै सेवा उपलब्ध गराउने उद्देश्य लिएर प्रतिष्ठान बनाउँछु र त्यो लक्ष्य लियो भने त अब खर्च र भोलि हुने फाइदा तुलना गर्यो भने त फाइदा बढिरहेछ नि त, खर्च त हुन्छ नि होइन।
0: उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतका निर्देशक गणेश थापा, भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अल्ला भने यो छोटो विश्राम। Thank you.
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल त्यसो भए आज त्यहीँ जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97468-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना,
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383-522-253 र मोबाइल नम्बर 98-85-56-455।
6: सूचना,
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 0383-524-442, मोबाइल नम्बर 98-85-40-913 र 97054-67-993।
0: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन सुने
9: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले सुर्खेतबाट कालीकोट जाँदै गरेको हाइस दैलेख खण्डको कर्णाली नदीमा खस्यो, एकजनाको ज्यान गयो, अरू यात्रीको खोजीका लागि गोताखोर परिचालन, जुम्लामा चट्याङमा परि एकजनाको मृत्यु, अरू दुईजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, पाँच वर्षदेखि अल्पत्र अवस्थामा रहेको मोगु र हुम्ला जोड्ने कर्णाली नदी माथिको दोमुखे मोटर बोट मोटरेबल पुल तत्काल निर्माण गर्न स्थानीयले माग गरेका छन्। एक वर्षभित्र पुल बनाइसक्न उनीहरूले विभागीय मन्त्री तथा सचिवलाई दवाब दिइरहेका छन्। पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अलपत्र पारेपछि भ्रष्टाचार विरूद्ध जरा अभियानका युवाहरूले कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई ध्यान आकर्षण पत्र बुझाएका छन्। मन्त्री शेरबहादुर बुढा र मन्त्रालयका सचिव अर्जुन कुमार बमलाई अभियानका संयोजक आशिष देवपुटालको नेतृत्वमा पत्र बुझाइएको हो। पटक पटक म्याद थप गर्दा समेत पुल नबनेपछि स्थानीयले शास्ति भोग्नु परेको गुनासो गरेका छन्। काम शुरू नगर्ने कम्पनीलाई तत्काल कानूनी कार्यवाही गरी स्पष्ट कार्य योजना र अधिकतम एक वर्षभित्र पुल निर्माण गर्न लिखित प्रतिबद्धता समेत माग गरिएको छ। पूर्वाधार विकास कार्यालय मुगुले दोमुख बोटर हरेबल पुल निर्माणका लागि 2078 साल मंगिर 14 गते संजीवनी निर्माण सेवा प्रणालीसँग 15,93,00,000 लागत सम्झौता गरेको थियो। अन्तिम पटक 2081 साल असोज 5 गते म्याद थप गरी निर्माण अवधि 2083 साल जेठ 30 गतेसम्म पुर्याएको भन्दै अभियानका संयोजक देवकोटाले सम्झौता भएको झण्डै 5 वर्ष पुग्न लाग्दा पनि निर्माणले सन्तोषजनक गति लिन नसकेको बताउनुभयो। युवाहरूको निरन्तर दबावपछि पूर्वाधार विकास कार्यालय मुगुले 1008 गते सार्वजनिक सूचना जारी गर्दै कम्पनीलाई 15 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। कर्णाली करिडोर हुँदै नाक्सेलाङ्गा सीमा क्षेत्रतर्फ जोडिने सम्भावित व्यापारिक तथा रणनीतिक मार्ग भएका यो दोमुखे पुललाई कर्णालीकै महत्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा हेरिएको छ।
0: सल्यानको बनगाड कुपिनी नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन भन्दै 3 महिने एडभान्स सिलाई कटाई सिप विकास तालिम दिएको छ। तालिम सफलतापूर्वक पूरा गरेको सहभागी महिलाहरूलाई नागरिकले नगरपालिकाले सिलाई मेसिन समेत वितरण गरेको छ। एडभान्स तालिममा सहभागी महिलाहरू यसअघि आधारभूत सिलाई कटाई तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका थिए। थप व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एडभान्स तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
1: बर्दियाको राजापुर नगरपालिका एक दौलतपुर र कैलालीको टीकापुर जोड्ने कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि आवत जावत गर्न स्थानीयलाई सहज भएको छ। पुल बनेसँगै वर्षौंदेखि राजापुर नगरपालिकावासीको कैलाली टीकापुर जानका लागि ढुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता समेत हटेको छ। राजापुर र टीकापुरवासीलाई सहजै आवत जावतका लागि झोलुङ्गे पुल निर्माण गरिएको हो। त्यस्तै 15,73,00,000 लागतका पुल निर्माण पूरा भएको हो। झोलुङ्गे पुल निर्माण पछि टीकापुर बजार जान सहज भएको राजापुर नगरपालिका वडा नम्बर 1 मुर्ग हवाका शान्ति सुनाले बताउनुभयो।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
10: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
11: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
10: नाक बन्द हुने समस्या,
11: नाकबाट रगत बग्ने,
10: नाकभित्र मासुको गिर्खा पलाएको,
11: घ्राण शक्ति गुम्ने,
10: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
11: कानको संक्रमण,
10: कान सुन्न गाह्रो हुने,
11: कान बज्ने समस्या,
10: चक्कर लाग्ने,
11: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
10: घाँटी दुख्ने,
11: आवाज बन्द हुने,
10: निल्न गाह्रो हुने,
11: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
10: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1936 र 98-488-966।
4: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। डिभिजन वन कार्यालय बाँकेले चालू आर्थिक वर्षमा विभिन्न प्रजातिका 6,78,000 भन्दा बढ़ी बिरूवा उत्पादन गरेको जनाएको छ। डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताले चालू आर्थिक वर्षमा विभिन्न प्रजातिका 6,78,172 बिरूवा उत्पादन गरिएको बताउनुभयो। एक वर्षीय तर्फ 5,88,872 र बहुवर्षीय तर्फ 89,300 गरी कुल 6,78,172 बिरूवा उत्पादन गरिएको उहाँको भनाइ रहेको छ।
0: बाँकेमा पर्याप्त वर्षा नहुँदा यो वर्ष धान रोपाईमा ढिलाइ भएपछि दुई दिनको पानीले किसानलाई के राहत भएको छ। बाँकेका भूभाग केही भूभागमा सिक्ता सिचाई र भूमिगत पानीको प्रयोग भई रोपाई गरे पनि अधिकांश किसानहरूले गर्न सकेका छैनन्। आकाशे पानी परेपछि दुई दिन यता करिब 10% रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताउनुभयो।
1: हेरी खबरमा अब लागौं खेल खबरतर्फ। फिफा विश्वकप 2026 को आयोजक अमेरिकाले बोस्निया हर्जेगोभिनालाई 2-0 गोल अन्तरले पराजित गर्दै अन्तिम सोह्रमा स्थान सुरक्षित गरेको छ। गोलकर्ता फोलारिन बालोगुनले रातो कार्ड पाएर मैदान छाडे पनि घरेलु टोली अमेरिकाले राम्रो प्रदर्शन गर्दा जीत दर्ता गर्यो। 45 मिनटमा बालोगुनले गरेको प्रहार गोलमा परिणत भएपछि पहिलो हाफमा अमेरिकाले 1-0 को अग्रता बनायो। खेलको 64 मिनटमा टारिफ मुहारे मोभिजलाई फाउल हानेको कारण रेफ्रीले बालोगुनलाई सिधै रातो कार्ड दिएपछि अमेरिका 10 जनामा समेटिए पनि बोस्निया हर्जेगोभिनाले यसको फाइदा उठाउन सकेन। यस्तै बेल्जियम अमेरिका क्वार्टर फाइनलमा प्रवेशका लागि जुलाई 6 बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले भने सेनेगललाई 3-2 हराउँदै अन्तिम 16 प्रवेश गरेको हो। रोमाञ्चक खेलमा 2 गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम 16 पुग्न असफल रहेको छ।
0: स्पेन समूह यसको विजेता र अस्ट्रिया समूह जेको उपविजेताको रूपमा नकआउटमा पुगेको छ। सन् 2010 विजेता स्पेन र अस्ट्रिया बीच विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै दुई टोली बीच अन्तर्राष्ट्रिय फुटबलमा 16 पटक प्रतिस्पर्धा भएको छ। यसमा स्पेन 9 र अस्ट्रियाले चार खेल जितेको छ भने तीन खेल बराबरीमा रोकेका छन्। भोलि बिहान पाउने पाँच बजे पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुने भएको छ। यस्तै दुई टोली बीच अहिलेसम्म दश पटक प्रतिस्पर्धा भएकोमा पोर्चुगल सात र क्रोएसिया एक खेलमा विजय भएको छ भने एक खेल बराबरीमै सकिएको छ। यस्तै पाउने नौ बजे भोलि बिहान स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: सुर्खेतबाट कालीकोट जाँदै गरेको हाइस दैलेखण्डको कर्णाली नदीमा खसै एकजनाको ज्यान गयो। अरू यात्रीको खोजीका लागि गोताखोर परिचालन।
1: जुम्लामा चट्याङमा परि एकजनाको मृत्यु, अरू दुईजना घाइते।
0: प्रदेश अस्पताल सुर्खेतमा विगत भन्दा सुधार, अझै व्यवस्थापन पाटोमा ध्यान दिन सेवा गराएको माग।
1: र विश्व कप फुटबलमा अमेरिका, इंल्याण्ड र बेल्जियम अन्तिम सोह्रमा प्रवेश। अन्तिम सोह्र पुग्ने दश टोलीको टुङ्गो लाग्यो। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
5: के तपाईको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
5: यही असार 20 गते तेस्रो शनिबारका दिन
6: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
5: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: भर्ना खुल्यो
11: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
11: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैंक जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: प्रदूषण नियन्त्रण स्वास्थ्यको आधार, धुवा धुलो त्यागौ, सफा हावामा सास फेरौं, स्वास्थ्य स्वस्थ, स्वस्थ वायु स्वस्थ जीवन, प्लास्टिक प्रयोग बन्द गरौं, वातावरणलाई स्वच्छ राखौं, प्लास्टिक जन्य प्रदूषण निर्मल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं, नदी नाला सफा राखौं, भविष्यलाई सुरक्षित बनाऊ।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
3: भर्ना खुल्यो,
2: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र
1: वायु स्वस्थ जीवन, प्लास्टिक प्रयोग बन्द गरौं, वातावरणलाई स्वच्छ राखौं, प्लास्टिक जन्य प्रदूषण निर्मल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं, नदी नाला

0: काले री इन्ट्रान्स को फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
0: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
2: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम र मूल्य: अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: रेडियो भेरी एफएम।

0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858517115
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मणिकमुनि सुर्खेत फोन नम्बर 0385211179 मोबाइल नम्बर 9858054899 र 9769044443
3: सूचना
4: यही असार 20 गते तेस्रो शनिबारको दिन
5: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 0385219887 र मोबाइल 9858506696
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
9: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
8: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
8: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
9: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
8: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि
8: हो त्यही गएर
9: सूर्जन रोकाईलाई भेट
8: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
9: लटिपिराग फोन नम्बर 9820 29 93 48 9820 29
6: 9348।
10: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबीपीएस सम्मको स्पीड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
11: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Extreme Energy Drink.
1: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही असार 20 गते तेस्रो शनिबारका दिन
2: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0385241414, मोबाइल 9858519960 र 9760
4: रेडियो भेरी एफएम
5: मा सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: सुर्खेतबाट कालीकोटका लागि छुटेको यात्रुवाहक गाडी दैलेखको सांकेताडाबाट कडाली नदीमा खस्ता, चालक सहित 10 जना भन्दा बढ़ी बेपत्ता भएका छन्। कडाली प्रदेशको बुलबुली यातायातको गाडी कडाली राजमार्गबाट करिब 400 मिटर तल नदीमा खसेर पूर्ण रूपमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ, तर नदीको तीव्र बहाव र गाडी पूर्ण रूपमा डुबेका कारण उद्धार कार्य कठिन बनेको छ। प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
7: सशस्त्र नेपाल प्रहरी होइन स्थानीय समुदाय सबैको त्यो उद्धारको टोली चाहिँ पुगेका छ। अब एकजना चाहिँ मृत अवस्थाको भेटिएर उहाँलाई चाहिँ उसमा सड़कमा ल्याएको छ। अब एकदमै अप्ठ्यारो 400 मिटर जस्तो तल छ, अनि त्यो गाडी चाहिँ नदीभित्र छ क्या हजुर, अनि नदी पनि बढेको अवस्था छ र त्यो गाडी मा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेका छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा, त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेका छ। अब त्यो 10 भन्दा माथि नै हुन सक्छ। अनि यो गाडी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाडीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भीरमा अलिअलि भेटिएको छ, त्यो बाहेक अरू सबै गाडी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाडीहरू पनि।
6: अन्तर प्रदेश सार्वजनिक यातायातमा 2% भाडा घटाइएको छ। घटेको भाडा दर आजदेखि दुई वा दुई भन्दा बढ़ी प्रदेश जोड्ने राष्ट्रिय रूटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू भएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य घटेसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा 2% घटाउने निर्णय गरेको हो। विभागका अनुसार डिजेलको मूल्य घटेपछि भाडा दर पुनः समायोजन गरिएको हो। विभागले यसअघि इन्धन महँगिदा यात्रुवाहक र मालवाहक सवारीको भाडा 5% बढ़ाइएको थियो। अहिले इन्धन सस्तो भएपछि त्यसलाई समेत ध्यानमा राखेर 2% भाडा घटाइएको जनाएको छ। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी पहाड़ी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा 2% भाड़ा घट्नेछ। सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ। यस्तै गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरी का 8 प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को सरूआ गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
8: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रीमेन्ट अण्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेशनल जुरिस्ट्रिक्सन, छोटकरीमा बीबीएनजी भन्छ, यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरवा गर्ने, अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने, अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को संचार मन्त्रालय गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने, अर्को पनि संचार मन्त्रालयकै छ। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने, अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
6: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले संसदमा पटक पटक उठाएका विषयलाई व्यवस्था गरेको भन्दै विरोध जनाएका छन्। आज बैठक शुरू हुनासाथ विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर सीमा समस्या लगायत विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै विरोध जनाएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले सरकारले कानून शासन र सुशासनको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो। वहाँले राहदानी छपाई खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएकाले त्यसको निष्पक्ष पारदर्शी र कानून अनुसार छानबिन हुनुपर्ने माग गर्नुभयो।
9: पासपोर्ट प्रकरणको जरा समय पुगेर निष्पक्ष अनुसन्धान होस्, हिजोका प्रधानमन्त्री वा परराष्ट्र मन्त्री जोसुकै दोषी ठरिए पनि कार्यवाही होस्, हाम्रो साथ रहनेछ। तर बाहिर सुशासनको सल्लाहकारहरूको आधारमा प्रधानमन्त्री कार्यालयबाट विगतका ओम्नी जस्तै अरम्भ काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।
6: यसैबीच प्रतिनिधि सभाले आज 3 महत्वपूर्ण विधेयक बहुमतले पारित गरेको छ। बैठकले सहकारी पहिलो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरेको हो। विधेयकहरू दफादार छलफलपछि बहुमतले पारित भएको हो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी मगरले सम्पत्ति शुद्धिकरण अनुसन्धानलाई थप प्रभावकारी बनाउन कानूनी व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो। बजेटलाई लिएर उत्पन्न विवादका कारण मध्य प्रदेश सभाको बैठक फेरि अवरूद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र जनमत पार्टीले बजेट संशोधनको माग गर्दै आज पनि बैठक चल्न नदिएपछि सभामुखले बैठक अनिश्चित समयका लागि स्थगित गर्नुभयो। बैठक शुरू हुनसाथ जनमत पार्टीका सांसद संजय कुमार यादवले सरकारले 1 करोड़ रूपैयाँका साना साना योजनामा बजेट बाँडेर संहिताको मर्म कमजोर बनाएको आरोप लगाउनुभयो।
10: यसो हेर्दाखेरि 1,66,00,00,000 अहिले 2-3 मन्त्रालय भन्दा बढ़ीको बजेट छ। अहिले हामीले समानुपातिक हिसाबले सबै जिल्लामा सबै पालिकामा बजेट विनियोजन भएन भनेर जुन भन्दैछौ, यसले त झन् डिफरेन्सेस ल्याउँछ। 1,66,00,000,000 तपाईँले रेड रुकमा हुँदै नभएको योजना टेन्डर गरिदिएपछि यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्रलाई, यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ। तपाईँले यो संहितालाई समाप्त पार्ने षड्यन्त्र कहाँबाट तपाईँले शुरू गर्नुभयो?
6: अहिले देशका धेरै स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भूभागमा आज राति पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका पहाड़ी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै वरिष्ठ मौसमविद वरूण पौडेल भन्नुहुन्छ।
11: यो पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ, पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्रमा, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षासम्म भएको छ। विशेष गरी कञ्चनपुर एरिया, कैलाली क्षेत्र चाहिँ 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ। अन्यत्र चाहिँ पहाड़ी भूभागमा मध्यमदेखि भारी वर्षा छ। त्यस्तै चाहिँ हाम्रो यो कपिलवस्तुमा 118 मिलिमिटरसम्म वर्षा भएको छ। अन्यत्र चाहिँ हल्कादेखि मध्यम वर्षा छ। त्यो भावनाले अब मनसुन चाहिँ देशभरि फैलिएको अवस्था छ। त्यो भएर विशेष गरेर बेलुकाको समयमा चाहिँ वर्षा आउन सक्ने देखिन्छ। तर त्यस्तो ठुलो चाहिँ पहाड़ी भूभागमा लगातारको झरी अथवा त्यस्तो खालको चाहिँ ठ्याक्क देख्दैन। अब अर्को हप्ताबाट फेरि मनसुन चाहिँ अलिक केही सक्रिय हुन सक्छ।
6: यसैबीच आज एक घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढ़ी 8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाण्डु सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। उता वर्षा अघि तराईमा गर्मी भने कायम रहेको छ। आज दिउँसो वर्षाको वीरगंजमा सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। यसैबीच सुक्खा पहिरोका कारण अवरूद्ध भएको मुगलिङ नारायणगढ सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। चितवनको जलबिरी क्षेत्रमा खसेको पहिरो डोजरको सहायताले हटाएपछि सड़क दुवैतर्फबाट सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किवमा रातभर व्यापक ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा 18 जनाको मृत्यु भएको छ, 90 जना घाइते भएका छन्। आक्रमणपछि भोलि किवमा शोक दिवस घोषणा गरिएको छ। आक्रमणमा एम्बुलेन्स सेवा केन्द्र, आवासीय भवन र अन्य नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। अब खेल खबर। विश्वकप फुटबलको नकआउट चरणको खेलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकामा हुनेछ। स्पेन समूह एचको विजेता र अस्ट्रिया समूह जेको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह केको उपविजेता र क्रोएसिया समूह एलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 9:45 स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। अहिलेसम्म 10 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्।
5: राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित।
12: पहिलेदेखि नदीको विभाग छुट्याएछ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता ढुलोतिर पनि डुबाउनु हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
5: पुल पूरा लम्बाईमै बनाउन स्थानीयको माग, रिपोर्टसँगै लागू औषध ऐन समय सापेक्ष बनाउनु पर्ने माग बढ्दो, संवाद श्रृंखला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
14: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीको सिद्निया घाटमा निर्माणाधीन पुल पूरा लम्बाईमा निर्माण गर्न स्थानीयवासीले माग गरेका छन्। पुल अधूरो छाडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जंगामा बाँध बनाउन नदिने उनीहरूले चेतावनी दिएका छन्।
16: बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदीको सिदनिया घाटमा निर्माणाधीन राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। शुरूमा 1140 मिटर लामो पुल बनाउने योजना भए पनि अहिले 700 मिटर मात्रै निर्माण भइरहेकाले बाँकी भागमा पुलको सट्टा बाँध बनाउन खोजिएको उनीहरूको आरोप छ। निर्माण स्थलमै पत्रकार सम्मेलन गर्दै स्थानीय जनप्रतिनिधि र सरकारवालाले मूल डिजाइन अनुसार नै पूरा लम्बाईमै पुल निर्माण गर्न सरकारसँग माग उनीहरूले पुल अधूरो छोडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जग्गामा बाँध बनाउन नदिने चेतावनी समेत दिएका छन्।
12: पहिलेदेखि नदीको विभाग छुटाएछ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ, उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडुवातिर पनि डुबाउनुहुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
16: नेपालगंजलाई राप्ती सोनारी हुँदै पूर्व पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक सड़कका रूपमा यो पुलको महत्व बढ़दै गएको अवस्थामा पुलको लम्बाई घटाउनु उचित निर्णय नभएको उहाँको भनाइ छ।
17: यति बेलाको चाहिँ हुलाकी सड़कको कार्यालयले चाहिँ टिप्पणी गरेको चाहिँ 1140 मिटरको यो पुलको चाहिँ टिप्पणी उठाएको हो। यहाँ मात्र यो रोडलाई चाहिँ अहिले हुलाकी राजमार्गको रूपमा जोडिसकेपछि र यो सानो पुलले अहिले पनि 700 मिटरको पुलले चाहिँ यसलाई फ्याँक्न सक्दैन, किन हामीले यहाँ बाढी पटक पटक बाढी आउँदा हामीले प्रत्यक्ष रूपमा चाहिँ यसको अनुभूति गरेका छौँ।
16: स्थानीयवासीका अनुसार पुलको सट्टा बाँध निर्माण गरिए वर्षायाममा पानीको प्राकृतिक बहाव अवरूद्ध हुने, खेतीयोग्य जमिन डुबानमा पर्ने र डुडुवा तथा राप्ती सुनारी क्षेत्रमा बाढ़ीको जोखिम अझ बढ़ने स्थानीयहरू बताउँछन्।
18: एक त राप्तीले पूरा नम्बरी जग्गा काटेर ध्वस्त त्यस्तै बनाइसक्यो, अब जस्तै ड्याम बाँधिन्छ भने त्यो गाउँ पनि ध्वस्त हुन्छ, पुरै गाउँै खतम हुन्छ।
16: राप्ती सुनारी गाउँपालिका 6 का वडाध्यक्ष लवराज खरेलले 2071 र 1974 सालको विनाशकारी बाढ़ी स्मरण गर्दै दीर्घकालीन समाधानका लागि पूरा लम्बाईको पुल नै आवश्यक रहेको बताउनु भएको छ।
19: 71 र 74 को बाढ़ी हेरेका छौँ हामीले, ड्यामले गर्दाखेरि पानी थुनिएर खल्ला टपरी बस्तीमा ढलैया गुल्मीका बस्तीहरूमा काखमा बच्चा बोकेर निरही भएर बाबामाहरूले सम्पत्ति बगेको निरही भएर हेरिरहेको अवस्था छ। त्यो कहारी लाग्दो दृश्य आज पनि कुरा गर्दै गर्दा आँखामा झल्किन्छ। सम्बन्धित निकायले यहाँको जनताको आवाजलाई एकदमै आत्मसात गर्दै यो पुललाई 420 मिटर थप दिएदेखि हामी यो क्षेत्रकै यो भूगोलकै सबै वासीहरू आभारी हुन्थ्यौं।
16: करिब 3 वर्ष अघि शुरू भएको यो पुल निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ। हाल करिब 1 अर्ब 19 करोड़ रूपियाँ लागतमा 700 मिटर पुल निर्माण भइरहेको छ, तर स्थानीय भने पुलको लम्बाई नबढ़ाइए समस्या समाधान नहुने र भविष्यमा बाढ़ी र डुबानको जोखिम झन बढ़ने अडानमा छन्। निशु जोशी, CIN, रेडियो कृष्णसार, नेपालगंज, बाँकी।
5: तपाईं सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 50 वर्ष पुरानो लागू औषध ऐन संशोधनको माग बढ्दै
20: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं, तपाईहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
5: विज्ञको सुझाव समेट्दै संशोधन गरिने सांसदको प्रतिबद्धता संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
22: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
23: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा लागू औषध नियन्त्रण सम्बन्धी उपलब्ध कानून र कार्यान्वयनको अवस्था सुधारका लागि विभिन्न संसदीय समिति र राजनैतिक दलमा आबद्ध सांसदहरूको प्रतिबद्धता तथा विचारबारे छलफल गर्दैछौं
24: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432 जसमा पुरूष 121,692 अर्थात 93.7% 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो म्यानेजरहरूबाट अब हामी सुन्न सुरु गर्छौं
25: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद
20: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं
24: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो अब हजुरले
20: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु त्यसमा तपाईँहरूका लागि सहयोग गर तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ यो महत्वपूर्ण छ यो आवश्यकता छ पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यही टुङ्गो छु धन्यवाद
24: धन्यवाद नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि
26: मेरो नाम मनमाया विश्वकर्मा म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो धेरै महत्वपूर्ण विषय छ थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा त रहेछ र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ त्यो पनि मैले थाहा पाएँ अहिले अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ समातिएका छन्।
24: समिति र संसदमा हजुरले यो कुरा चाहिँ
26: यो कुरा म सशक्त रूपमा उठाउनेछु र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
24: माननीय बलावती शर्मा,
1: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ कहाँ के गर्नुपर्छ। तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अहिले बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरुयोजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो। पुनर्स्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यस्तो यो गर्नु हुँदैन हामीले भन्नु त पर्यो, यो लागु औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस् धन्यवाद।
2: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य। यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु।
3: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव। जो यहाँ जो ल छ त्यसको बारेमा आई डी नो द्याट यस्तो पुरानो अब सो 50 इयर्स ह्याभ पास्ड एन्ड नथिङ ह्याज ह्यापन न्यू आई सो द्याट्स अ भेरी सकिङ थिङ फर मी।
24: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
3: यो 2 महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यज्यू धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस,
24: दुईपटक कुरा उठाइसक्नु भयो
3: दुईचोटि। यसको बारेमा फिल कसकसले गर्छ होला एउटा डाक्टरले, एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन, बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
4: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती, अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है, गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, के अरे आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो। त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिन चाहिँ ठिकै छ होइन, त्यतातिर चाहिँ सोचौ। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौँ भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौँ। पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि, लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी। तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ। धन्यवाद।
5: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्दा 10 जना भन्दा बढ़ी बेपत्ता, खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाइ छ। पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने मौसमविदको चेतावनी छ। अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घटेको छ। राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत भएको छ भने गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त गरेको छ। विपक्षीको संसदमा विरोध कायमै छ। एकै दिन तीन महत्वपूर्ण विधेयक पारित भएको छ। बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध भएको छ। बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। भोलि पोर्चुगल र क्रोएसिया आमने सामने हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56606।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
8: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही असार 20 गते तेस्रो शनिबारका दिन
8: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: र हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-714, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-966।
3: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, किनकि गर्ने गर्ने मलाई दिक्दार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 4 80 44 6 31।
4: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक, कृषि समूह, सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
0: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
2: इच्छुक कृषक, कृषि समूह, सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
2: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाउ।
0: स्वस्थ माटो, स्वस्थ जीवन। अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ। पानी स्रोत सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ। सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुखेद्वारा जनहितमा जारी सन्देश।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: सूचना
2: सिटिभिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98584519 र 98584715।
4: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: हाल्नु लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
2: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-551-960 98-481-1936 र 98-488-966
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: रेडियो भेरी एफएम
6: रुसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
7: विनिता दाहालबाट समाचार सुन्नुहोस् भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने शपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन् भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेवमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन् त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं त्यसमा एक किशोरी पनि छन् बीबीसीकी सारा रेन्सफोर्डको भनाई यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री शर्माले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
6: सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोराले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3रो साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
8: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ़ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो 77 जिल्लामा 753 वटै पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
6: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन्, उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
8: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौं र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने अवश्य बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
6: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
8: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
6: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
8: विगत यसमा हामीले चाहिँ जे जति कानुनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
9: अब अर्को चाहिँ एकातिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोजे जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराखेका देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
8: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि संचार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साबिकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढ़िराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढ़ाइन्छ।
9: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
8: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्, अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाईको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नाप जाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
9: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
8: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
10: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तिनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अरियालले बताए।
11: सबै एप्सहरूमा होइन, पेड भर्जनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि चिठी पत्रहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता फ्री एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ, त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको।
10: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
12: सकेसम्म थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल फेरि गाह्रो पनि छैन। एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ। तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ। सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन, जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
10: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अरियाल भन्छन्,
11: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमा पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
10: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, रूसी सेनाले गैराती युक्रेनको राजधानी किएवमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई किएवका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या, मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
7: किएव शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टा पछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको किएवको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
10: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्स को फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950। डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
0: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
0: डिभिजन वन कार्यालय सुर्खेत।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन।

0: एक चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन बुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: रेडियो भेरी एफएम

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045। सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
2: बीबीए प्रथम सेमेस्टर सिम्याक परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही अषाढ 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
4: प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98-580-50-632 98-580-53-515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ। सूचना। वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: रेडियो भेरी एफएम

0: सूचना
1: यही असार 20 गते तेस्रो शनिवारको दिन
2: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: लकी राग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: सूचना
9: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपाट जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
9: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
10: रेडियो भेरी FM।

0: बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिन यसै बाइजना भया
1: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पड्डो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
7: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43।
3: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज
1: र त्यसका कारणले ती व्यवहार सारा नारीले गर्ने, नारीलाई कत्रो आपत्ति र विपत्ति, सबभन्दा जब पछि सुत्ने उनीहरू नै हुन्, सबभन्दा पहिला उठ्ने उनीहरू नै हुन्, मन पर्यो उनलाई छुट्ने, ल हो भयो त्यस्तो पो थियो त नहोस् त्यस्तो। र नारीहरूमाथि ठुलो प्रकारले घाटा थियो, ठुलो बाधा थियो, अहिले सुधार भएको छ, हुँदै जाओस्, यो राम्रै कुरा हो। अब नारीहरूका उपरमा भगवानले बनाएको हात हेर्नुहोस् कति नरम छ, ती हात सधैँ घाँस काट्ने र दाउरा खोज्ने र भात पकाउने र भाँडा मान्ने हात हेर्नुहोस् कति नरम छ, ती हातले भगवानले खटाइदिनु भएको छ, तिमी नरम काम गर, कति राम्रा हात छन् ती। ती छोरा मान्छेको उफ्सेर नगरेको तास पेटिए होला, अरू केही गरे होइनन्, ती हात गङ्ग परेका छन् बर्गा जरा जस्ता, चुरा लाउनु पर्यो, कत्र कत्र जाँदो छोरा मान्छे हात। अब त्यस्तो, अब अर्को प्रकारको कुरा नारीहरूलाई ठुलो बाधा थियो, ठुलो समस्या पनि थियो, बच्चा पैदा गर्नु कठिन कम होइन, ती बच्चाहरू सारा सम्पूर्ण हुर्काउनु, त्यसलाई पाउनु, 11 दिनसम्म जब त्यो कठिन यात्रामा बस्नु, त्यही बेलामा बच्चा पैदा गरिसकेपछि फेरि त्यसको लागि मातामा पाल्नु पोष्ण गर्नु, दिनभरि आमा थाकेर आउनु, काम गर्नु, बच्चा बिरामी भएर घरमा सुत्नु, रातभरि बच्चाले झुँडेर सुत्न नदिनु, कत्रो आपत्ति। रातभरि त्यो बाउ चाहिँ जब फुवा सुत्छ र भोलिपल्ट बिहान उज्यालो भएर के भन्छ, यसका आमा छोराले आज रातभरि सुत्न दिएनन् है मलाई, भोलिबाट अन्तै जा भन्छ, औय हजुर दुध त छैन भाइ, हो हल्लाउनु सक्दै सक्दैन, त्यो लट्ठु उठे अझ उही पो रिसाउँछ, ल भोलिपल्ट बिहान फेरि पैसा कमाएर ल्याएपछि मेरो छोरो भन्छ त्यही, आमा नाम गयो कता गयो कता गयो, यस्तो पो थियो त महाराज। यसै कारणले गर्दाखेरिमा यी सारा सम्पूर्ण नारीहरूमा दुःख तक्लिए, आपत्ति र विपत्ति र कष्ट र संकट थिए, तर यी दूर भएर जाउन्। तर अर्को कुरा, सम्मान पनि त छनी छन् त, बन्दोबस्त उहाँले कति दुःख र तक्लिफ गरेर ल्याएछ, ल लाऊ भन्यो घर लप्पै बुझाइदियो, यति हो बुढा यसपालिको भन्नेवाला हजुर, त्यस्तो विधि छ नि अनि के जसका नि त्यही हाम्रै यस्तै टक्रे टुक्रो लगेर बुझाउने गरे। र अब त्यसकारणले गर्दाखेरि यति हो भन्छ अझ उही कहिन बाघ। यही प्रकार सारा सम्पूर्ण खेतीपातीको सारा बुझाउने हुयो, भएको सम्पत्ति सारा सम्पूर्ण हुयो बुझाउने, सारा सम्पूर्णलाई दिने उसैलाई हो महाराज। नारीहरू घरमा बसी बसी जब सन्ध्या गर्न त पाछन्, समान अधिकार पनि भनेका छन्, अंश दिने पनि भनेका छन्, देलान जस्तो त लागेको छैन मलाई, ल दिएछन् भने लिनु, तर देलान जस्तो चाहिँ लाग्दैन, दिएछन् भने लिनु राम्रै हुन्छ। र अब त्यहाँदेखि उपरान्त गरेर आफ्नो घर गृहमा बस्नु, सरसफाई राख्नु, आफ्नो परिवारको सरसफाई गर्नु, आफ्नो पतिदेवको रक्षा गर्नु, आफ्नो जान परिवारको रक्षा गर्नु, यही हो नारी धर्म, नारीले अस्मिता माथिको रक्षा गर्नु, स्वतन्त्र भएर हिँड्दाखेरिमा सम्पूर्ण विषयमा स्वतन्त्र हुँदा नारीलाई ठूलो घाटा हुन सक्छ, मनलाग्दी गर्नलाई नारीहरू भनेदेखि समाप्ति हुन्छ जे पनि बोल्छ, अब त्यसको जब अस्मिता समाप्ति हुन्छ त्यसलाई बौलाइमा परिणत हुन्छ, ठूलो घाटा हुन्छ उसको जीवनमा। त्यसकारणले नारीहरू अत्यन्त सजग तरिकाले पनि रहनुपर्छ। त्यसपछिबाट नारीहरूको बारेमा प्रमाण गर्दाखेरिमा जब सम्मान त

देने वाली संपत्ति श्रीमती को संपत्ति पति पतिले नाम कमाएपछि त्यसै प्राप्त ल हेर्नुस् कत्रो सम्मान छ ल आज मेरो पति सुविधार भयो अरे भनेपछि यहाँ सुविधार रिसाए त्यसै पिटी न परट लेब्न राइट कोही जामदार नि भने कोही सुविधार नि भने कोही लप्टन नि भए रे भने कोही डिएसपी नि भए रे भने दैवहरी कोही सभापति नि भए भने छन् कोही मन्त्री नि पनि भए भन्न थालिया छन् अनुमरण गतिका त्यही हो के गर त्यस्तै हो कपुरी गति नै छैन मास्टर नि भए भन्छन् कोही ल भयो अब श्रीमानको नामले श्रीमतीलाई आउँछ नाम श्रीमतीको नामले श्रीमानलाई आउँदैन श्रीमान नै सभापति भयो भने श्रीमती सभापति भइन् सभापति नै भइन् श्रीमती नै सभापति भयो भने श्रीमान सभापते मिल्छ त त्यो डिएसपी मिल्ला त्यो सुविधार भयो श्रीमती नै सुविधार रे त्यो भयो त त्यो बुढोलाई यसै कारणले मिल्दैन है त्यस कारणले नारी नै सर्वोपरि नारी सम्मानित भगवान नारायण वासुदेव परमात्मा परमेश्वरको पालैबाट निर्णय गरेका छ हामीले त नारीलाई यति सम्मान गरेका छ बेनले लक्ष्मी नमनिकन नारायण नमन्ने लक्ष्मी नारायण राधा नमनिकन कृष्ण नमन्ने राधा कृष्ण उमा नमनि महेश्वर नमन्ने उमा महेश्वर सीता नमनिकन राम नमन्ने सीताराम यहाँभन्दा सम्मान गरिदिए समानुपातिक बराबर अधिकार प्राप्त हुन्छ भनेका छन् भन्न त बराबर हुने भएदेखि उनीहरू पनि कमाएर ल्याउन दिन विदेश गएर ल्याउने बेला पाँचवटा पैसा ल्याउनु छैन श्रीमतीको खान खर्च खाएर बस्नु भन्दा बरु मर्न जान्थे अह बरु अन्त दिने बुढोलाई दिन् खाइदिन्छौ माखिदिन्छौ भनेर मरिगयो नि दिन्ने भैँसी पैसा तिर्नु पऱ्यो ल्याएन भने मर्ला दिन् खाने बेला उयो खाने चल्दा गरेको छ यस्तो नि तर पतिलाई नि माया गर्ने देवता सम्झाउनु भने छ परमेश्वर भन्नु देवतालाई भने छ अहिले हालको देवता अब 5:30 बजेपछि मुन्टा भएर पर्दै आउला नि उताबाट एउटा घोडा जुत्ता एउटा घोडा मोजा लाएर हल्लाउँदै उताबाट धुलाम मेरो फुलै भएर ढोकाभित्र पहला पर्नु झ्यालतिर ड्याङ्का ड्याङ त्यस्तो छ देवता के गर्ने त्यस्तालाई नि परमेश्वर भन्नु परिगयो यही हो महाराज परीक्षित यस्तो छ संसार त्यसैले यहाँहरू सबैले गम्भीर भएर सोच्नुहोस् नारी पुरुषको सेवा पुरुषका प्रतिमा श्रद्धा सद्भाव प्रेम आफ्नै पत्नीलाई पुरुषले पनि सम्मान मर्यादा ग्रहण गर्नै पर्ने दाम्पत्य जीवन सुखमयका लागि तयारी हुन सकोस् सबै एक आपसमा सौभाद्र प्रेममा आचलगाँठो बाँधियोस् यही नर और नारीको काम हो महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको माध्यमबाट सप्तम स्कन्द 15 अध्यायसम्मको व्याख्या पूर्ण गरी बक्छु र अब बाँकी अंश तपाईँ के सुन्नुहुन्छ भनेर नारी प्रधर्मको वर्णन र आचार संहिताको विषयमा प्रमाण गरी बक्छु भन्ने सम्मको कथा

अवयो श्रीमत भागवत महापुराण को अष्टम स्कंद को पहलो अध्याय कथी कथा को वर्णन विस्तार गरिंच बने संकित मान महाराज परीक्षित पर सुखदेव स्वामी ले बतावनो भयो। अव श्रीमत भागवत महापुराण अंतर्गत अष्टम स्कंद आज्ञा गरी भक्षण चौम नमो भगवते वासुदेवाय राजोवाच। स्वयंभू वंशीय गुरु वंशयुत विस्तरात स्मृत यत्र विश्वसृजा सृगे मनोनन्य वदश्वन। अव सप्तम स्कंद का वर्णन याले सुन्न वो सप्तम स्कंद का वर्णन में अब अष्टम स्कंद में तपाई के सुन्न चाहनुहुन्छ भन्दाखेरि अष्टम स्कंद को वर्णन आज्ञा गरी भक्षण चलाउत महाराज परीक्षित सब भन्दा पहिला स्वयंभव आदि गरिएका चौदह मनु को वर्णन। पहिला स्वयंभव नामको मनु, दोस्रो स्वारोचित नाम गरेका मनु, तेस्रो उत्तम नाम गरेका मनु, चारौं तामस नाम गरेको मनु। जुन मनुका पालामा भगवानको हरि अवतार थियो जसले ग्रहका मुखमा परेको गजेन्द्र मुक्ति बनाउनुभयो भन्दा ग्रह भनेको को हो, गजेन्द्र भनेको को हो? ग्रह र गजेन्द्रको वर्णनमा सुन्न पाऊ प्रभु भनेको राजा परीक्षित बडो नम्र निवेदन गर्दै हुनुहुन्छ भन्ने समनको कथा हे सद्यबाट सुन्नुभयो महाराज परीक्षित। श्रीमद भागवत महापुराणको अहिले अष्टम स्कंद अंतर्गत राजा परीक्षित सुखदेव बताउनुहुन्छ। पहिलो स्वयंभव नामको मनु, दोस्रो स्वारुचि, तेस्रो उत्तम र चारौं तामस मनुका पालामा भगवानको हरि अवतार थियो जसले ग्रहका मुखमा गजेन्द्रलाई मुक्ति बनाउनु भयो भन्दा ग्रह भनेको को हो, गजेन्द्र भनेको को हो भनेर सोधिएको प्रश्नमा एउटा त्रिकुटाचल नामको पहाडमा बस्ने हात्ती रहेछ। सारा जनावरका साथमा हात्तीको राजा गजेन्द्र अहिले शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै निस्कियो र अहिले तलावमा गएर जलपान गर्न भनेर लागेको थियो। त्यसै बेलामा डरलाग्दो प्रकारको हात्तीलाई पक्राउ गर्यो गोहीले। त्यो गोहीको र हात्तीको लडाईँ भयो महाराज। आखिरमा गोही र हात्तीको लडाईँ भइसकेपछि अन्ततो गत्वा त्यो गोही र हात्तीको लडाईँमा गोहीले जित्न सकेन, हात्तीले जित्न पनि सकेन र त्यो गोही र हात्तीमा जब आखिरमा भगवान नारायण वासुदेवको विन्ती गर्यो, नमो नमस्ते खिल कारणाय निष्कारणाय भूत कारणाय सर्वागमनाय मारणमाय नमो पवर्गाय परायणाय। भगवान मेरो उपरमा क्षमा राख्नुहोस् भनिसकेपछि हात्तीको राजा गजेन्द्रलाई टोक्नेवाला गोहीलाई भगवानले आएर जब सुदर्शन चक्रले काटिदिनुभयो र त्यो मर्यो, तत्कालमै दिव्य रूप धारण गर्यो। त कोष भनेर सोद्धाखेरिमा मेरो भगवान म हो नाम गरेको गन्धर्वराज थिए। अघि अत्यन्त प्रेमसाथसँग भगवानको मैले प्रार्थना गरिएका देवल ऋषिलाई पानीमा लगाएर डुबाएको थिएँ। त्यस अवस्थामा त गोही हुनु परोस् भनेको श्राप थियो, अहिले कहिले मुक्ति हुन्छु भन्दा आज हात्तीलाई समातेपछि उनले प्रभुको स्मृति गरे, हजुरले काट दिनुभयो, म उद्धार भएँ भनेर गन्धर्व लोकमा गयो। अनि त्यसपछिबाट गजेन्द्र भन्ने जुन प्रकारको हात्ती थियो त्यसलाई चाहिँ पार्श्ववर्ती बनाएर भगवान परमात्माले वैकुण्ठ धाममा लिएर सवारी हुनुभयो। जसले यो ग्रह र गजेन्द्रको संवाद सुन्छ भनेदेखि त्यसको उत्तम गति हुन्छ, फरक पर्दैन भनेर राजा परीक्षितलाई आज्ञा गर्नुभयो। परीक्षित यसरी भगवानको महिमा चारौं मनुसमनको वर्णन बताए। अब बाँकी तपाईँ के सुन्न चाहनुहुन्छ भनेकन सौन कादीलाई पौराणिक सूत्रले नै मिसारणीमा निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्यबाट। महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो, लौ त राजन परीक्षित अब तपाईँ कहाँ सुन के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा लौ त मेरो भगवान अब पाँचौ रैवत नामगिरीका मनु, छैटौं चक्षुष नामगिरीका मनुका पालामा भगवानको कछुवा अवतार थियो महाराज परीक्षित, जसले समुद्र मन्थन उत्पादन गर्नुभयो भन्दा दुर्वासा नामका एक ऋषि हुनुहुन्थ्यो। दुर्वासा नामगिरीका ऋषिले यसदेखि पछाडिबाट दुर्वासा नामका ऋषिले मणिद्वीपवासिनी भुवनेश्वरीको वरप्रसादबाट प्राप्त गरी ल्याउनु भएको थियो एक मणिको माला। अनि मणिद्वीपवासिनी भुवनेश्वरीका चरण रूपी कमलमा प्रार्थना गर्नुभयो दुर्वासाले। फेरि मणिद्वीपवासिनी भुवनेश्वरीको महिमाको वर्णन हजुरलाई मैले बताएँ। आखिरमा यिनै मणिद्वीपवासिनी भुवनेश्वरीबाट पाएको वरप्रसाद रूपी माला लिएर दुर्वासा ऋषिले महाराज इन्द्रलाई स्वर्गमा स्वर्ग सभा सदनमाला अर्पण गर्नुभएको थियो। हो अचम्म, आज यो मालाको अपमानको बारेमा ठूलो प्रकारको चर्चा विचर्चा परिचर्चा हुनुगयो। लगेर त्यो माला त जब हिराहार मोती दिएमा राजा इन्द्र लगाउने त्यो मणिको माला चाहिँ लगेर झ्याप्पै फालिदिएछन्। जब लगेर कहाँ राखिदिएछन् महाराज परीक्षित? हात्तीलाई, हात्तीलाई मणिको माला थियो के प्रयोजन? त्यो तुलसीको माला अपमान गरेर पाहुमा लगाएर फालिदिएको थियो। त्यही पाउमा फालिएको जब त्यो माला अपमान कार्यक्रमको प्रभावबाट लज्जित हुनुभयो र अनि त्यहाँदेखि उपरान्त म के गरौं कसो गरौं बडो समस्या पर्यो र समस्याको समाधान कहाँबाट हुन सक्ला भन्ने विषयका लागि चिन्तन गरेर
अनि त्यो मणिको माला जब यस तुलसीको मालाको अपमान भएको प्रभावबाट आजबाट तेरो दरबारमा लक्ष्मीले बास छोडिदिउन् भन्ने श्राप पारिदिनु भयो महाराज इन्द्रलाई। रानी लक्ष्मी देवी माइत सवारी हुनुभयो। त्यस अवस्थामा महाराज कता फैलियो, अब ठूलो समस्या पर्यो र अब महालक्ष्मी देवीलाई कसरी ल्याउने भन्ने विषयमा ठूलो छलफल हुँदाखेरिमा ब्रह्माजीका चरणमा विन्ती गर्दा ब्रह्माले भन्नुभयो, विष्णुका चरणमा विष्णुले भन्दा आज्ञा गरे बोक्सु कि हेर देवताहरू, आफूभन्दा शत्रु बलियो भएपछि मिल्नु, मिलिसकेपछि मिल्नु, यो शास्त्रोक्त युक्ति भएको कारणले अब तिमीहरू जाऊ समुद्र मन्थन गर भनेर समुद्र मन्थनको प्रक्रियामा तयारी गराउनुभयो महाराज। जसमध्येमा मन्द्राचल पहाड़को मदानी क्षीरसागर समुद्रको ठेकी औषधि जरीबुटी लता पत्रको दही देवता र दानवको तनाई बासुकी नाकुण्डे ती बनाएर तान्न लाग्दा अब देवताहरूले समर्थन राख्दा प्रस्तावमा स्वीकृति गरे दानव राजुहरूले। अब मुखपट्टि कसले समाउने, कुचरपट्टि कसले भनेर विचार गर्दा मुखपट्टि समाउनेका लागिमा दानव राज भए। देवताहरू कान्छीका सन्तान हुनाले कुचरपट्टि समाए। तान्दै तान्दै तान्दै तान्दै तान्दै लिएर जाँदा मन्द्राचल पहाड गएर गोमा गएर घुप्टियो महाराज। जब पहाड गएर डुब्यो नदीमा अनि भगवानले कछुवाको रूप धारण गरेर आफ्नो शरीरमा लगेर जब घुमाउनु भयो र घुमाइसकेपछि त्यसदेखि पछाडिबाट तनना तान्दै तान्दै तान्दै अत्यन्त प्रेम सासँग जब तमा तमा घर्षण गर्दै गर्दै गर्दै गर्दै लिएर जाँदाखेरिमा अत्यन्त रमाइलो सासँग कार्यक्रम सुसम्पन्न भयो। त्यो कार्यक्रम सुसम्पन्न भइसकेपछि त्यसमा तान्दै तान्दै तान्दै तान्दै तान्दै लिएर जाँदाखेरिमा अत्यन्त प्यार साथसँग भगवानको प्रेम साथ श्रद्धा साथ भक्तिको साथमा तान्दै लगे। अत्यन्त प्रेम साथसँग तान्दै जाँदाखेरिमा मेरो महाराज मन्द्राचल पहाड नै ठेकीमा डुबिसकेपछि अब भगवानले कछुवा अवतार धारण गरिदिए बक्सेर उद्धार गराउनु भयो। उद्धार गरी बक्सेपछि प्रभुको ढाडमा मन्द्राचल पहाड घुम्दा अत्यन्त आरामदायक भएर निधाउनु भयो। त्यही बेलामा निक्लेको श्वासको प्रभावबाट गएको ठक्करमा हजुरसँग पानीको ठक्कर मेटिएको छैन, जसलाई भनिन्छ ज्वार भाटो समुद्रको तुफान। समुद्र मन्थन भयो अनि त्यो समुद्र मन्थनको प्रभावबाट अत्यन्त प्यार सासँग जब जब महाराज डरलाग्दो हलाहल कालकोट नाम गरेको विष निस्क्यो। अब त्यो कोले पिउने भन्दा साम सदा शिवजीको विन्ती गरे महाराज परीक्षित हजुरमा सुखदेवले बताउनु भयो, लौ त मेरो भगवान यही प्रभावबाट समुद्र मन्थन गर्दै जाँदा कालकोट विष पैदा हुनु साममा सदाशिवजीले प्राण जब ग्रहण गरिबस्यो। त्यो कालकोट नाम गरेको विष लगेर परमात्मालाई ज्यादै बाधा पर्यो। ओकलौं भने पृथ्वी डढ्ने, पेटमा निलुम भनेदेखि जठराग्री निम्ने, हातमा त्रिशूल लिएर आम्फाले जाँदाखेरिमा डरलाग्दो पहरा आयो र त्यसैमा गएर पड्काइदिनु भएको त्यो तीन धारा पानी भयो। त्यो धारा पानी अहिलेसम्म सुकेको छैन, जसको नाम हो तीन धारा पानी। त्रिशूलले झिकिएको हुनाले त्यो ठाउँको नाम नै त्रिशूली भन्ने नाम रह्यो। त्रिशूलीको मुहान जलाई गोसाई कुण्ड भन्ने नामले प्रख्यात छ। भैरवेश्वर अवतार श्रीजी विराजमान हुनुहुन्छ। अनि त्यसदेखि पछाडि फेरि समुद्र मन्थन गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा देवता र दानवको दुईपट्टिको तनाईमा ठूलो प्रकारले बलको मदतको सहयोग प्राप्त भइरहेकै छ भन्ने सम्मको कथा यस अध्यायबाट

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्स को फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएनएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950। डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
0: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
0: डिभिजन वन कार्यालय सुर्खेत।
2: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ को जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702।
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य: अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनु हुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना:
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम: आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
3: सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515।
1: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना:
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँ।